0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Kandaki Char Tulegora, Walk in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, or Antanabe Pasati, Artisuna Tirata.
2: तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9846026925
3: संगीत सधैँ बिहानी नै गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्.

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 4 गते सोमबार, असार शुक्ल पक्षको सप्तमी तिथि, सन् 2026 जुलाई 20 तारीक। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। मेष राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुनेछ। पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट लाभ मिल्नेछ। राजनीतिमा आज चुप लागेर बस्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुहोला। वृष राशि, मन प्रसन्न रहनेछ। राज्यको माथिल्लो तहका मान्छेबाट सहयोग मिल्नेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या हुनेछ। मिथुन राशि, आज तपाईँको खर्च बढ्नेछ। यात्रा आवश्यक हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। परिवारमा तपाईँ शंकाको घेरामा पर्नु भएको छ। स्वास्थ्य र शिक्षामा भने सहजता रहनेछ। कर्कट राशि, आमदानीको दृष्टिले रोथहरू खुल्दै जानेछन्। व्यापार व्यवसायमा सफलता मिल्नेछ। सम्पत्तिको पछाडि दौडिएमा घाटा हुनेछ। सिंह राशि, धनलक्ष्मी योग परेको छ। सदुपयोग गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा तपाईँको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको यात्रामा नजानु राम्रो हुनेछ। कन्या राशि, आज बोलीमा सरस्वतीको वास रहनेछ। बोलीको प्रभावले कामहरू बढ्नेछन्। स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। अर्काको सल्लाह लिएर अघि बढ्नुहोला। एकल निर्णयले हुनेछ। गोपनीयता कायम गर्नु राम्रो हुनेछ। तुला राशि, आज कुरा काट्नेहरू सक्रिय रहनेछन्। तपाईँमाथि श्रम शोषण गर्ने धेरै रहनेछन्। स्वास्थ्य र शिक्षामा भने तपाईँले गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग लिएर अघि बढ्दा दिन सहज बन्नेछ। वृश्चिक राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। परिवारमा घुमघामको योजना बन्नेछ। मन प्रसन्न हुनेछ। पढाइ र प्रेम दुवैमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। धनु राशि, शुभ समाचार प्राप्त हुनेछ। बिहान उठेर वरपिपलको दर्शन र शिव भजन सुन्नुहोला। विज्ञको सहयोग लिएर काम गर्दा नाफा हुनेछ। मकर राशि, घुम्न लागेको सम्पत्ति हात लाग्नेछ। व्यापार व्यवसायमा सहकारी गरेर अगाडि बढ्नु फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा ठगहरू सक्रिय रहनेछन्। सामाजिक क्षेत्रमा सेवाका अवसरहरू मिल्नेछन्। वैदेशिक क्षेत्र पनि आज सबल देखिन्छ। कुम्भ राशि, सम्पत्ति खर्च हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा नाम र दाम रहनेछ। नयाँ पत्र धारणा गर्न सकिन्छ। पराक्रम बढ्नेछ। आज यात्रा नगर्नु उचित हुनेछ। अन्तिममा मीन राशि, स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ। शत्रु बढ्नेछन्। थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफल माज जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
3: ओके, यो झुम्का हेर न है, कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा सबै पाइने रहेछ।
3: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिकौडा भित्री बजार।
4: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
7: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? चुलोडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। धुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने यसमा मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, धुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 85507, कविता श्रेष्ठ सम्पर्क 0657414055 र 98467818817।
11: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
12: पाइन्छ नि, धुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461633101 र 98468385022।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरू कहाँ जाने होला त?
8: आऊ बुढा, त्यसलाई चिन्ता लिनु छ र? पल्लो घर पल्लो घरतिर सबैले सोधे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुखद मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, धुलेगौडा, युनिट डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171656606।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा बिक्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
14: अनि बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068। टाइम सेटको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
15: With international news you can trust, BBC News.
16: Journalism into the heart of global events.
15: And voices from around the globe.
17: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
15: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
18: A complete piping solution.
19: Kaya Kairan Suru Garo, Mukhe Mukhe Khabarka Sirsakarubata.
20: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री तथा गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
19: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा, पहिरोका कारण नागढुङ्गा मुगलिङ सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध, पहिरो पन्थाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
20: रोगमा मात्रै होइन मृत्युपछि शवगृहमा शव राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पतालहरूलाई सरकारको निर्देशन।
19: भदौ 23 र 24 घटनामा सुरक्षा कर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र, गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
20: र सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ्न सक्ने।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
21: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 082562601, 9858335990, 9858331484। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
23: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
24: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
23: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गर्न सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
25: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
22: फोन 0554933 4935555।
26: कानूनको स्नातक तह बीए एलएलबी मा भर्ना खोल्यो।
0: शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय DALLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस 2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा विश्वभर जस्तै नेपालमा पनि सर्वाधिक चासो रहेको विश्वकप फुटबलको प्रसंग। आज बिहान 1:15 बजेदेखि शुरू भएर झण्डै 4 बजेसम्म चलेको फाइनल खेल धेरै नेपालीले निन्द्रा माया मारेर हेरेका छन्। अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ इस्ट रंगशालामा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो। सन् 2010 पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका टोरेसले 1:06 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। पूरै खेलभर बल नियन्त्रण, पास आदान प्रदान र अवसर सृजनामा स्पेन हावी भइसकेको थियो। खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो। उपाधि जितेपछि स्पेनका प्रशिक्षक बेला फुएन्तेले यो सफलता सबै टोली, युवा पुस्तिया र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन्। फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधूरै रह्यो। उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकहरूलाई समेत भावुक बनाएको थियो। सन् 2030 विश्वकप शुरू हुँदा मेस्सी 42 वर्षको हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ।
2: यसैबीच फिफा विश्वकप सन् 2026 स्पेनले टोलीगत सफलतासँगै अधिकांश व्यक्तिगत अवार्ड पनि आफ्नो नाममा पार्दै विश्व फुटबलमा दबदबा कायम राखेको छ। विश्वकपको गोल्डेन बल सर्वोत्कृष्ट खेलाड़ी स्पेनका मिडफिल्डर रोड्रिगोले जितेका छन्। उनले प्रतियोगिताभर उत्कृष्ट नेतृत्व, खेल नियन्त्रण र निरन्तर प्रदर्शनका आधारमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका केलियन एम्बापेलाई पछि पार्दै यो प्रतिष्ठित सम्मान हात पारे। यस्तै गोल्डेन बुट सर्वाधिक गोलकर्ता फ्रान्सका स्टार फरवार्ड केलियन एम्बापेले जितेका छन्। उनले प्रतियोगिताभर 10 गोल गर्दै सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट आफ्नो नाममा लेखाएका हुन्। गोल्डेन ग्लोब सर्वोत्कृष्ट गोलरक्षक स्पेनका उनाई सिमोनलाई प्रदान गरिएको छ। प्रतियोगितामा निर्णायक बचाव गर्दै उनले स्पेनलाई विश्व विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। यस्तै सर्वोत्कृष्ट युवा खेलाड़ी बेस्ट यंग प्लेयरको अवार्ड स्पेनका 19 वर्षीय डिफेण्डर पाउ कुर्बासीले जितेका छन्। युवा उमेरमै उत्कृष्ट र परिपक्व प्रदर्शन गर्दै उनले प्रतियोगिताका उत्कृष्ट उदाउँदा खेलाड़ीको सम्मान प्राप्त गरे। यस्तै फेयर प्ले ट्रफी अनुशासित टोली स्पेन नै बनेको छ। यससँगै टोलीगत उपाधि, सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाड़ी र फेयर प्ले अवार्ड गरी स्पेनले विश्वकपका अधिकांश प्रमुख सम्मान आफ्नो पक्षमा पार्न सफल भएको छ।
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रूपन्देही, पाल्पा, कपिलवस्तु, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ। कपिलवस्तुको बाढगंगा, रूपन्देही र पाल्पाको तिनाउ तथा रामेछापको लिखु खोलामा बाढ़ी आएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा राति ठूलो आए पनि अहिले घट्न थालेको छ। अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आजदेखि ठूलो वर्षाको क्रम विस्तारै घट्दै जाने महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: यस्तै काठमाडौँ ओभरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध भएको छ। धादिङको जोगीमारा आसपासका विभिन्न ठाउँमा पहिरो खसेकाले सड़क अवरूद्ध भएको हो। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। रातभर बन्द गरिएको सड़क अहिले बिहान 5 बजेदेखि खुल्ने भनिए पनि पहिरो पछ्याउन समय लागेको प्रहरीको भनाई छ। पानी पर्न थालेपछि नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ़ सड़क खण्डमा प्रहरीले रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। यस्तै पहिरोका कारण बीपी राजमार्ग पनि अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच वर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्राविधिकहरूको सहायतामा पन्छ्याएर गाड़ी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ। सधैँको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागडंगा मुगलिङ सड़क, कोशी कर्णाली गालीगण्डकी करिडोर, साफे मार्तरी सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, गल्छे त्रिशुली स्याफ्रुबेसी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पहिरोको जोखिम बढ़ने गरेको छ। विस्तार भइरहेको नागडुङ्गा मुगलिन सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला 13 किलोमिटर, त्यसै गरी 4 किलो रातामाटे शीतल बजार नजिक, विशाल बजार नजिक र ज्यामिरे घाट नवाङ खोला, मवा खोला र घोप्टे भीर रहेका छन्। नागडुङ्गा नौबिसी सड़क खण्ड झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रु बसलाई पहिरोले पुर्दा 35 ज्यान गएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको छ। पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा आत्महत्या रोकथामको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
4: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
3: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
4: आवेदनकर्ताको लागि न्यूनतम कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थी विभिन्न सेवाहरू जस्तै
3: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक

0: तथा वंचितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको यूएन ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
1: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
0: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
1: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
2: NBL सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: It's a goal! Hipstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि, बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा, नागडुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग पहिरोका कारण अवरूद्ध, पहिरो पञ्चन विभिन्न ठाउँमा उपकरण परिचालन लगायतका खबर प्रस्तुत गर्यौं।
8: सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामी समेत ऋण काटेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले भन्छ देशभर विशिष्टकृत स्वास्थ्य उपचारको झण्डै 55% सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन्। तर सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट, एम्बुलेन्स, शववाहन र रगतको प्रयोगदेखि डायलाइसिस र क्यान्सरको उपचारसम्म मात्रै नभई मृत्युपछि शव गृह शवरामा शव राखे बापत पनि 3% दरले कर लिन थालेको छ। कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै जाँच गराउँदा हरेक फरक फरक शीर्षकमा तोकिएको दर रेटमा 3% कर थपेर आउने कुल बिल तिर्नुपर्ने बाध्यता छ। शवगृहमा शव राखे बापत पनि अब नागरिक कर तिर्नुपर्छ। यो कुनै पनि कोणबाट व्यवहारिक छैन, निजी अस्पतालहरूको छात्र संगठनका अध्यक्ष डाक्टर पदम खड्का भन्नुहुन्छ। त्यसै गरी एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीले भने अस्पताल प्रवेशदेखि निस्कदासम्म जस्तोसुकै बिरामीबाट पनि कर उठाउन सरकारले निर्देशन दिएको बताउनुहुन्छ। यस्तै निवर्तमान स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्मा पनि निजीमा जाने बिरामी सम्पन्न हुन्छ

0: भनेर सरकारले सोचेको छ, तर बाध्य भएर जाने अवस्था रहेको छ। रोगमा मात्रै होइन सबमा पनि कर, नयाँ पत्रिकामा खबर छ।
1: आत्महत्या विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। नेपालमा पनि हरेक वर्ष 7,000 भन्दा बढ़ीले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्याको प्रयास वा सोच अचानक आउने विषय होइन। प्राय व्यक्तिले लामो समयदेखि भोगिरहेका मानसिक, सामाजिक, आर्थिक वा व्यक्तिगत समस्याको परिणाम स्वरूप यस्तो सोच विकास हुने विज्ञहरू बताउँछन्। यस्ता व्यक्तिलाई उनीहरूले देखाउने लक्षणका आधारमा आत्महत्याबाट जोगाउन सकिन्छ। यसका लागि समयमा परिवार, समाज, कार्यस्थल वा विद्यालयले गम्भीर रूपमा ध्यान दिन जरूरी। थप जानकारी सम्झना महर्जनबाट।
2: आत्महत्याको सोच मानसिक समस्या भएका मध्ये कुनै पनि व्यक्तिलाई आउन सक्छ, तर यो रोक्न सकिने समस्या हो। मानसिक समस्या भएका व्यक्तिले आफूलाई गाह्रो भएको, जीवन व्यर्थ भएको वा बाँच्न मन नलाग्ने मध्ये केही लक्षण वा संकेत देखाउने गर्छ। मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी:
3: आत्महत्याको सोच भएको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या पनि साथसाथै हुन सक्छ धेरै जसो वखतमा, होइन? त्यसमा चाहिँ भावनात्मक लक्षण हुन्छन्, वैचारिक लक्षण हुन्छन्, होइन? शारीरिक लक्षणहरू पनि हुन्छन्, संवेदना सम्बन्धी लक्षण हुन्छन्, होइन? व्यवहारिक लक्षणहरू देखिन्छ।
2: यस्ता संकेतलाई परिवार, साथीभाइ र समुदायले गम्भीर रूपमा लिन आवश्यक हुन्छ। यस्तो अवस्थामा उसलाई कसरी सहयोग गर्न सकिन्छ त? फेरि मनोचिकित्सक तिवारी:
3: सपोर्ट सिस्टमका कुरा पनि आउँछन्। जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट, होइन? सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ, होइन? केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ, उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ, उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ, अथवा उहाँसँग समय बिताइदिएर पनि हुनसक्छ, उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुनसक्छ, उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुनसक्छ, होइन? र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि, परामर्शका लागि लगिदिएर पनि हुन्छ।
2: व्यक्तिमा आत्महत्याको सोच आउनु अत्यधिक मानसिक पीड़ा भोगिरहेको संकेत हो। त्यसैले यस्तो अवस्थामा रहेका व्यक्तिलाई दोष दिने वा आलोचना गर्ने होइन, समानुभूतिपूर्वक कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने वातावरण बनाउनुपर्छ। आत्महत्याको सोच न्यूनीकरणका लागि व्यक्तिलाई तत्काल 1166 सम्पर्क राख्न सुझाव दिनुहुन्छ मानसिक अस्पताल लगनखेलका निर्देशक डाक्टर सुरज तिवारी:
3: कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन्, होइन? जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166, होइन? त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाईबाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने, सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ, जे जति भए पनि जीवन अमूल्य छ, त्यसले आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन।
2: समयमै समस्या पहिचान, उचित परामर्श, उपचार, पारिवारिक साथ र सामाजिक सहयोग प्राप्त भएमा धेरैको जीवन बचाउन सकिन्छ। त्यसैले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सर महत्व दिँदै सहयोग खोज्ने र सहयोग गर्ने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो।
1: मानसिक समस्या आत्महत्याको सोच न्यूनीकरणको उपाय बारे मानसिक अस्पताल लगनखेलका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डुमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ। हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। 23 र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कार्यवाही सिफारिश बारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अल्पत्र परेको छ। समितिका पदाधिकारीहरूले असार 25 मै गृहमन्त्री सुदन गुरूङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए, तर गृहमन्त्री गुरूङले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउन भन्ने जवाफ दिनुभयो। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै नपाएको बताएको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार समिति संयोजक प्रेमराज कार्की सहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरूसँग बसेर छलफल समेत भयो। त्यसक्रममा गृहमन्त्री गुरूङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरू प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताउनु भएको थियो। उहाँले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने समय मिलाउने भन्नुभएको थियो, तर त्यसपछि कुनै खबर आएन थियो अधिकारीले भन्नुभएको छ। समितिका एक सदस्यका अनुसार नवयुवा आन्दोलनमा खटिएका प्रहरी कर्मचारीहरूलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधारमा देखेको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भन्ने सिफारिश गरेको छ। प्रतिवेदनले गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको जानकारी दिएको छ। प्रधानमन्त्रीले चाहिँ कार्यव्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न नभ्याएको हुन सक्ने कर्मचारीहरूको भनाइरहेको खबर कान्तिपुर दैनिकमा छ।
1: कांग्रेस र एमाले बीच प्रदेश सत्ता समीकरणमा समस्या आएपछि नयाँ समीकरणको गृह कार्य अघि बढ़ेको छ। कांग्रेस र एमाले दुवैले प्रदेशमा निर्णायक मानिएको अर्को दल नेकपासँग छलफल जारी राखेका छन्। कर्णालीमा कांग्रेस र नेकपा मिलेर एमालेका मुख्यमन्त्री यमलाल कर्णले विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्, तर अरू प्रदेशको विषयमा भने नयाँ समीकरण बनिसकेको छैन। एमाले र नेकपा बीच सघन वार्ता, नेकपासँग सहकार्य नभए कांग्रेस प्रतिपक्षमा बस्ने शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: अब विदेशको खबर। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ़न सक्ने चेतावनी सहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ। जनसंख्या वृद्धि र वृद्ध वृद्धाको संख्या बढ़दै जाँदा क्यान्सरको भार उल्लेखनीय रूपमा बढ़ने अनुमान गरिएको छ। अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2,10,00,000 नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 98,00,000 क्यान्सरका कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूले सन् 2050 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3,40,00,000 पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलनामा 67% बढ़ी हो। यो वृद्धि मुख्यत जनसंख्या वृद्धि र औषधायु बढ़नुका कारण हुने प्रतिवेदनमा उल्लेख छ। यसमा फोक्सोको क्यान्सर विश्वमा सबैभन्दा धेरै देखिने र सबैभन्दा बढ़ी ज्यान जाने क्यान्सर समेत बनेको प्रतिवेदनमा उल्लेख छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले आर्थिक वर्ष 2082-83 विभिन्न कर, भन्सार शुल्क, दस्तुर, रोयल्टी, जरिवाना तथा अरू स्रोतबाट 12,53,00,000,000,000 भन्दा बढ़ी राजस्व संकलन गरेको छ। गएको आर्थिक वर्षमा सरकारले 14,80,00,000,000,000 राजस्व उठाउने लक्ष्य लिएको थियो। यो लक्ष्यको 84.66% रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: इलामको दोस्रो नाम जस्तै छ चिया। हुन त पर्यटक लोभ्याउने गन्तव्य इलाममा चियाबारी मात्र नभई अरू पनि छन्, तर बाहिरका पर्यटकलाई इलाम घुम्ने भन्ने बित्तिकै सबैभन्दा पहिला सम्झनामा आउने भनेको चियाबारी नै रहेको खबर नागरिक दैनिकमा छ।
1: नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता पीपीए गरेर पनि सञ्चालनमा आउन नसकेको जलविद्युत आयोजनालाई 4 वर्गमा विभाजन गरेर विद्युत उत्पादन गर्ने मिति आरसीओडी थप गर्ने तयारी गरिएको छ। असार 32 बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, व्यावसायिक उत्पादन शुरू गर्ने निर्धारित मिति तथा पीपीएमा उल्लेखित विभिन्न दायित्वको कार्यान्वयन अवस्थाका आधारमा आयोजनालाई क, ख, ग र घ गरेर 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ।
0: विवाह भयो तर कुनै कारणवश जेल परियो भने परिवारबाट विमुख हुनुपर्छ। पति पत्नी पनि छुट्टिएर बस्नुपर्छ, तर अब भने पति पत्नी जेलभित्रैसँगै बस्न पाउने भएका छन्। सर्वोच्च अदालतले 16 वर्ष अघि पति पत्नी सँगै बसेर प्रजनन अधिकारको सुरक्षा गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्न सरकारले हालै कारागार नियमावली राजपत्रमा प्रकाशित गरेको खबर अन्नपूर्ण पोस्टमा छ।
1: इराकको स्वशासित राज्य कुर्दिस्तान प्रशासनले अरबिल र सुलेमानीमा नेपालीका लागि चियान क्षेत्र छुट्याइदिएको छ, जहाँ अहिलेसम्म 7 नेपालीको शव गाडिएका छन्। इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव शीर्षकको खबर छ।
0: चालू आर्थिक वर्षमा झण्डै 2000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्, जसमा 20 जना त सचिव मात्र रहेका छन्। राष्ट्रिय किताबखाना निजामतीको अभिलेख अनुसार आर्थिक वर्ष 83-84 58 वर्ष उमेर र हद तथा 5 वर्ष पदावधि पूरा भई 1985 कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्।
1: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रूपियाँ राजस्व उठाएको छ।
0: नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरूबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित मितिको म्याद थप गर्ने तयारी गरेको खबर कारोबार दैनिकमा छ।
1: र राष्ट्र बैंक संचालकमा अर्थ सचिव नराख्नेदेखि 3 डेपुटी गवर्नरसम्मको प्रस्ताव गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: खेल्नेलाई मजा हेर्नेलाई मजा
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री र गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
1: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा। पहिरोका कारण नागढुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध। पहिरो पन्छाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
0: रोगमा मात्रै होइन मृत्युपछि शव गृहमा शव राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पताललाई सरकारको निर्देशन।
1: भदौ 23 र 24 घटनामा सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र। गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
0: र सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ्न सक्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। जता फर्के पनि कर तिर्नुपर्ने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना बिरामी इन्तुन चिन्तु भएर अस्पतालको बेडमा लड़िरहेका छन्। डाक्टरले जाँच गरिरहेका छन्। त्यही बेला नजिकै रहेका एकजना मान्छे करै कर भनेर लेखिएको खबर भएको पत्रिका पढ़िरहेका छन्। बिरामीलाई होसमा ल्याउने प्रयास गरिरहेका डाक्टर भन्दैछन्, तेरी बल्ल तल्ल होसमा आउनु भएको थियो, तपाईँलाई चाहिँ यही बेला किन नजिकै बसेर पत्रिका पढ्नु पर्यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
3: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
1: खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
11: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
13: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
14: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
15: विश्वकप?
14: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
15: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
14: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda।
15: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
16: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
19: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
19: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
19: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
18: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
19: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
19: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
19: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
18: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
19: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
18: छुटका दायराहरू
19: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
18: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
19: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
18: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848064145
20: ए सबिना यस्तो हतारमा कता हो
21: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
20: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
22: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनसादी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9008216142
0: यही आउँदो साउन 9 गते दोस्रो शनिबार
2: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू
2: नयाँ पुराना नङ तथा छालाको दासको उपचार
0: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
2: कपाल झर्ने समस्या
0: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
2: टाउको तथा शरीरको चाया
0: बुढेसकालमा छाला चिलाउने रोग
2: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
0: छाला तथा यौनाङ्गमा आउने मुसा
2: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
0: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी चार दुलेगौडा।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

सबैलाई ग्यास्ट्रिक भयो भनेर भनिरहेको हुन्छ, उनीहरू चाहिँ अब औषधि पसलमा हुन्छ, औषधि पसलले तपाईँलाई चाहिँ औषधि दिन्छ नै, सिम्पल ग्यास्ट्राइटिसको औषध नै हुन्छ त्यो। तर यो चाहिँ लङ टर्मसँग खाइराख्दाखेरि यसले चाहिँ किडनीलाई असर पार्ने पनि हुन्छ। अनावश्यक औषधिहरू चाहिँ त्यस्तो सेवन गर्नु चाहिँ भएन। एक्जाम्पललाई चाहिँ दुखाइको औषधि, दुखाइको औषधि पनि धेरै तहहरू छ, सबै दुखाइको औषधिले किडनी बिगार्ने चाहिँ होइन। बिरुवालाई स्वस्थ राख्नलाई हामीले जहिले पनि नुनको मात्रा चाहिँ कम गर भनेर भन्छौँ। नुन किन भन्दाखेरि चाहिँ नुन जहाँ जहाँ जान्छ पानी त्यही त्यही जान्छ। तपाईँले बेसी नुन खानु भएको छ भने तपाईँको शरीरमा पानीको मात्रा बेसी जान्छ होइन, अनि पानीको मात्रा बेसी भएपछि तपाईँको किडनीले बेसी फिल्टर गर्नुपर्ने चाहिँ हुन्छ पिसाब बनाउनलाई, त्यसको कारणले गर्दा त्यहाँतिर चाहिँ प्रब्लम्सहरू हुन थाल्छ। सो नुनको मात्रा कम गर्नुभयो भने त्यसपछि किडनी चाहिँ अलिकति स्वस्थ चाहिँ भइरहन्छ, यो सँगसँगै प्रेसरको रोगहरू पनि कम चाहिँ हुन्छ, एक कुरा त्यो। दोस्रो कुरा चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ एक्सर्साइज गरौँ भनेर भन्छौँ। एक्सर्साइज हेभी एक्सर्साइज जस्तो केही पनि गर्नु पर्दैन, सिम्पल हिँडाइ मात्र हो। हिँडाइ चाहिँ दिनमा आधा घन्टा जस्तो हिँड्नु भयो भने त्यतिले पुगि नै हाल्छ। अब धेरै जस्तो मान्छेको बहाना पनि हुन्छ, एक्सर्साइज गर्दा कुरा दुख्ने, यो भएन त्यो भएन भने भन्नुहुन्छ। सो त्यसको लागि पनि कस्तो भने बिहानै अरू जस्तै उठेर एक्सर्साइज गर्नुपर्ने, मर्निङ वाकै गर्नुपर्ने हुन्छ जस्तो। त्यसको लागि तपाईँ बिहान बेलुका दिउँसो राति जति जहिले फ्री हुनुहुन्छ त्यति बेला तपाईँले चाहिँ हिँड्न सक्नुहुन्छ। जस्तै राति पनि तपाईँले खाना खाइसकेपछि तपाईँले सुत्नु अगाडि तपाईँले हिँड्नुभयो भने आधा घन्टा जस्तो हिँड्नुभयो, तपाईँको गार्डनमा हिँडे पनि भयो, तपाईँको कोठामा हिँडे पनि भयो, तपाईँको कौसीमा हिँडे पनि भयो। जस्तो कोभिडमा पनि माथि कौसीमा कतिजना हिँडिराख्नु भएको थियो, त्यस्तै हिँडेपछि पनि राम्रै हुन्छ र त्यो हिँडेको बापत तपाईँलाई राम्रो निन्द्र पनि लाग्छ। सेकेन्ड कुरा त्यो। थर्ड कुरा चाहिँ अनावश्यक औषधिहरू चाहिँ त्यस्तो सेवन गर्नु चाहिँ भएन। एक्जाम्पललाई चाहिँ दुखाइको औषधि, दुखाइको औषधि पनि धेरै तहहरूको छ, सबै दुखाइको औषधिले किडनी बिगार्ने चाहिँ होइन होइन। जस्तै सबभन्दा तलको तह भनेको सिटामोल, यिनीहरू खान सकिन्छ किडनीको बिरामीले। अनि त्यसपछि यदि यसले पनि अब सिटामोलले मात्र कहिले सधैँ निको हुने भने त हुँदैन, त्योभन्दा एक तह माथिको औषधि जसलाई चाहिँ हामी एनएसटी एनसाइड भन्छौँ, एनएसएआइडिज भन्छौँ, त्यो चाहिँ जस्तै फ्लेक्सन, ब्रुसेट, ग्रुफिन, निम्स, यिनीहरूले चाहिँ किडनीलाई असर गर्छ। तर अब त्यो प्यारासिटामोलले मात्र दुखाइ कम नगरेपछि के गर्ने त, यो त खान मिल्दैन भन्नुभएको छ। सो योभन्दा नि माथिको तहको औषधि चाहिँ खान सकिन्छ, तर यो चाहिँ डक्टरसँग सम्पर्क गरेर उहाँले प्रिस्क्राइब गरेपछि बल्ल खाने हो। सो यो बाहेक चाहिँ कुनै कुनै ग्यास्ट्राइटिसको औषधि जुन बजारमा इजिली एभाइलेबल छ, सबैलाई ग्यास्ट्रिक भयो भनेर भनिरहेको हुन्छ, उनीहरू चाहिँ अब औषधि पसलमा हुन्छ, औषधि पसलले तपाईँलाई चाहिँ औषधि दिन्छ नै, सिम्पल ग्यास्ट्राइटिसको औषध नै हुन्छ त्यो। तर यो चाहिँ लङ टर्मसँग खाइराख्दाखेरि यसले चाहिँ किडनीलाई असर पार्ने पनि हुन्छ। यो सँगसँगै किडनी सँगसँगै यसले रगतको मात्रा पनि घटाउने, हड्डीहरू खियाउने, यस्तो समस्या पनि गर्न चाहिँ सक्छ। अनि अर्को चाहिँ हामीले बिरामीहरूलाई चाहिँ आयुर्वेदिक औषधि नखाउने भन्छौँ, किनभने आयुर्वेदिक औषधि र हामीले प्रिस्क्राइब गर्ने औषधि दुवै जडीबुटी बटाउने हो। तर यो हामीले प्रिस्क्राइब गर्ने औषधिमा चाहिँ रिसर्च भएर राम्रो राम्रो कम्पोनेन्टहरू चाहिँ लिएर त्यसलाई औषधि बनाउँछ, नराम्रोलाई फालिदिन्छ, साइड इफेक्ट हुनेलाई फालिदिन्छ। तर राम्रो कम्पोनेन्टकै यति धेरै साइड इफेक्ट छ भनेपछि डाइरेक्टली जडीबुटीलाई पाउडर खानुभयो भने धेरै प्रब्लम्सहरू आउँछ। जस्तै त्यो डाइरेक्टली खाँदाखेरि चाहिँ मृगौला फेल हुने, लिभर फेल, कलेजो फेल हुने, त्यस्तो चाहिँ हुने गर्दछ। यो बाहेक हामीले चाहिँ बिरामीलाई चाहिँ रेगुलर फलोअपमा चाहिँ आइराखेको छ भन्छौँ, ताकि सानो मात्र समस्या देखे पनि हामीले त्यति बेला नै सम्बन्ध सकेर त्यति बेला हामीले ट्रिटमेन्ट गर्नु पायो भने उहाँको मृगौला लामो समयसम्म चाहिँ हेल्दी भइराख्छ है। यो सबै गर्नु बाहेक हामीले के पनि भन्छौँ भने बिरामीले चाहिँ पानीको पानी खाइराख्न भन्ने भन्छौँ होइन। पानी युजली अब कति खाने त भन्ने प्रश्न एउटा आउँछ, सबै मान्छेलाई एकै मात्रामा खाने एउटा प्रश्न पनि आउन सक्छ, त्यस्तो चाहिँ होइन। पानी कति खाने भनेर भन्दाखेरि चाहिँ मान्छेको जब के छ, मान्छे कहाँ बसिरहेछ र मान्छेको पिसाब कति भइरहेछ त्यसमा भर पर्छ। जस्तै एकजना तराईमा बसिरहेछ, तराईमा बस्ने मान्छेले 2 लिटर मात्र पानी खायो भने उसलाई नपुग्न सक्छ, किनभने ऊ गर्मी मौसममा बसिरहेको छ, पसिना खलखल खलखल आइरहेको छ, अनि त्यहाँबाट उसलाई डिहाइड्रेसन या पानीको मात्रा कम भइरहन्छ शरीरमा। सो उसले त्यहाँ पानीको मात्रा बेसी गर्नुपर्ने हुन्छ। तर अब कोही मान्छे काठमाडौँमा एसीमा बसिरहेछ, उसको त त्यसरी पसिना आउँदैन, प्लस उसको सेडेन्टरी लाइफस्टाइलमा ऊ त्यति एक्टिभ पनि हुँदैन। सो उसलाई चाहिँ पानी कम चाहिन्छ तराईमा बस्ने मान्छेको कम्पेरिजनमा। त्यस्तै गरी यदि मान्छेको पिसाब राम्रो भइरहेछ भनेपछि उहाँले चाहिँ पानी खान सक्नुहुन्छ। सो पानी चाहिँ पिसाब राम्रो भइरहेछ भने एक्सेस पानी पिसाबबाटै मात्र माध्यमबाट जान्छ। तर जसको चाहिँ मृगौलामा समस्या आछ र पिसाबको मात्रा कम छ, उनीहरूले चाहिँ पानी बेसी खाँदाखेरि अब पिसाबको मात्राबाट माध्यमबाट बाहिर जान सक्दैन। त्यसले गर्दा चाहिँ त्यो पानी शरीरमा बसिराखेर
त्यसपछि शरीर चाहिँ स्ट्रेन लिन थाल्छ. सो एक्ज्याक्टली यति मात्रामा खाने भनेर चाहिँ कुनै पनि डक्टरले तपाईँलाई भन्न सक्दैन. यो चाहिँ तपाईँको चाहिँ डेली लाइफ कस्तो छ, कहाँ बस्नु भएको छ, पिसाब कस्तो छ, त्यसमा डिपेन्ड चाहिँ गर्छ. हामीले युजली स्टार्ट गर्दाखेरि चाहिँ होइन, यदि कुनै पनि समस्या छैन, सबै उहाँको प्यारामिटर्सहरू नर्मलै छ भने हामीले 2.5 लिटरदेखि 3 लिटरसम्म खानु चाहिँ भनेर चाहिँ हामीले भन्न सक्छौँ. तर कतिपय बिरामीले चाहिँ अब 5 लिटर, 6 लिटर, 7 लिटर त्यसो पनि खाइरहेको हुन्छ. उनीहरूमा के हुन्छ भने जति पानी बेसी खान्छ त्यति सोडियम शरीरमा चाहिँ एउटा नुनको मात्रा चाहिँ घट्दै घट्दै जान्छ, सोडियम चाहिँ लो हुँदै हुँदै जान्छ. सो स्टार्टिङ गर्दा चाहिँ 2.5-3 लिटरबाट चाहिँ स्टार्ट हामीले गर्छौँ. अनि त्यसपछि उहाँको चाहिँ कस्तो छ भनेर रिस्पोन्स कस्तो भइरहेको छ हेर्छौँ. यदि बेसी नै भइरहेछ, यदि बेसी पानी खाएर सोडियम घट्न थाल्यो या खुट्टाहरू सुन्निन थाल्यो भने हो यो मान्छेलाई पानी बेसी भइरहेछ, त्यसपछि हामीले आफै बिरामीलाई चाहिँ पानीको मात्रा कम गर्दै जानु भनेर चाहिँ हामीले भन्छौँ. अब तपाईँको प्रश्नमा जुन 700 ml भनेर जुन भन्नुभयो, 700 ml थप्ने भनेर भन्नुभयो, यो एक्चुली किन भने हो भने भन्दाखेरि चाहिँ हामीले जुन पानी खान्छौँ त्यो शरीरमा चाहिँ कसरी कसरी जान्छ, एउटा चाहिँ पिसाबको माध्यमबाट बाहिर जान्छ, एउटा पसिनाको माध्यमबाट बाहिर जान्छ, एउटा चाहिँ उहाँको बाफको माध्यमबाट बाहिर जान्छ. होइन, त्यो पिसाब मात्र मेजरमेन्टले चाहिँ पुग्दैन, उहाँको पसिना र उहाँको त्यो फोक्सोबाट आउने जुन बाफ यो त हामी मेजर गर्दैन. सो यो टोटलमा चाहिँ अराउन्ड चाहिँ 400-500 ml जस्तो मिलिलिटर जस्तो चाहिँ हुन्छ. सो पिसाब जति हुन्छ त्योबाट चाहिँ तपाईँले 400-500 ml जति एड गरेर तपाईँले खान चाहिँ सक्नुहुन्छ. यसमा पनि तपाईँले अब जुन 2.5-3 लिटर छ यो ओभर 24 आवर्स तपाईँले चाहिँ यो स्प्रेड गराइदिनु पऱ्यो. वारेर खानुभयो भने कस्तो हुन्छ भने तपाईँको त्यही अगाडि जुन मैले भने यसलाई चाहिँ वाटर इन्टोक्सिकेसन भन्ने पनि हुन्छ. यो चाहिँ वाटर इन्टोक्सिकेसन भनेको चाहिँ पानी बेसी भएर पनि समस्या चाहिँ आउन थाल्छ. सो एकदमै पानी बेसी एकैचोटि खाइराख्नु भएको छ भने यहाँतिर चाहिँ समस्याहरू चाहिँ आउन थाल्छ, सोडियमहरू लो हुन थाल्ने त्यस्तो समस्या आउँछ. सो त्यो 1.5 लिटर पानी चाहिँ कि सरी 2.5-3 लिटरको पानी चाहिँ तपाईँले स्प्रेड आउट गरेर चाहिँ खानु पऱ्यो. सो नुनको मात्रा बढ्न साथै अहिलेको जस्तै हाम्रो कतिपय रोगहरू जुन बुढेसकालमा आउनुपर्ने रोगहरू त्यो चाहिँ अहिले चाहिँ अगाडिको उमेरमा चाहिँ हामीले चाहिँ ल्याइरहेछौँ. होइन, त्यो ल्याउनुको मेन कारण भनेको हाम्रो चाहिँ यो के अरे जुन पहिलाको हाइजेनिक खानाहरू छ त्यसलाई चाहिँ अब अलिकति जङ्क फुडको कारणले गर्दाखेरि हाम्रो चाहिँ हाई सल्ट डाइटको कारणले गर्दाखेरि पनि त्यो रोगहरूलाई चाहिँ अगाडि निम्त्याइरहेछौँ हामीले चाहिँ. सो जस्तै जङ्क फुडमा सोडियम बेसी हुन थालेपछि अगाडि नै हाइपरटेन्सन हुन थाल्ने, जङ्क फुड खान थालेपछि अगाडि नै डायबिटिज मलाइटिसहरू मोटापनको कारणले गर्दा डायबिटिज मलाइटिसहरू हुन थाल्ने भएको हुनाले सो नुनलाई चाहिँ एकदमै कन्ट्रोल गर्नुपर्ने चाहिँ हुन्छ. होइन, अब नुन कन्ट्रोल कसरी गर्ने भन्ने एउटा प्रश्नमा चाहिँ के भन्छ भने हामीले युजली 5 ग्राम भन्दा कमको चाहिँ कम सल्ट चाहिँ खानु भनेर भन्छौँ. अब सबैसँग त वेइङ स्केल त हुँदैन त्यो 5 ग्राम मोनिटर गर्नलाई. होइन, सो त्यसको लागि चाहिँ के गर्दा हुन्छ भने एउटा सानो चियाको चम्चामा नुन लिएर यसो समान गर्दा जति परिमाण बाँकी हुन्छ त्यो चाहिँ अराउन्ड 4.6-4.8 ग्राम त्यस्तो मात्र हुन्छ. होइन, त्यतिलाई चाहिँ हामीले दिनभरिमा युज गर्नु पर्यो. त्यसको मतलब एक चम्चा बिहान, एक चम्चा बेलुका, एक चम्चा राति त्यस्तो चाहिँ होइन. तपाईँले त्यति नै नुन के अरे तपाईँले नुन जाने यदि मान्छे घरमै मात्र खान्छ बाहिर खाँदैन भने उसको नुन आउने भनेको कि दालबाट आउँछ कि तरकारीबाट आउँछ कि अचारबाट आउँछ, यो 3 ठाउँहरू त आउँदैन, यो बाहेक त आउँदैन. अब बाहिर काम गर्नुहुन्छ भने बाहिर रेस्टुरेन्टमा खानुहुन्छ, उहाँलाई त्यहाँबाट नुन कम गरेर कसैले पनि दिँदैन त्यो. सो घरबाटै मात्र खानुहुन्छ भने यो 3 ठाउँबाट मात्र नुन आउँछ. सो दाल तरकारीमा चाहिँ तपाईँले अरू सबै मसला राख्न सक्नुहुन्छ, धनियाँ, जिरा, खोर्सानी, बेसार यताबाट सबै राख्न सक्नुहुन्छ. त्यसपछि तपाईँले चाहिँ आफूलाई पोर्सन आउट गर्नुहोला भने आफूलाई भाग गर्नुहोला. त्यसपछि जति अमाउन्टमा मैले परिमाणमा नुन भने त्यसलाई लिएर छर्केर चाहिँ खान चाहिँ सक्नुहुन्छ. यस्तो गर्दा समस्या के पर्छ अगाडि भन्दाखेरि चाहिँ खाना एकदम खल्लो लाग्छ, किनभने हामीले अगाडि खाइरहेको नुनको जुन टेस्ट, जुन स्वाद छ त्यो एउटा हामीले जुन महसुस गरेर स्वाद त्यो नुन कम गर्न साथै नुन के अरे खाना एकदमै खल्लो लाग्न थाल्छ. अनि यो त के हो, खाना मलाई त खाना रुचि नै कम भयो, मलाई खानै मन लागेन, यस्तो खान सक्दिनँ भन्ने भन्नुहुन्छ. तर तपाईँले त्यसरी नै युज गरिराख्नु भएको छ, त्यही 5 ग्रामभन्दा तलको नुन तपाईँले चाहिँ युज गरिराख्नु भएको छ भने 1-1.5 हप्तामा तपाईँको जिब्रोको स्वाद नै चेन्ज हुन्छ. सो 1.5 हप्तापछि तपाईँले जुन कम नुन खाइराख्नु भएको छ अहिलेको नुनको स्वाद तपाईँलाई त्यति बेला लाग्छ, र त्यति बेला चाहिँ अहिलेको नुन खानुभयो भने तपाईँलाई एकदमै नुन चर्को जस्तो लाग्छ. यसपछि चाहिँ हामी नुन चाहिँ कम गर्न सक्छौँ. नुन बेसी खाँदाखेरि जुन अगाडि पनि भनिहाले यसले चाहिँ जुन पछि पछि लाग्ने रोगहरू चाहिँ हामी अगाडि निम्त्याइरहेको छौँ, जस्तो प्रेसरको रोगहरू. सो प्रेसरको जब सल्ट इन्टेक बेसी हुन्छ, सल्ट इन्टेक नुनको मात्रा जब बेसी हुन्छ त्यो युजली जङ्क फुडबाट आइरहेको हुन्छ. त्यो गर्न साथै उसको चाहिँ प्रेसरको रोग जुन 40-50 वर्षमा हुनुपर्ने त्यो चाहिँ अब घटेर तपाईँको 30-25 वर्षमा प्रेसर आइरहेछ. सो यो प्रेसरको रोग आइसकेपछि 20-25 वर्षमा आइसकेपछि त्यसपछि उहाँको हार्ट फेलियर हुन थाल्ने, त्यसपछि दिमागमा स्ट्रोकको समस्या हुन थाल्ने,
किडनी चाँडै फेल हुन थाल्ने, यो लगायत अरू अरू समस्या पनि देखा पर्न चाहिँ थाल्छ।

0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98560231128 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
4: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
4: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
5: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
4: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 98560131353।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर,
7: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श दिई मौकाको फाइदा लिनुहोला।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
8: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु श्वास श्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 065 593 69।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855-23420, 9801-54674 र 9845-23420।
14: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 9825-59-100-122, 9805-28-008 र 9840-69-246।
15: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ,
17: माकुरे तथा रोटा पोल्ने ढुङ्गा र टर्किस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
19: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816-34372।
15: साइन चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प सोप आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
22: तथ्य, निष्पक्ष समाचार, सुसूचित हुन पाउने तपाईँको अधिकार।
23: धोरबाराही हाइलाइट्सको साथमा
24: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बिपी चोक,
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841-49-304।
25: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनैतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौँको चुनदेवीमा हिजो आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी कजाका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्व एकलौटे ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमितकी विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विभाजनको संघारमा पुर्याएको बैठकको निष्कर्ष रहेको छ। संस्थापन इतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विविध विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहारमा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेकी तर पक्षको ठहर रहेको छ। यद्यपि पार्टी उपसभापति विष्णु प्रकाश शर्मा मार्फत आएका प्रस्तावहरूमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका बुदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले देशको भविष्य युवाहरूको सोच ऊर्जा र क्षमतामा निर्भर रहेको बताउनु भएको छ। युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरहरूको प्राविधिक कौशललाई एकीकृत गरी अघि बढ़े देश समृद्ध हुने उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले विकासको अवधारणा भौतिक निर्माणमा मात्र सीमित नभई जनकल्याण र मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताउनु भएको छ। विकासको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्ने उल्लेख गर्दै देशको इतिहास भूगोल संस्कृति र जातीय विविधता बिर्सन नहुने उहाँको कथन छ। नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्न उत्पादन रोजगारी र आर्थिक क्रियाकलाप अघि बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनु भएको छ। दक्षिण इन्जिनियरहरू रोजगारीको खोजीमा विदेशी क्रम बढ़दै गएकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नु भएको हो। युवा इन्जिनियर र आर्किटेक्चरहरूका लागि स्वदेश नै पर्याप्त अवसर उचित मूल्यांकन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न उहाँले सरकार र निजी क्षेत्रसँग आग्रह गर्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुधे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बासकोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक भन्द मिलाउन महिला तथा गृह मन्त्रालयले निर्देशन दिनुभएको छ। यसै गरी रूपन्देहीको बाल सुधार गृह सागुरो वा अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित रहेका छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित 30 सुधार गृहहरूमध्ये 4 मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ़न सक्ने चेतावनी सहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ। जनसंख्या वृद्धि र वृद्ध विद्राको संख्या बढ़दै जाँदा क्यान्सरको भार उल्लेखनीय रूपमा बढ़ने अनुमान गरिएको छ। अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2,10,00,000 नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 98,00,000 क्यान्सरका कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूको सन् 1950 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3,40,00,000 पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलनामा 67% बढ़ी हो। यो वृद्धि मुख्यत जनसंख्या वृद्धि र औषध आयु बढ़नुका कारण हुने प्रतिवेदनमा उल्लेख छ, जसमा फोक्सोको क्यान्सर विश्वभर सबैभन्दा धेरै देखिने र सबैभन्दा बढ़ी ज्यान जाने क्यान्सर बनेको छ। यसको प्रमुख कारण श्रुतिजन्य पदार्थको सेवन रहेको उल्लेख गरिएको छ। श्रुतिजन्य पदार्थको प्रयोग त्याग्ने, मदिरा सेवन घटाउने, स्वास्थ्य तौल कायम राख्ने, नियमित व्यायाम गर्ने, क्यान्सरसँग सम्बन्धित संक्रमणबाट बच्ने, समयमै परीक्षण गर्ने र उपचारमा पहुँच बढ़ाउने हो भने लाखौं जीवन बचाउन सकिने अनुसन्धानकर्ताहरूको भनाई छ। नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले संघीय कानूनको अभाव र पुराना कानूनहरूसँगको विरोध भाषाका कारण प्रदेश सरकारले काम गर्न नसकेको दावी गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले वर्तमान संवैधानिक व्यवस्था अनुसार प्रदेश संरचना बने पनि पुराना ऐनहरू बाधक बनेको दावी गर्नुभएको छ। उहाँले विगतमा 2012 प्रहरी ऐन र 2049 वन ऐनलाई आधार मानेर प्रदेशका कानूनहरू कार्यान्वयनमा अवरोध पुगेको र कतिपय अवस्थामा अदालतबाट समेत स्ट्री अर्डर मार्फत काम रोकिएको गुनासो गर्नुभएको छ। उहाँले संघीय शिक्षा ऐन र निजामती कर्मचारी ऐन समयमै नबन्दा प्रदेश सरकारले बनाएका कानूनहरू कार्यान्वयनमा जटिलता भएको बताउनु भएको छ। प्रदेश सरकारलाई आवश्यक कानून र पर्याप्त स्रोत साधन उपलब्ध नगराई प्रश्न उठाउनु जायज नभएको उहाँको भनाइरहेको थियो। काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध भएको छ। धादिङको जोगीमारा आसपासका विभिन्न ठाउँमा पहिरो खसेकाले सड़क अवरूद्ध भएको हो। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। रातभर बन्द गरिएको सड़क अहिले बिहान 5 बजेदेखि खुल्ने भनिए पनि पहिरो पछ्याउन समय लागेको प्रहरीको भनाइ छ। पानी पर्न थालेपछि नागढुङ्गा मुगलिन र मुगलिन नारायणघाट सड़क खण्डमा प्रहरीले रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। यस्तै पहिरोको कारण बीपी राजमार्ग पनि अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाए। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1250 मेट्रिक टन डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। ग्लोबल टेन्डर मार्फतबाट खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। उक्त मल मध्ये 1250 मेट्रिक टन मल यही साउने गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ ब्यागिङको काम भइरहेको जनाइएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमर्स नेपाल वितरण कृषि वन तथा पर्यावरण मन्त्रीको सचिवालयले जनाएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ। गत वर्ष भदौ 24 उच्च अदालत पोखरा कास्की जिल्ला अदालत र तनहु जिल्ला अदालतमा भएको आगजानीका कारण जलेको 6125 थान मिसिल मध्ये 3307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2065 थान मिसिल मध्ये 1999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालतले जनाएको छ। तनहु जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उच्च अदालतका जानकारी दिनुभएको छ। उच्च अदालतका 7 कास्की जिल्ला अदालतका 66 र जनहु जिल्ला अदालतका 2751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ।

पोखरा महानगरपालिका ले बस्ता क्षेत्रमा रहेका सुकुम्बासी र व्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महानगरले सार्वजनिक गरेको सूचीमा 554 परिवार समेटेका छन्, जस अनुसार 286,000 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने 33 परिवारलाई अवस्थित बसोबासका रूपमा वर्गीकरण गरिएको छ। बाँकी 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको देखिएको पोखरा महानगरपालिकाले महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। बस पार्कमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनका लागि जग्गा खोज्न गत जेठ 12 गते तीनवटै छुट्याछुट्टै समितिहरू गठन गरिएका थिए। सार्वजनिक नामावलीमा कुनै दावी विरोध भएमा वा विवरण सच्याउनु परेमा 7 दिनभित्र निवेदन दिन सकिनेछ। महानगर प्रमुख आचार्यले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा निवेदन दिन अनुरोध गर्नुभएको छ। महानगरले छानबिनपछि आगामी साउन 10 गते अन्तिम नावली प्रकाशन गर्ने तयारी गरेको छ। तनहुँको दुलीगौड़ाबाट प्रसारित रेडियो ढोरबा राहीले आफ्नो स्थापनाको 15 वर्ष पूरा गरेको अवसरमा विचार गोष्ठी कार्यक्रम सहित वार्षिक उत्सव मनाउने भएको छ। आज सोमबार वार्षिक उत्सवको अवसरमा दुलीगौड़ामा आजको सन्दर्भमा रेडियो विषयमा विचार गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा सुगलागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, हिमाल नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, हरिनाश गाउँपालिकाकी उपाध्यक्ष इन्द्रकुमारी थापा राणा, नेपाल पत्रकार महासंघ तनहु शाखाका अध्यक्ष धनपति अधिकारी सहित विभिन्न क्षेत्रका व्यक्तिहरूले विचार प्रस्तुत गर्नुहुनेछ। साथै संसारको क्षेत्रबाट समेत साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी गण्डकी प्रज्ञा प्रतिष्ठानकी सदस्य प्रज्ञा टुकादेवी पौडेल आचार्यलाई रेडियोले सम्मानित गर्ने भएको छ। समाचार सूचना र विभिन्न विधाका कार्यक्रम मार्फत नागरिकलाई सुसूचित पार्दै आएको रेडियोले प्रसारणलाई प्रभावकारी बनाउने सुझाव संकलन गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरेको स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभयो। विश्वकर्माका अनुसार रेडियो तनहु सहित स्याङ्जा, कास्की र नवलपुर जिल्लामा सुन्न सकिन्छ। तनहुको भिमादबाट दक्षिणी क्षेत्रका रिसिङ र घिरिङ गाउँपालिका हुँदै नवलपुर, स्याङ्जा र पाल्पा जिल्ला जोड्ने रणनीतिक महत्वको श्रृंगपथमा वर्षायामसँगै यातायात सञ्चालनमा समस्या आएको छ। विमाद घिरिङ देउराली खण्डका विभिन्न स्थानमा अत्याधिक हिलो जमेका कारण सवारी साधन सञ्चालनमा अवरोध पुगेपछि स्थानीय नागरिकले शास्ति भोग्दै आएका छन्। यसै क्रममा तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले उक्त तनहुको भिमादबाट दक्षिणी क्षेत्रका रिसिङ र घिरिङ गाउँपालिका हुँदै नवलपुर, स्याङ्जा र पाल्पा जिल्ला जोड्ने रणनीतिक महत्वको श्रृंग मार्ग

0: पानीले वर्षायामभर सड़क अवरूद्ध हुन नदिन र तत्काल यातायात सुचारू राख्न आइतबार स्थानीय प्रशासन तथा सड़क विभागले निर्देशन दिनुभएको छ। सांसदको निर्देशन लगत्तै आज सोमबार मोटरमार्गको शेरका खण्ड लगायतका अत्याधिक समस्याग्रस्त क्षेत्रमा सड़क डिभिजन र स्थानीय प्रशासनको जेसीबी प्रयोग गरी हिलो हटाइनेछ भने हिलो सड़कमा गिटी ओछ्याएर तत्कालका लागि सवारी सदन आवत जावत सहज बनाइने विमान नगरपालिकाका प्रवक्ता पदमराज सेनाले जानकारी दिनुभएको छ। प्रवक्ता सेनले भीमात घिरिङ र रिसिङ स्थानीय तहको समन्वयमा वर्षाभरि यो सड़क सुचारू राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गैराति काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रूपन्देही पाल्पा कपिलवस्तु दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कपिलवस्तुको बाढगंगा रूपन्देही र पाल्पाको तिनाहुँ र रामेछापको लिखु खोलामा बाढ़ी आएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा राति ठूलो बाढ़ी आए पनि अहिले घट्न थालेको छ। पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़का केही भेगमा ठूलो मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनी राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआई को क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। सांघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको हो। सीले चीनको नेतृत्वमा स्थापना भएको विश्व कृत्रिम बुद्धिमत्ता कार्य सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण खोसेढुङ्गा भएको बताउनु भएको छ। यो संगठनमा रूस ब्राजिल इण्डोनेशिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन्। चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। विश्लेषकहरूका अनुसार एआई क्षेत्रमा बढ़दो प्रतिस्पर्धा उच्च लगानी र बजारको अनिश्चितताले लगानीकर्तामा सावधानी बढ़ाएको छ। साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा आज भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टेरेजले गोल गर्नुभएको छ। उहाँले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिनु भएको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गरेको छ। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भएको हो। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्।

0: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोड्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
1: खुजन, सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
0: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सुन शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा, पृथ्वी बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोपाइटर भूज बहादुर सुना।
2: मोबाइल 9908535537।
4: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बिजी मम हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
8: ए हो र, ल त ल।
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9856692।
10: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रममा चाहिने जानकारी,
10: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साविकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524995542478778।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र, दुलेगौडामा।
13: विगत लामो समयदेखि सेवामा समर्पित।
6: हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
12: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
12: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
14: प्रोपाइटर सुबिल श्रेष्ठ, हिम नारायण श्रेष्ठ, मोबाइल 9899 छ।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
16: हरेक विषयमा चासो, गुनासो र खबरदारी सहितको सान्दर्भिक बहस, खुल्ला मञ्च।
6: अब रेडियो ढोर बाराही 103.8 MHz। आदरणीय श्रोतावृन्द नमस्कार। रेडियो ढोरबाराही 103.8 MHz प्रस्तुति कार्यक्रम खुल्ला मञ्चको अर्को नयाँ श्रृंखलामा म अशोक विश्वकर्मा उपस्थित भइरहेको छु। खुल्ला मञ्च कार्यक्रममा हामी समसामयिक विषयवस्तुमा छलफल सम्वाद गर्दै आइरहेका छौं। आजको श्रृंखलामा पनि हामी समसामयिक विषयवस्तु नै हो, विशेष गरी आज श्रावण महिनाको पहिलो सोमबार, श्रावण महिनाको सोमबार शिवालय क्षेत्रहरूमा विविध कार्यक्रमहरू भइरहेको, तपाईँको ठाउँमा पनि भइरहेको छ होला, यस्ता समाचारहरू सुनिरहनु भएको छ, भइरहेको तपाईँहरूले जानकारी लिइरहनु भएको छ। यसै सन्दर्भमा एउटा ऐतिहासिक शिवालय क्षेत्र जो शुक्ला गण्डकी नगरपालिकाको वडा नम्बर 4 र वडा नम्बर 8 को सिमानामा रहेको छ, शुक्ला नदीको तटमा अवस्थित शुक्ला इलेटार शिवालय क्षेत्र रहेको छ, जहाँ संगीतमय शिव महिमा कथा प्रवचन कार्यक्रममा आयोजना गर्न लागिरहेको छ। यो कार्यक्रम कसरी, कहाँ आयोजना हुँदैछ, यो कार्यक्रमले के विषयहरू समेट्दैछ भन्ने लगायतका यावत विषयमा आज हामी छलफल गर्दैछौ। हामीसँग छलफल गर्नका लागि शुक्ला इलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाका अध्यक्ष परशुराम शर्मा भण्डारी हुनुहुन्छ। उहाँसँगको संवादलाई अगाडि बढाउन चाहन्छु। परशुराम सर, तपाईँलाई कार्यक्रम खुल्ला मञ्चमा स्वागत गर्न चाहन्छु।
17: धन्यवाद सर, सम्मान सर, ढोरबराई एफएम परिवारलाई।
6: हामी शुक्ला हिलेचार शिवालय क्षेत्र व्यवस्थापन समिति पछिल्लो क्रममा धेरै जनताहरूले पनि महसुस गरिरहनु भएको छ, त्यहाँको कामले पनि बोल्छ, विशेष गरी कता कता सुने जस्तो लाग्ने, कता कता देखे जस्तो लाग्ने, दुलेगौडाको यो छेउमा ठ्याक्कै सेती नदीको तटमा रहेको यो शिवालय क्षेत्रको विषयमा ऐतिहासिक पृष्ठभूमि बारे नै जानेर अलिकति बुझाएर मात्रै हामी संवादलाई अलिक अगाडि बढाउँ।
17: धन्यवाद अशोकजी। सर्वप्रथम त सम्पूर्ण देश विदेशमा रहनुहुने श्रद्धालु भक्तजनहरूप्रति हार्दिक नमन गर्न चाहन्छु। शुक्ला गण्डकी नगरपालिकाको केन्द्रमा रहेको, शुक्ला गण्डकीको काखमा रहेको शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, यहाँहरूले अनुभूत गर्दा पनि, बुझ्दा पनि, सुन्दा पनि साँच्चै नै अत्यन्त ऐतिहासिक, आध्यात्मिक, धार्मिक, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थान हो। यहाँहरूले बुझ्नुभएकै छ, यो सयौं वर्ष पहिलादेखि हामी मात्रै होइन, हाम्रा बुवा आमाहरूले पनि बुझ्दा, उहाँहरूको बुवा आमासँग बुझ्नुपर्ने यो स्थान, सुन्नुपर्ने यो स्थान। भनिन्छ भगवान शिव नै दुग्धेश्वरको महादेवको स्वरूपमा त्यो स्थानमा आएर आरम्भ गरेको स्थान भनेर यसलाई बुझिने गर्छ।
6: कतै त्यो हाम्रो धार्मिक ग्रन्थहरूमा कतै केही उल्लेख गरेको त्यस्तो पाइन्छ त्यो भूमिको लागि?
17: यसको खोजी त भइरहेको छ। विशेष गरी नेपालको नै ऐतिहासिक स्थान देवघाटका सन्त गुरूहरूले भन्ने गर्नुहुन्छ, हिमालय पर्वतबाट देवघाटसम्म देवताहरू आउने जाने गर्दा आउने जाने गर्दा तीर्थाटनकै क्रममा त्यहाँ बास बस्ने गर्थे रे देवताहरू, र शुक्ला गंगा मातासँग त्यहाँ स्नान गरी त्यहाँ बास बस्ने र देवघाटसम्म जाने, फेरि हिमालय पर्वतमा फर्किने भन्ने किंवदन्ती पनि पाइन्छ। त्यसै गरी सन्तहरू साधकहरू आएर त्यहाँ समय समयमा साधना गरी बसेको यो स्थल हो भनेर भन्ने पनि गरिन्छ। त्यही महत्वका साथ हेर्दा झन्डै 500 वर्ष अगाडिदेखि त्यहाँ काँसी स्याङ्जा तनहुँका विभिन्न भूगोलका मानिसहरू आउने धार्मिक महत्वलाई विशेष आत्मसात गर्दै त्यसलाई पूर्णताको निम्ति फूल तोरण तार्ने कार्यक्रम अलिक भव्य रूपमा भइरहेको भन्ने देखिरहेको छ। देवी
6: हामीले यति धेरै यो ओझेलमा परेको जस्तो लाग्छ, जस्तो तपाईँकै मुखारविन्दबाट पनि हामीले सुन्यौं कि भगवान शिव नै स्वयं त्यो ठाउँमा आएर बास बस्नु भएको, त्यो ठाउँमा केही ध्यान गर्नुभएको भन्ने पनि हामीले यो तपाईँको वाणीबाट सुनिरहँदाखेरि हामीलाई पनि अलिक अचम्म जस्तो लाग्यो, होइन? आम श्रोतालाई पनि त्यति धेरै थाहा नभएको कुरा बोल्नुभयो कि जस्तो, तर त्यो ऐतिहासिकता केहीसँग जोडिएको होला। यति हुँदाहुँदै पनि त्यति राम्रो त्यति पवित्र ठाउँ शुक्लाको तटमै पनि रहेको छ, प्राकृतिक रूपमा पनि अत्यन्तै सुन्दर जस्तो देखिन्छ त्यो ठाउँ, किन यति ओझेलमा पर्यो होला जस्तो लाग्छ तपाईँलाई?
17: विशेषतः यो धार्मिक ऊर्जा र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थान लाई हेर्दा यो साँच्चै नै 2060 वरपरबाट जहाँ नेपालको राजनीतिक क्रान्तिलाई पश्चिमी संस्कृतिको प्रभावले अलि ढाक्न थाल्यो अथवा पश्चिमी संस्कृतिको प्रभुत्व बढ्दै गयो, प्रभुत्व समेत भन्न मन लाग्छ मलाई, बढ्दै गयो, त्यससँगै स्थानीय स्तरमा पनि यहाँका श्रद्धालु भक्तजन अथवा यहाँको राजनैतिक धार्मिक नेतृत्वमा पनि त्यो चेत कमजोर हुँदै गयो। त्यसको परिणाम स्वरूप अत्यन्तै भव्य रूपमा विभिन्न 20-25 कुटी सहित विवाह वर्तमान पनि हुँदै आएको स्थान 60-62 सँगै कर्मशः कमजोर हुन पुगेर त्यसको 2-3 वर्षमै पुनै जीर्ण भन्न पुगेको अवस्था हो।
6: भन्नाले 2060 सालभन्दा पहिला त्यो ठाउँ एउटा धार्मिक क्षेत्रकै रूपमा आउने जाने भनौँ न भक्तजनहरूको चलपल हुने क्षेत्र थियो,
17: व्यापक रूपमा 60 सालसम्म झन्नै 20-25 कुटीहरूमा मानिसहरू श्रद्धालु भक्तजनहरू बस्थे कुटीमै
6: 2060 भन्दा पहिला
17: ए हजुर, त्यसपछि मात्रै यो कमजोर हुन पुगेको।
6: के कारणले कमजोर भयो भन्नाले एउटा त यो बाह्य संस्कृतिको प्रभाव भन्नुभयो,
17: अर्को त्यसको प्रभाव त्यसको चाहिँ परावर्तनको रूपमा स्थानीय रूपमा पनि स्थानीय बासिन्दाहरूमा पनि धार्मिक चेतनाको कमी हुन थाल्यो, यहाँ सन्त मन्तरको जन्म भएन, साधकहरू रहेनन्, राजनीतिक रूपमा पनि त्यसलाई धार्मिक प्रभावलाई बढाउने बारेमा सोच लिएन, त्यसको परिणाम नै यो स्थिति आएको भन्ने हाम्रो बुझाइ छ।
6: यति धेरै ओझेलमा परेर यो झन्डै 23-25 वर्षको अवधिमा आइपुग्दा तपाईँहरूले केही पहल गरे जस्तो हामीले महसुस गर्छौं। त्यो ठाउँको अलिकति प्रचार गर्नका लागि फेरि 2060 जस्तै गरेर धार्मिक गतिविधिहरू सञ्चालन गर्नका लागि तपाईँहरूले कस्ता कस्ता पहलहरू गर्नु भएको छ, के गर्नु भएको छ?
17: विशेषतर्फ बीचको अवधि झन्डै 60-62 सँगै 79 आइपुग्दा पनि विभिन्न समितिहरू गठन भएका, तर त्यसलाई निरन्तर रूपमा काम गर्न नसकेको अवस्था थियो। 79 साल भन्दा झन्डै 74 सालतर्फ केही जनप्रतिनिधिले थोरै पहल गरेको देखिन्छ। यहाँको कम्पाउन्डको सामान्य तारबार गर्ने काम भयो र 79 आइसकेपछि स्थानीय जनप्रतिनिधि त्यस्तै गरेर विश्व हिन्दू
6: महासंघले
17: पहल लिएको अवस्था हो। त्यसमा हामी जोडिन पुग्यौं। हामीमा पनि बिस्तारै धार्मिक चेतनाको विकास हुँदै गयो र यो ऐतिहासिक पौराणिक ठाउँ किन यस्तो कमजोर अवस्थामा पुग्यो त भन्ने विषयमा व्यापक बहस भयो र हामी 2079 अन्तिमसँगै हामी एउटा नयाँ समिति बनेर निरन्तर यो विगत 3 वर्षदेखि काम गर्दै आइरहेका
6: कस्ता कस्ता कामहरू भएको छन् त्यो ठाउँमा।
17: अहिले हामी पहिलाका संरचनाहरू अत्यन्तै रुग्ण अवस्थामा भएको अवशेषकै रूपमा जस्तो देखिएको हुनाले त्यस्तै हामीले पहिला ती संरचनाहरू हटायौं। हटाइसकेपछि हामीले चाहिँ अहिले त्यसको महत्वलाई अगाडि बढाउनको निम्ति त्यसलाई विशेष गरेर आध्यात्मिक ऊर्जाको केन्द्र र प्राकृतिक सौन्दर्यताले युक्त धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यका साथ हामीले योजना ल्यायौं। विशेष गरेर यसमा हामीलाई आध्यात्मिक रूपमा गति प्रदान गर्नुहुने नेपालकै सिनियर सन्त स्वामी आत्मानन्द गिरिजी महाराजको मुख्य भूमिका रहेको छ। म साधनाको क्रममा नै देवघाट रहँदा उहाँले यो पोखरासम्मको भूगोलको कुरा गर्दा त्यो शुक्लाको विषय भनेर जोड्नुभयो, उहाँ आउनुभयो, हेर्यौं र यसलाई मिनी देवघाटको रूपमा हामी विकास गर्ने योजनामा गयौं।
6: मिनी देवघाटका रूपमा विकास गर्नलाई तपाईँहरूले गुरु योजना नै बनाउनु भएको छ अथवा के गर्दै हुनुहुन्छ?
17: हो, हामी त्यसैमा उहाँले आएर यो भूमिमा आफ्नो चरण स्पर्श गराइसकेपछि भन्नुभयो यो त मिनी देवघाट हो नि त, यतिको ठाउँ त देवघाटदेखि पोखरासम्म छैन नि त, यसको ऐतिहासिकता आध्यात्मिकता पौराणिकतालाई हेर्दा तिम्रो बड यसमा ठूलो ऊर्जा छ, यसमा त एउटा त शिवशक्ति शिवको स्वरूपको रूपमा दुग्धेश्वर महादेव हुनुहुन्छ भने दुर्गा स्वरूपमा शुक्ल गंगा माता हुनुहुन्छ। यो ज्ञान र ऊर्जा
6: दुर्गा
17: यसमा यो ज्ञान र ऊर्जाको संगम स्थल हो। यो स्थान बनायो भने धार्मिक पर्यटनको आधुनिक अनुसार धार्मिक पर्यटनको त विकास हुन्छ नै। यहाँका मान्छेहरू समाज रूपान्तरणको निम्ति अगाडि बढ्ने मान्छेहरूमा नि ज्ञान र ऊर्जा प्राप्ति हुन्छ। त्यस हुनाले सामाजिक एउटाहरू अझ यसलाई सबै मिलेर जानुपर्छ भन्ने अभियानै सञ्चालन गर्नु भनेर भन्ने सन्तको हामीलाई उपदेश र उहाँको चाहिँ आशीर्वाद अनुसार हामी अगाडि बढ़िरहेका छौं। त्यही अन्तर्गत हामीले गरेका कामहरू सुरुमै हामीले दुग्धेश्वर महादेवको साकार स्वरूप सहित 108 शिवलिङ्गको स्थापना गर्यौं। कार्यक्रम हलको निम्ति सत्सङ्गको निम्ति कार्यक्रम हलको निर्माण गर्यौं।
6: क्षमताको हल बनाएको छ
17: धन्यै 300 जना वरिपरिको भक्तजनहरू चाहिँ रहन सक्नुहुनेछ हलमा। त्यसपछि हामीले त्यसलाई आवश्यक पर्ने सुरुमै सचिवालय चाहिने, स्टोर चाहिने, पुजारी आउँदा बस्ने, साधना गर्ने कोही व्यक्ति आयो भने नि बस्न मिल्ने गरी सामान्य हामीले चाहिँ आवास भवनको पनि निर्माण गरेका छौँ। त्यस्तै गरेर त्यहाँ अलिकति भलपानीको तर्काउनु पर्ने अवस्था भएको हुनाले त्यसको पनि हामी वाल बनाएर अगाडि बढाइरहेको अवस्था छ। हामीले अहिले निर्माण गरिसकेका विषयहरू यो हुनु भने अब हामीले यसको पुरानो मन्दिर अलि जीर्ण अवस्थामा भएको कारणले हामीले त्यसलाई अलि स्थानान्तरण गर्ने, किन पनि स्थानान्तरण गर्ने भने विगतमा त्यहाँ जुन मुख्य शिला हो जहाँ 2030 सालमा आएर आचार्य युवराज आएर त्यहाँ झन्डै 70 वर्ष क्रसको वृद्ध साधक आएर त्यहाँ चाहिँ सन्त आएर साधना गर्नुभएको थियो रहेछ। इतिहासमा देखिन्छ अहिलेकै बुढापाकाहरू त्यो बुझ्नेहरू अहिले त्यही हुनुहुन्छ। उहाँहरूले भनिसकेपछि उहाँ आएर साधना गर्न थाल्नुभयो। यो देवस्थल हो, देवताहरू आएर साधना गरेको के अरे बासबसेको ठाउँ हो। म यहाँ त्यो खोज्दै खोज्दै आउँदा यहाँ म साधनामा बसेँ भनेर त्यो शिलामा आड लाएर बसिसकेपछि उहाँ साधना गर्दै जाने भएपछि स्थानीय व्यक्तिहरूको उपस्थितिमा त्यहाँ सामान्य मन्दिर बनाएर पूजा आजा गर्दै आइरहेको छ अहिलेसम्म। अहिले हामीले बुझ्यौं त्यो शिला त्यति ऊर्जाशील भएको कारणले गर्दा शिलालाई स्वतन्त्र राखेर त्यो नै दर्शनको निम्ति समर्पणको निम्ति मुख्य
6: शिलाको धार्मिक महत्व चाहिँ के रहेछ? जस्तो उहाँले त एउटा आड लगाउनु भन्ने आड लगाएर ध्यान गरेको भन्ने मात्रै भयो, त्यसको शक्ति अथवा त्यसको धार्मिक महत्व केही छ?
17: यसको आध्यात्मिक महत्व भनेको म केही यही विषयमा पनि पूर्व कुरा राखिसकेको पनि छु कि महादेव आएर त्यही शिलामा आएर आराम गर्नुभएको आडले उहाँको स्पर्श भएको प्रत्यक्षमा बसेर, अनि पछि देवताहरू आएर बास बस्ने एकरात बास बस्दा अनि त्यही शिला वरिपरि घेरिएर बस्ने, पछि साधक सन्तहरू आएर पनि साधना गर्दा त्यो शिलालाई नै केन्द्र बनाएर साधना गर्ने स्थान भएको हुनाले त्यो शिलाको साँच्ची नै ऐतिहासिक महत्व छ। आध्यात्मिक ऊर्जायुक्त शिला भनेको हुनाले हामी अहिले शिलालाई स्वतन्त्र रूपमा राखेर मन्दिरलाई स्थानान्तरण गरेर नयाँ मन्दिरको अवधारणा ल्याएको अवस्था हो।
6: हजुर, यो मन्दिर पनि तपाईँले दुग्धेश्वर महादेवको मन्दिरलाई अलिकति नेपालमै अलिक कलात्मक तरिकाले गर्ने मन्दिरै देखाएर पर्यटकहरू पनि भित्र्याउने भन्ने उद्देश्य रहेको छ भनेर तपाईँहरूको विशेष गरी यो बैठकहरूमा जाँदा हामी सुन्छौँ, यो विषय के हो, कस्तो मन्दिर भन्दैछ त्यहाँ?
17: हो, मुख्य त आध्यात्मिक रूपमा भन्दा स्वयंमा आत्मा नै परमात्मा स्वरूप हो।
6: हजुर,
17: त्यो बोध हुनुभन्दा पहिला पूजा अर्चना साधना उपवास आदिको अभ्यास गरिने गर्छ त्यो ठाउँमा पुग्नको निम्ति। त्यस अन्तर्गत मन्दिरमा दर्शन गर्ने कुरा, दर्शन गरेर आफ्नो मनोकामना पूरा गर्ने कुरा विषय, त्यस्तै गरेर आत्मशान्ति आनन्द लिने हाम्रो प्रचलन भएको कारणले यो मन्दिर कस्तो बनाउने त भनेर हामी धेरै छलफल गर्यौं, धेरै ठाउँमा घुम्यौं, इन्डियाका नेपालका विभिन्न स्थानहरूको गुगल स्टडी पनि गर्यौं। यो सबै हेरिसकेपछि पेगडा र शिखर शैलीको मिश्रित मन्दिर पनि देखिएन, नदेखिएछ, भारतका केही ठाउँमा छन्। त्यसको आधारमा हामीले यसलाई अब मान्छेहरू श्रद्धालु भक्तजनहरूलाई उत्साहजनक रूपमा नयाँ वस्तुको खोज हुन्छ नि त, सुन्दर भव्य दिव्य मन्दिर बनाउँदा फरकपन दिएर आकर्षण गरेर धार्मिक पर्यटनलाई विकास गर्नको निम्ति साँच्चै नै महत्वपूर्ण भूमिका खेल्छ यो मन्दिरले भनेर यो निष्कर्षमा पुगेर हामी अगाडि बढ्यौं।
6: कतिको लागतमा तपाईँहरूले मन्दिर बनाउँदै हुनुहुन्छ, कहिलेसम्म तपाईँको त्यो मन्दिर देख्न पाउँछन् आम भक्तजनले अथवा त्यहाँ आउने धार्मिक पर्यटकहरूले?
17: हामीले धन्यै यो मन्दिरकै सवालमा विगत एक वर्षदेखि अभ्यास सुरु गर्यौं।
6: हजुर,
17: र हामीले 6 महिना पहिला नेपालमै त्यस्तो इन्जिनियर कहाँ छ पनि खोज्यौं,
6: होइन,
17: गोदावरीमा एउटा मन्दिरकै नेतृत्व गर्ने, नेपालमै धेरै मन्दिरको चाहिँ डिपिआर गर्नुभएको इन्जिनियर विनोद खड्कासँग हाम्रो भेट हुन पुग्यो।
6: हजुर,
17: उहाँलाई सँगै राखेर हाम्रा विषयहरू राख्यौं, राखिसकेपछि उहाँले त्यसको इस्टिमेट गर्नुभयो। उहाँलाई पनि नयाँ किसिमको मन्दिर भएको हुनाले निकै स्टडी गरेर मात्र यसको निष्कर्षमा पुग्नुभयो र 1,37,00,000 लगानीमा यो सम्पन्न हुने गरी डिपिआर तयार भएको अवस्था छ।
6: कहिलेसम्म निर्माण हुन्छ?
17: हामीले धन्यै यो मन्दिरको आधार संरचना इस्टिमेट अनुसार धन्यै 17,00,000 आधार संरचना हामीले पूरा गरिसकेका छौँ। यो अस्थि पञ्जरको रूपमा ठगिएको अवस्था छ
6: है।
17: अब हामीले तत्काल यो साउनको दोस्रो हप्ताबाट काम सुरु गर्ने गरी 3 महिना पहिलादेखि सामानहरूको अर्डर गरेर हामी साउन दोस्रो हप्ताबाट दोस्रो चरणको काम सुरु गर्दैछौ।
6: साउनको
17: दोस्रो हप्ता वरिपरि अब तन्किहाल्यो भने तेस्रो हप्ता पुग्ला,
6: होइन,
17: साँच्ची नै ढिला भयो विभिन्न यातायात आदिको कुराले भने साउन महिनाको अन्तिमसम्म हामी दोस्रो चरणको कार्यक्रम सुरु गरिसक्छौ। मन्दिर निर्माणको दोस्रो चरणको कार्यक्रम, अनि त्यो दोस्रो चरणको कार्यक्रममा धन्नै 40,00,000 वरिपरिको खर्च हुनेछ है। त्यसको तयारीमा अहिले श्रद्धालु भक्तजनहरूबाट 20,00,000 धन्यै प्राप्त भइसकेको छ
6: है।
17: यो पूरा गर्नलाई अब 20,00,000 रुपियाँ हामी दोस्रो चरणको कार्यक्रम अगाडि बढाउन अथवा त्यसलाई निष्कर्षसम्म पुग्दा आवश्यक छ।
6: बसको व्यवस्था कसरी गरिरहनु भएको छ छोटोमा बताइदिनुहोस्।
17: श्रद्धालु भक्तजनहरू स्वतः स्पोर्टको रूपमा
6: हजुर
17: 3 लाख 2 लाख 1 लाख 50,000 40,000 30,000 बोल्ने क्रमले धन्नै 10-12 लाख त्यसरी उठिसक्यो र हामी केही टोल छनौट गरेर हामी 3 टोल जतिमा पुगेका छौँ।
6: त्यहाँबाट
17: सामान्यतया एउटा टोलमा 3 टोलमा गए मध्येमा बोलेसम्मको रकम हेर्दा 6 लाखको औसतमा रकम बोल्नु भएको पनि छ
6: होइन।
17: यो अनुसार जाँदा र हाम्रो अभियान अगाडि बढाइँदै रहँदा हामी यो 3 महिनाभित्र 3-4 महिनाभित्र दोस्रो चरणको कार्यक्रम सम्पन्न गर्छौँ। यसमा 50-60 लाखको काम पूरा गरिसक्छौँ बाँकी है। यसमा हामीलाई विश्वास छ अहिलेको जुन सबैको चाहना इच्छा र सबैको जागरलाई हेर्दा उत्साहलाई हेर्दा हामीलाई आएको सुझावलाई हेर्दा बढ्नुहोस् अगाडि हामी सहयोग गर्न तयार छौँ भन्नुभएको छ।
6: तपाईँहरूले उत्साह पनि प्राप्त गरिरहेको
17: एकदम उत्साह प्राप्त गरिरहेका छौँ। परमात्माको ऊर्जा त छँदैछ ज्ञान पनि छ सबै सरदार भक्तजनको उत्साह पनि हामीलाई प्राप्त भइरहेको छ। सबैले सुनिरहनु भएको छ यहाँहरूले अझै उत्साहित बनाउनु हुनेछ।
6: तपाईँहरूले श्रावण महिनामा नै अब यो मन्दिरको दोस्रो चरणको काम शुरू हुन्छ भनिरहनु भएको छ। अब यो शिवालय क्षेत्र पनि भनिन्छ शिवालय क्षेत्र यो श्रावणको पनि अलिकति फेरि यहाँ केही अन्तर सम्बन्ध रहे जस्तो शिवजी र श्रावण महिनाको केही अन्तर सम्बन्ध छ। तपाईँहरूले केही कार्यक्रमहरू गर्न पनि खोज्दै हुनुहुन्छ त्यो कार्यक्रमको विषयमा हाम्रो कार्यक्रम खुल्ला मञ्चबाट जानकारी दिनुहोस्।
17: अशोकजी धन्यवाद छ तपाईँलाई।
6: हजुर
17: हो हामी धार्मिक जागरणको रूपमा विशेष गरेर हामी शान्तिको प्राप्तितर्फ लागिरहेका छौँ आनन्दको प्राप्तिका निम्ति लागिरहेका छौँ। आम श्रद्धालु भक्तजनहरू अथवा आम मानिसहरू नै आनन्द र शान्तिको खोजीमा जाँदा आध्यात्मिक रूपमा मात्रै परम तत्त्वप्रति विश्वास भरोसा पूर्ण रूपमा भयो भने मात्रै हामीले त्यो आनन्द निरन्तर स्थायी आनन्द र शान्ति प्राप्त गर्छौँ। हाम्रो बुझाइ यहाँनिर छ अहिले भौतिक विकासले अत्यन्त उच्चता प्राप्त गरे पनि तनाव दुःख असन्तुष्टि प्रचुर मात्रामा भएको अवस्थामा यसको अल्टिमेट सोल्युसन भनेको निश्चित रूपमा परमात्माप्रतिको समर्पण भरोसा हो। यसको निम्ति यस सम्बन्धी शास्त्रीय ज्ञान हुनु पनि जरुरी छ। वैदिक धर्म वैदिक सभ्यता धर्म संस्कृति तर्फको बोध हुन नै जरुरी छ। यही अन्तर्गत साउन महिना शिव महिना पनि भन्ने गरिन्छ शिव मास हो भनेर र त्यसको पनि अझै महत्वपूर्ण रूपमा छोटोमा भन्दा सोमबारलाई लिने गरिन्छ। त्यसो हुनाले हामीले साउन महिनाका सबै सोमबारहरू विशेषता 4 वटा सोमबार
6: यो
17: महिनामा साउन महिनामा साउन 4 गते 11 गते 18 गते 25 गते गरेर 4 वटा सोमबारलाई हामीले संगीतमय शिव महिमा सत्सङ कार्यक्रम राखेका छौँ।
6: किन तपाईँहरूले यो कार्यक्रम आयोजना गर्दैनुहुन्छ? यो निरन्तरता हो अथवा नयाँ कार्यक्रम हो अथवा केही उद्देश्य छ?
17: विगत वर्षमा पनि हामीले यो कार्यक्रम गरेका थियौँ र अहिले निरन्तरता हो। त्यसलाई अझ व्यवस्थित ढङ्गले अझ श्रद्धालु भक्तजनहरू अझै खुसी हुने स्थिति त्यो वातावरण तयार गर्ने गरी
6: है अहिले वृहत सुव्यवस्थित
17: कार्यक्रम गर्दैछौँ। यसको चाहिँ वाचन आचार्य पण्डित ऋषिराम पौडेलबाट हुनेछ र यसमा संगीतमय भनिसकेपछि व्यवस्थित भजन कीर्तनको कार्यक्रम पनि रहनेछ। समय प्रत्येक सोमबारको 11 बजेदेखि 2 बजेसम्मको समय रहनेछ।
6: तपाईँहरूले खास यो शिव महिमा सत्सङ कार्यक्रम जो कथा प्रवचन पनि सहितको यो संगीतमय कथा प्रवचन सहितको कार्यक्रम किन आयोजना गर्दै हुनुहुन्छ? यो कार्यक्रमको पछाडि केही उद्देश्यहरू तपाईँहरूसँग छ? के उद्देश्य राखेर कार्यक्रम गर्दै हुनुहुन्छ?
17: हामीले त लागिरहेछ अहिले पनि स्थानीय रूपमा मान्छेहरू शान्ति आनन्दको खोजी गरिरहेको अवस्था छ। तनावमा बिताइरहेको देखिन्छ। कम्तीमा यो कार्यक्रमको प्रभावले त्यो प्रभाव मार्फत स्थानीय श्रद्धालु भक्तजनहरू जुन उपस्थित हुनुहुन्छ उपस्थित हुन चाहनुहुन्छ उहाँहरू कम्तीमा त्यहाँ गएर 3 घण्टा बिताउँदै गर्दा एउटा एक किसिमको शान्ति र आनन्दको अनुभूति लिनुहुनेछ। र समाज अहिले अलि अव्यवस्थित अस्थिर किसिमको एक आपसमा प्रेम करूणा दया क्षमता भन्ने हराइरहेको मान्छे मेसिन जस्तो भएको भए जस्तो उच्च चेतना प्राणी मान्छे भन्ने होइन जस्तो यो अवस्थामा चाहिँ प्रेम करूणा क्षमा दान दया भावना जागृत गर्ने भक्ति भावको विकास गर्नु हाम्रो मुख्य लक्ष्य छ
6: यो कार्यक्रम
17: यो कार्यक्रम
6: जस्तो यो श्रावणको सोमबार विशेष गरी अहिले त यसो हामीले देख्दै गर्दा पनि विभिन्न टोल टोलमा जस्तो मन्दिर हुने अथवा क्षेत्र क्षेत्रमा मन्दिर हुने त्यो मन्दिरमा पनि यस्तै तपाईँहरूको उद्देश्यसँग अथवा तपाईँहरूको कार्यक्रमसँग मिल्दा जुल्दा कार्यक्रमहरू पनि भइरहेको हामी प्रशस्त रूपमा देख्छौँ शुक्ला हिरेदार शिवालय क्षेत्र व्यवस्थापन संस्थाले आयोजना गरेको शिव महिमा तथा प्रवचन सहितको यो कार्यक्रममा भक्तजनहरू विशेष त्यही प्राथमिकता दिएर आउनुपर्ने केही कारण छ
17: निश्चित रूपमा आशाजी यो एफएम मार्फत आम श्रद्धालु भक्तजनहरूप्रति म आह्वान पनि गर्छु अपिल पनि गर्छु अनुरोध पनि गर्न चाहन्छु तपाईँहरू अलि खोज्नुहोस् आफूभन्दा सिनियरसँग बुझ्नुहोस् यो तपाईँ जानुहुन्छ दिनको समयमा जतासुकै गर्मी छ त्यहाँ जानुहुन्छ प्राकृतिक रूपमा शीतलता प्रदान हुन्छ तपाईँ भौतिक आँखाले मात्र हेर्नुभयो भने त्यहाँ शीतलता प्राप्त गर्नुहुनेछ त्यसको आनन्द त्यो शान्ति मिल्छ त्यो मात्र होइन तपाईँ अलि गइरहेर अनुभूति गर्नुहोस् तिन घन्टा बसेर त्यहाँ तपाईँ अरू बेला पनि जानुहोस् सोमबार मात्र होइन गएर आधी घन्टा बस्नुहोस् र त्यहाँ के हो म कहाँ आएँ म के गर्दैछु मलाई तनाव किन भयो भनेर आधी घन्टा मात्रै समय दिनुहोस् तपाईँ उठ्दै गर्दा शान्तिको अनुभूति शीतलताको अनुभव गर्नुहुनेछ त्यस हुनाले तपाईँहरू यो श्रद्धालु भक्तजनहरू त्यहाँ आएर सोमबारका ती तीन घन्टा बिताउँदै गर्दा त्यहाँको आध्यात्मिक ऊर्जा शिवको दुग्धेश्वर महादेवको कृपाबाट प्राप्त ज्ञान सरस्वती माता स्वरूप शुक्ला गंगा माताको प्राप्त ऊर्जाले साथी नै सबैलाई आनन्द दिने शान्ति दिने स्थिति आउनेछ त्यो भाव जागृत हुनेछ भन्ने हामीलाई विश्वास
6: हुन्छ हामी कार्यक्रमको अलिकति उत्तरार्धतर्फ पनि आयौँ अलिकति छोटो छोटो संवादलाई हामी अलिक प्राथमिकता दिन्छौँ शुक्ला हिरेटार क्षेत्रमा विशेष गरी हाम्रा हजुरआमा हाम्रा बुवा आमाहरूले पनि त्यो क्षेत्रमा लाग्ने मेलाको बारेमा कहीँ कतै सुनाएको पक्कै पनि तपाईँहरूले पनि देखिरहनु भयो अथवा सुनिरहनु भएको छ होला कुनै न कुनै रूपमा खास त्यो क्षेत्रमा किन पूजा गर्न आउँछन् कहिले कहिले पूजा गर्न आएको पाइन्छ
17: विशेष गरेर त त्यसलाई एकादशीको महत्व पनि स्थानमा
6: हो
17: त्यत्तिकै साँच्ची नै वरिपरिको क्षेत्रको हिसाबले अद्वितीय नै भन्नुपर्छ धेरै वर्ष पहिला त यसमा सेङ्जा काँसी तनहुका धेरै भेगबाट मान्छे आउने हुनाले 15-20 तोरण तान्ने काम हुन्थ्यो हरिबोधनी एकादशीमा जसको सुरुवात हरिसैनी एकादशी यही महिनाको साउन महिनाको 9 गतेबाट सुरु हुन्छ चौमास व्रत सहित विगतको वर्षमा म चौमास व्रतमा मै अध्यक्ष कर्ता भएर बसेको थिएँ भने अहिले कर्ताको रूपमा चौमास व्रतको साउन 9 गतेबाट सुरु भएर हरिबोधनी एकादशीमा हाम्रो साथी नै यहीँको समिति सदस्य नै किमलाल पौडेल कर्ता भएर पनि बस्नु भएको छ अघि सोमबारको कार्यक्रम त साउन मासको बारेमा भन्यो
6: होइन
17: शिव महिनाको बारेमा तर हामी विगतमा पनि विगत 3 महिनादेखि प्रत्येक एकादशीमा सत्सङ्ग कार्यक्रम गर्दै आइरहेका छौँ भजन कीर्तन सहित अब साउन 9 गतेबाट प्रत्येक एकादशीमा हरिबोधनी एकादशीसम्म यही भजन कीर्तन सहितको सत्सङ्ग कार्यक्रम निरन्तर भइरहन्छ प्रत्येक एकादशीमा पनि यहाँहरू उपस्थित भएर त्यहाँको पुण्य लाभ लिनुहुन पनि अनुरोध गर्न चाहन्छु
6: हुन्छ हामी विशेष गरी यो ऐतिहासिक पौराणिक धार्मिक स्थलको प्रचार प्रसार गर्ने उद्देश्य सँगसँगै त्यहाँ यही श्रावणको प्रत्येक सोमबार हुने शिव महिमा कार्यक्रमलाई पनि हामी केन्द्रमा राखेर संवाद गरिरहेका छौँ र यो क्षेत्रको विकासका लागि सबैजना आदरणीय भक्तजनहरू सहित हाम्रा श्रोताहरू पनि पक्कै सकारात्मक तरिकाले लागिरहनु भएको छ बुझिरहनु भएको छ भन्ने हाम्रो विश्वास पनि रहेको छ यो बीचमा यहाँका स्थानीयहरू यही क्षेत्रको विकासका लागि त्यो क्षेत्रको विस्तारका लागि विकासका लागि यो क्षेत्रका स्थानीयहरू स्थानीय सरकार अथवा सरकारवालाहरूको भूमिका कस्तो रहनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई?
17: रहेको कुरा पनि जोडौँ। त्यो संस्थाको अध्यक्षको हैसियतबाट मैले कुराकानी गरिरहँदा यो नगरपालिकाका मेयर उपमेयर वाडा अध्यक्षहरू सबैजना यो संस्थाको आजीवन सदस्य हुनुहुन्छ। यहाँ स्थानीय रूपमा उपलब्ध पार्टी प्रमुखहरू त्यो संस्थाको आजीवन सदस्य हुनुहुन्छ। आजीवन सदस्यसम्म भइसकेको प्रत्येक मान्छेलाई त्यो संस्थाप्रति निश्चित रूपमा भरोसा छ। तर आध्यात्मिक गहिराईसम्म नपुगेको कारणले जति ध्यान दिनुपर्ने हो त्यति पुर्याउनु भएको छैन। तथापि उहाँले जे गर्नुभयो हामी सन्तोष छौँ। अहिलेसम्म हामीले विगत तीन वर्षमा 1,37,00,000 बराबरको काम सम्पन्न गरेका छौँ। त्यसमध्ये 1,03,00,000 रुपियाँ तीन तहका सरकारबाट प्राप्त भएको छ भने
6: क्षेत्रको विकास
17: क्षेत्रको विकासको निम्ति तीन वर्षमा 1,03,00,000 राज्यबाट प्राप्त भइसकेको छ। अहिले मात्रै संघीय सरकारबाट प्राप्त भएको छैन र प्रदेश सरकारबाट 20,00,000 र स्थानीय सरकारबाट 10,00,000 भनेपछि वार्डहरू पनि दुईटाको आज अपुष्ट रिपोर्ट अनुसार वार्ड नम्बर 8 5,00,000 र वार्ड नम्बर 4 2,00,000 गरे 17,00,000 अहिले स्थानीय सरकारबाट प्रदेश सरकारबाट 20,00,000 पनि निर्णय भइसकेको विषय हामीलाई जानकारी भएको छ। हामीलाई विश्वास छ सबै सरकारका प्रतिनिधिहरू परमात्माको कृपा र ऊर्जाद्वारा उत्साहित हुनुहुनेछ र भोलि अझ यो भन्दा उच्च स्तरमा सहयोग गर्नुहुनेछ। आदरणीय श्रद्धालु भक्तजनहरूको त उत्साहजनक रूपमा सपोर्ट भइरहेको छ। मलाई लाग्छ यो त हाम्रो प्रयत्न हो। हजुर, हामी त मान्छे हौ, निमित्त पात्र हौ, हामी सचेत प्रयत्न गर्छौँ इमानदारपूर्वक पारदर्शितापूर्वक उत्तरदायित्वपूर्वक जिम्मेवार बोधका साथ यो पूरा गर्ने त परमात्माको काम हो। उहाँले जुन जुनलाई जहाँबाट जे सहयोग गर्नु भन्नुहुन्छ उहाँहरू जो कहाँबाट कुन बेला थाहा पाएर आउनुहुन्छ र सहयोग गर्नुहुन्छ यो थाहा नै हुँदैन। उहाँमाथि पूर्ण भरोसामा छ। उहाँ
6: यसरी नै भरोसा रहिरहोस्, यसरी नै तपाईँहरूलाई सहयोग प्राप्त हुँदै गरोस्, तपाईँहरूको उद्देश्य पूरा हुँदै जाओस्। हामी छिट्टै त्यो ठाउँलाई एउटा धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास भएको देख्न पाऊ। अन्तिममा आफ्ना महत्वपूर्ण बाणीहरू हाम्रो कार्यक्रम खुल्ला मञ्चमा आएर राखिदिनु भयो, पोखिदिनु भयो, यसको लागि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।
17: धन्यवाद छ अशोकजी। र यो ढोरबराई एफएम परिवारलाई निश्चित रूपमा आम श्रद्धालु भक्तजनहरूमा जुन विषयहरू प्रस्तुत हुने मौका दिनुभयो यहाँहरूप्रति सम्मान गर्दै अब आगामी कार्यक्रमलाई हेर्नुहोस् अशोकजी, 5 वर्षमा सबैले महसुस गर्ने गरी आध्यात्मिक ऊर्जा र प्राकृतिक रूपमा शीतलता प्रदान गर्ने स्थान बनाइनेछ। हाम्रो यो जुन लक्ष्य छ, यो चाहिँ उद्देश्य छ, त्यसलाई परमात्माको कृपा वर्षा हुनेछ, शक्ति सम्पाद हुनेछ। धन्यवाद।
6: हुन्छ हस्, धन्यवाद। आफ्नो सारगर्भित भनाइहरू राखिदिनु भयो, यसका लागि हामी आभारी रहेका छौँ। श्रोतावृन्द, कार्यक्रम खुल्ला मञ्च तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अन्य श्रृंखलामा हामी अन्य अतिथिसँग फरक विषयवस्तुमा संवाद गर्नका निम्ति पुनः उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट पनि म अशोक विश्वकर्मा पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
18: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
19: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
20: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98067-57731।
1: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
21: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायु गोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या फिसर फिस्टुला बेरो फर्कने र पिएलएसको सफल उपचार फिनास नाकको एलर्जी नाकमा मासु पलाएको मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी नसा तथा वात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाइ घुनाखिएको तथा अन्य सम्पूर्ण नसा रोग जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने साथै पुराना निको नभएको घाउ छारा सम्बन्धी रोगहरू एलर्जी
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
22: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
23: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
23: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको।
23: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्।
24: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको
25: साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।

0: शैले ढरियाको सुस्त रहन्छ, शैले खाइने भाइको मन दुख्ने तपाईँ हुँदै गाउँ घर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्द्रिन्छ वन पाखा
1: कार्यक्रम लोक भाका
0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक मेरो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोरबाराही 103.8 MHz अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0564142000 बाटो भएर जोडिन सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला। र आज चाहिँ हाम्रो यस रेडियो ढोरबाराहीले चाहिँ आफ्नो 15 वर्ष पूरा भएको स्थापना दिवस वार्षिक उत्सव चाहिँ मनाउँदैछ सम्पूर्णलाई र हामीलाई चाहिँ एकदम धेरै धेरै शुभकामना छ। हजुरहरूको मायाले गर्दा नै आज हाम्रो यत्रो वर्ष पूरा गर्न सफल भएका छौं। हामीहरूले चाहिँ सधैँ यसरी नै माया गरेर साथ दिनुहोला, सधैँ यसरी नै सपोर्ट गर्नुहोला भन्न चाहन्छु। र केही कमी कमजोरी छ भने पनि भनिदिनु होला, हामी सुधार्ने प्रयास गर्नेछौँ भन्दै ढिला नगरीकन चाहिँ आजको लागि चाहिँ कार्यक्रमको शुरूआतमा राख्दैछु भाका सारेर बोलको भाका जसमा आवाज रहेको छ मीना लामा अनि खेन सेन्चुरीको अलिक लागि भने भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, भाका सरेर बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो मीना लामा अनि खेन सेन्चुरीको। निकै नै रमाइलो भाका रहेको थियो, कार्यक्रममा स्थान दिइसकेकी छु। अब पनि पालो तपाईँको नै रहेको छ, आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0564142000 फोन गरेर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। फोन गर्दै गर्नु होला भन्दै र हामीलाई चाहिँ आज हाम्रो वार्षिक उत्सवको बारेमा थोरै केही प्रतिक्रिया पनि दिनुहोला, फोन गर्नुहोला, हामीसँग कुराकानी गर्नुहोला, समय निकालेर फोन गर्नुहोला भन्दै फेरि पनि ढिला नगरीकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। फुल हजार बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि विमता खर्ती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, फूल हजार बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो खेम सेन्चुरी अनि विमता खर्ती मगरको। निकै नै रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरूले हामीलाई सुनिरहनु भएको छ होला भन्दै, अहिलेको लागि भने हामीसँग कोही साथी हुनुहुन्छ, हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छौ। भन्दै थिए साथी चाहिँ गइसक्नु भएको छ, फेरि पनि फोन गर्न सक्नुहुनेछ 0965414200 फोन गरेर आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रम स्थान दिन सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला भन्दै। हेलो दश, नमस्कार हजुर। नमस्कार हजुर। दर्शन नमस्ते। नमस्कार हजुर, खगी मैयाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि सन्चै आरामै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
1: हजुर म ठिकै छु, जाति नै छु, म खाना बनाउन लागेको बल्ल।
0: खाना बनाउँदै हुनुहुन्छ है?
1: हजुर।
0: हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दैछु।
0: सुन्दै हुनुहुन्छ, अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो खगी मायाजीले?
1: हजुर म पुरानै भाका, एक्लो भाका
0: सुन्छ, सुरु गर्नु है त।

0: एकदमै मिठो भाका चाहिँ गाउनुभयो, धेरै धेरै धन्यवाद। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ खगिमायाजी?
1: हजुर, सर्वप्रथम हजुरको लागि
0: हस् धेरै धेरै धन्यवाद।
1: म भन्दा पछि आउने साथीहरूलाई कार्यक्रम सुनेर बस्ने सम्पूर्णको लागि विशेष गरेर हाम्रो साथीहरूको लागि भन्न बिराउँछु। नमस्ते, बाई बाई, शुभ दिन।
0: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो खगिमायाजी, हामीलाई चाहिँ बिमात पिरुङदेखि फोन गर्नुभएको थियो। निकै नै मिठो भाका चाहिँ गुनगुनाएर चाहिँ गइसक्नु भएको छ। अरू साथीहरूले पनि हामीलाई यसरी नै फोन गरेर आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै, अहिलेको लागि भने ढिला नगरिकन, फेरि पनि ढिला नगरिकन चाहिँ हिमाली फूल टिपेर योजना राजेबुलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि देवी खर्ती मगरको। र यो भाका सँगसँगै हामी चाहिँ छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुनेछौ। तिनजेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तर मनका आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा टिभीको सानो प्रदान।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किने मोनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9411435622।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: मैडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने।
10: धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
12: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
13: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502049 मोबाइल नम्बर 97 3745 4545 वेबसाइट www.gandakiuniversity.edu.np
14: सिधै मयम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट मयम चिसा पानी
15: अनि बिचमा नझर्ने
14: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
15: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
11: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
16: 103.8 अन्तर्मनको आवाज।

हजुर केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिइरहेका छौं ढिला नगरिकन 0965414200 को बाटो भएर हामीमा जोड़िन सक्नुहुनेछ र आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु युके बस्ने दाई बोलको भाका रहेको छ जसमा आवाज रहेको छ सागर आले मगर अनि शान्ति श्रीज मगरको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, एउटी बस्ने दाई बोलको भाका रहेको थियो जसमा आवाज रहेको थियो सागर आले मगर अनि शान्ति श्रीज मगरको र भाका सँगसँगै चाहिँ हामी आजको कार्यक्रमको अन्त्यमा छौं। छुट्टै जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजनासम्म सुनेर साथ दिनुहुने र फोन गरेर साथ दिनुहुने खगी म्याजीलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ गाउँघरे माया बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ विमल परियार अनि बत्ती कुमारी थापाको र भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चितुवनको इच्छा कामना र धादिङको बेनीघाट रोराङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध, लेदोसहितको पहिरोले बीपी राजमार्ग पनि रोकियो।
0: कञ्चनपुर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 14 महिला सम्पर्कविहीन, जंगली च्याउ खोज्न गएका महिला हराएपछि खोजी कार्य तीव्र।
1: भारतबाट आज 1250 मेट्रिक टन डीएपी मल नेपाल आइपुग्दै संघीय संसदका तीनवटा समितिको बैठक बस्ने।
0: इरानमा लगातार नवौं रात पनि अमेरिकाको शक्तिशाली आक्रमण, युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो।
1: र साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको च्याम्पियन गोल्डेन बुट लगातार दोस्रो पटक एम्बाप्पेलाई।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनको इच्छा कामना र धादिङको बेनीघाट रोराङ क्षेत्रमा पहिरो खस्ता पृथ्वी राजमार्गमा यातायात अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामना गाउँपालिका 2 फिसलिङको पानीधारा र चुमखोलामा पहिरो खस्ता यातायात अवरूद्ध भएको हो। राति 2:15 बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। अत्यधिक वर्षाका कारण बाढ़ी पहिरोको जोखिम रहेको भन्दै राति बन्द गरिएको नारायणगढ़ मुगलिन सड़क खण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालनमा आउनेछ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गैरातीको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना ठूला पहिरो खसेका छन्। बेनीघाट रोराङ गाउँपालिका 10 तिमराङ खानी र जोवाङ खोलामा पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएकामा तिमराङ खानीमा एकतर्फी सवारी चल्न थालेका छन्। जोवाङ खोलामा सड़क पूर्ण रूपमा अवरूद्ध छ। अहिले पहिरो पन्छाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ। यस्तै हिजो बिहान मात्रै सञ्चालनमा आएको बीपी राजमार्ग लेदोसहितको पहिरोका कारण फेरि अवरूद्ध भएको छ। आज बिहान 4:30 बजेतिर रोशी गाउँपालिकाको पिन्थलीबाट पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रे सिन्धुली खण्डमा रातको समयमा भने वर्खा लागेदेखि नै सवारी सञ्चालनमा रोक लगाइएको छ। केही दिनदेखि अवरूद्ध कान्तिलोकपथ र अरणीको राजमार्ग स्थित कोदारी खण्ड अझै खुल्न सकेको छैन।
1: कञ्चनपुरमा च्याउ खोज्न भन्दै जंगलमा गएका 17 जना सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका 19, बाघफाटाका 14 जना र बेलडाँडी गाउँपालिकाका 3 जना सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका 19 को 10 टोल बस्ने उनीहरू हिजो बिहान 11 बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र छिरेका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्कविहीन भएका छन्। बेलडाँडीका 3 जना भने सम्पर्कमा आएका छन्। उनीहरूसँग मोबाइल रहेको र आज बिहान सम्पर्कमा आएको उहाँले बताउनुभयो। अरू 14 जना पनि निकुञ्जमै बाटो बिर्सिएर भौतारिएको आशंकामा खोजी कार्य तीव्र पारिएको छ।
0: हिन्दू धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। भगवान शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान शिवको व्रत, पूजा आराधना, जप तप, अभिषेक तथा दान पुण्य गर्ने परम्परा रहँदै आएको छ। यस दिन श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ। धर्मशास्त्रमा यो महिनालाई जप तप व्रत दान र शिवशक्तिका लागि अत्यन्त शुभ समय मानिन्छ। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड़लाई मध्यनजर गर्दै आज बिहान 3 बजेदेखि नै चारै ढोका खोलिएको विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। बिहान 3 बजेदेखि खुलेका मन्दिरका 4 ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुल्ला गर्ने गरी तयारी गरिएको छ। विशेष पूजा भने बिहान 8:30 बजेदेखि मध्याह 12 बजेसम्म मात्रै हुनेछ।
1: भारतबाट 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्ने भएको छ। ग्लोबल टेण्डर मार्फतबाट खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। त्यसमध्ये 1250 मेट्रिक टन मल साउन 1 गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको कृषि तथा पर्यावरण मन्त्रालयले जनाएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि मन्त्रीको सचिवालयले जानकारी दिएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ। सरकारले देशमै पनि मल मौजदात रहेको दावी गर्दा किसानहरूले भने मल नपाएको गुनासोमा कमी आएको छैन।
0: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका 3 वटा समितिका बैठक आज बस्दैछन्। विधान व्यवस्थापन समितिको बैठक दिउँसो 2:15 बजे बस्नेछ। बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा विधायकी अन्तर सम्बन्ध लगायत विविध विषयमा छलफल हुनेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो 1 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाकै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक भने बिहान 11:30 बजे नै बस्दैछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल हुने संसद सचिवालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पर्दो नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बर्ड फ्लूका कारण ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई 3 करोड़ रूपियाँ घाटा भएको छ। चिडियाखानामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति बेहोर्नु परेको हो। बर्ड फ्लू संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार 5 गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि यही साउन 1 गतेदेखि चिडियाखाना पुनः संचालनमा ल्याइएको छ। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमण देखिएपछि नियमित सरसफाई, संक्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः संचालन गर्ने निर्णय गरेको थियो। उहाँका अनुसार सामान्य दिनमा दैनिक 1,700 देखि 1,800 आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि लगातार 9 रात भीषण हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले विज्ञप्ति जारी गर्दै हर्मुज जलमार्ग भएर आवतजावत गर्ने व्यावसायिक जहाजहरूमाथि इरानले पुर्याउन सक्ने खतरा कम गर्न भन्दै आक्रमण गरिएको दावी गरेको छ। इरानका स्थानीय संचार माध्यमहरूका अनुसार अमेरिकाले निर्माणाधीन डार्कोभिन आणविक ऊर्जा केन्द्रमा कयौं क्षेपास्त्र प्रहार गरेको छ। यस्तै समुद्रमा नौसैनिक नाकाबन्दी कडाईका साथ लागू गर्ने क्रममा अमेरिकी सेनाले 6 वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको र अर्को एउटा जहाजलाई निष्क्रिय पारेको दावी गरेको छ। उता उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा एक अमेरिकी सैनिकको मृत्यु भएको छ। यस घटनासँगै इरानसँगको जारी द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुगेको छ। द्वन्द्व रोक्ने प्रयास असफल भएसँगै दुवै देशबीचको आक्रमण उग्र बन्दै गएको छ, जसका कारण पश्चिम एसियामा सुरक्षा चुनौती र युद्धको जोखिम झनै बढ़ेको छ।
1: अब खेल समाचार। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपियली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको 106 मिनटमा फेर्नान टोरेजले गोल गर्दै स्पेनको जीत सुनिश्चित गरे। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। स्पेनका कप्तान रेड्रिगो हर्नान्डेज कासान्ते रेड्रीले फिफा विश्वकप 2026 को गोल्डेन बल अवार्ड जितेका छन्। स्पेनलाई 16 वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भूमिका खेलेका रोड्रीले प्लेयर अफ द टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जितेका छन्। यसैबीच गोल्डेन बुट भने फ्रान्सका स्ट्राइकर केलियन एम्बापेले जितेका छन्। उनले यो प्रतियोगिता वर्ष सर्वाधिक 10 गोल गरेका छन्। विश्वकपको इतिहासमा दुई फरक संस्करणमा गोल्डेन बुट जित्ने एम्बापे पहिलो खेलाड़ी बनेका छन्।
0: अब मौसम। आज मौसममा केही सुधार आउने भएको छ। अस्तिदेखि सक्रिय भएको मनसुनी वायु केही कमजोर हुने हुँदा सामान्य सुधार आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको निम्नचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। देशका तराई भूभागमा अधिकांश बादल तथा पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, गण्डकी र कर्णालीका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै पानी लुम्बिनी प्रदेशमा परेको छ। रूपन्देहीको सैना महिनामा 131.2, दाङको लालमटियामा 108.4 मिलिमिटरको समापन भएको छ। राति परेको भारी वर्षाका कारण बुटवल स्थित तिनाउ नदीमा ठूलो बाढ़ी आइरहेकाले नदी आसपास डुबान भइरहने ठाउँका वासिन्दालाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाणगंगा नदीमा पनि बाढ़ी आएको छ। पानीको सतहले खतराको संकेत पार गरेकाले नदी आसपासको क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ। पछिल्लो 12 घण्टामा बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: चितवनको इच्छा कामना र धादिङको बेनीघाट रोराङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध। लेदो सहितको पहिरोले बीपी राजमार्ग पनि रोकियो।
0: कञ्चनपुर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 14 महिला सम्पर्कविहीन 17 विपत्ता भएकामा 3 सम्पर्कमा।
1: भारतबाट आज 1250 मेट्रिक टन डीएपी मल नेपाल आइपुग्दै संघीय संसदका 3 समितिको बैठक बस्ने।
0: इरानमा लगातार 9 रात पनि अमेरिकाको शक्तिशाली आक्रमण, युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो।
1: र साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको च्याम्पियन, गोल्डेन बुट लगातार 2 पटक एम्बापेलाई।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार। सुनेकुञ्जमा 14 महिला सम्पर्कविहीन 17 विपत्ता भएकामा 3 सम्पर्कमा।
1: भारतबाट आज 1250 मेट्रिक टन डीएपी मल नेपाल आइपुग्दै संघीय संसदका 3 समितिको बैठक बस्ने।
0: इरानमा लगातार

0: फेसबुकबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868385022।
6: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि, दुलेगौडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 9821484664 र 9811453305।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
4: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
9: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री,
4: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
9: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
10: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
9: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनु। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9956031053।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर

0: सुनिरहेछन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868168887।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रै शहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9865410950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841396769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सधैँ झै यही आउँदो साउन 9 गते दोस्रो शनिबार
0: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू,
0: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
2: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
0: कपाल छाल झर्ने समस्या,
9: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
0: टाउको तथा शरीरको चाया,
9: बुढेसकालमा छाला चिलाउने रोग,
0: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
9: छाला तथा यौनाङ्गमा आउने मुसा,
0: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
9: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445। तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू,
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0658-71479, मोबाइल 9856062065 र 9468-64145।
14: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
15: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
16: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
16: तेरिका नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9560-83-507, कविता श्रेष्ठ। सम्पर्क 0564-14-055 र 9846-18-817।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
19: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
18: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
20: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847-15368।
21: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
17: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
21: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
17: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्थ पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
22: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
23: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
22: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
24: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
25: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
24: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
26: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
27: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
26: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 065414233, मोबाइल 98678167।
28: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
29: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
30: कहाँ?
29: गण्डकी मेडिकल हल।
27: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
26: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
27: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
28: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 065590369, मोबाइल 98402869।
31: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्तानचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97632485, वेबसाइट www.gandakiuniversity.edu.np।
19: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
19: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
19: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324320, 9801454674 र 9846324320।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
19: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
18: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
18: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
18: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
4: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
18: ए सबिना, यस्तो हतारमा कता हो?
19: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
18: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840788528 र 9008816142।
6: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रम मा चाहिने जानकारी
6: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
8: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारी का लागि चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
27: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रांड को सबै सेटहरु अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
27: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच में दुलेगौड़ा
11: प्रोपाइटर सुबील श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461-56996 छ।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
13: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
27: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
27: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461-61220।
12: होइन श्रीमानज्यू, के भयो गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
18: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
12: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
16: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
27: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
13: मोबाइल 98-058-35-537 र 98-066-15-899।
0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र हैन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, लेट्स डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाणपत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9840-00787।
21: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
22: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभिसी, पिभिसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 9560-78302 र 9860-78302।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
23: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
23: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
23: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
23: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
23: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065-571-240
24: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
25: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
24: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
26: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
24: ए हो र, हस् दाई म आजै जान्छु।
27: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
24: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
2: सुवर्ण अवसर।
27: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
27: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
27: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
27: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
27: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
27: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
23: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825 9058 र 9460 69 246।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
23: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
27: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
23: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151166136।
7: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
11: एक सय 3.8 अन्तर्मन को आवाज
12: स्टूडियो तालचेर
14: अहिले बिहानको 10 बज्यो
15: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
19: ढोरबाराही हाइलाइट्स को साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461439304।

नमस्कार, बिहान 10 बजेको ढोरवाराय हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले देशको भविष्य युवाहरूको स्वच्छ ऊर्जा र क्षमतामा निर्भर रहने बताउनु भएको छ। युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरहरूको प्राविधिक कौशललाई एकीकृत गरी अघि बढ़े देश समृद्ध हुने उहाँले उल्लेख गर्नु भएको छ। राष्ट्रपति पौडेलले विकासको अवधारणा भौतिक निर्माणमा मात्र सीमित नभई जनकल्याण र मुलुकको समृद्धिसँग जोड़िनुपर्ने बताउनु भएको हो। विकासको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्ने उल्लेख गर्दै देशको इतिहास, भूगोल, संस्कृति र जातीय विविधता बिर्सन नहुने उहाँको कथन छ। नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्न उत्पादन, रोजगारी र आर्थिक क्रियाकलाप अघि बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनु भएको छ। दक्ष इन्जिनियरहरू रोजगारीको खोजीमा विदेशी नै क्रम बढ़दै अघि बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनु भएको हो। दक्ष इन्जिनियरहरू रोजगारीको खोजीमा विदेशी नै क्रम बढ़दै गएकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको छ। युवा इन्जिनियर र आर्किटेक्टरहरूका लागि स्वदेश नै पर्याप्त अवसर, उचित मूल्यांकन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न उहाँले सरकार र निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ़न सक्ने चेतावनी सहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ। जनसंख्या वृद्धि र वृद्धिको संख्या बढ़दै जाँदा क्यान्सरको भार उल्लेख्य रूपमा बढ़ने अनुमान गरिएको छ। अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2.10 करोड़ नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 98 लाखको क्यान्सरका कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूले सन् 2050 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3.40 करोड़ पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलनामा 67% बढ़ी हो। यो संख्या मुख्यत जनसंख्या वृद्धि र औसत आयु बढ़नुका कारण हुने प्रतिवेदनमा उल्लेख छ, जसमा फक्सुक क्यान्सर विश्वभर सबैभन्दा धेरै देखिने र सबैभन्दा बढ़ी ज्यान जाने क्यान्सर बनेको छ। यसको प्रमुख कारण श्रुतिजन्य पदार्थको सेवन रहेको उल्लेख छ। श्रुतिजन्य पदार्थको प्रयोग त्याग्ने, मदिरा सेवन घटाउने, स्वास्थ्य तौल कायम राख्ने, नियमित व्यायाम गर्ने, क्यान्सरसँग सम्बन्धित संक्रमणबाट बच्ने, समयमै परीक्षण गर्ने र उपचारमा पहुँच बढ़ाउने हो भने लाखौं जीवन बचाउन सकिने अनुसन्धानकर्ताहरूको भनाई रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1250 मेट्रिक टन डीएपी रासायनिक मल आज नेपाल आइपुग्ने जनाएको छ। ग्लोबल टेन्डर मार्फतबाट खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। उक्त मलमध्ये 1250 मेट्रिक टन मल यही साउन 1 गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काममा भइरहेको जनाइएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमश नेपाल भित्रिने कृषि वन तथा पर्यावरण मन्त्रीको सचिवालयले जनाएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ। सरकारले विद्युत खरिद बिक्री सम्झौता पीपीए भई निर्माणाधीन तर समयमै संचालनमा आउन नसकेका जल विद्युत आयोजनालाई भौतिक प्रगतिका आधारमा वर्गीकरण गर्दै आवश्यकता अनुसार व्यावसायिक विद्युत उत्पादनको अन्तिम नीति आरसीओडी थप्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार त्यस्ता आयोजनाको समग्र अवस्थाको मूल्याङ्कन गरी आवश्यक सहजीकरण गरिनेछ। ओडी समाप्त नभएका तथा उत्पादन अनुमति पत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापन लगायत पीपीएमा उल्लेखित दायित्व समयमै पूरा गरेको वा सम्झौता बमोजिम तोकिएको समयभित्र सम्पन्न हुने आयोजना पहिलो समूहमा रहनेछन्। नेपाल विद्युत प्राधिकरण संचालक समितिले आयोजनालाई भौतिक प्रगति र पीपीए कार्यान्वयनको अवस्था अनुसार क, ख, ग र घ गरी 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ। निर्माणमा उल्लेखय प्रगति गरेका तथा प्रसारण पूर्वाधारको अभावका कारण रोकिएका आयोजनालाई सहजीकरण गरिनेछ भने प्रगति नभएका आयोजनालाई चेतावनी, नियमित अनुगमन र आवश्यक परे सम्झौता रद्दसम्मको प्रक्रिया अघि बढ़ाइनेछ। सरकारले यो व्यवस्थाबाट अल्पत्र आयोजना र प्रगति गरिरहेका आयोजनाबीच स्पष्ट भिन्नता कायम हुने तथा विद्युत आयोजना व्यवस्थापन थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बन्ने विश्वास लिएको छ।
घर जग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 को चार महिनामा मात्र 11,94,89,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै दोस्रो उच्च मासिक राजस्व हो। चैतमा 6,16,57,00,000 रूपियाँ, जेठमा 5,24,42,00,000 रूपियाँ, पुसमा 5,17,32,00,000 रूपियाँ, माघमा 5,69,00,000 रूपियाँ, मंगसिरमा 4,84,81,00,000 रूपियाँ तथा फागुनमा 4,14,99,00,000 रूपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ। आर्थिक वर्षको शुरूआती महिनामा भने राजस्व अपेक्षाकृत कम थियो। साउनमा 3,28,91,00,000 रूपियाँ, भदौमा 3,14,07,00,000 रूपियाँ, असोजमा 2,75,85,00,000 रूपियाँ र कार्तिकमा 2,74,51,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। विभागका अनुसार साउन 1 गतेदेखि घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ़ने व्यवस्था बजेट मार्फत लागू हुने भएपछि कर वृद्धि हुनुअघि नै कारोबार गर्ने प्रवृत्ति बढ़ेको थियो। त्यसकै प्रभाव स्वरूप असार महिनामा घर जग्गा किनबेच उल्लेखनीय रूपमा बढ़दा राजस्व संकलन पनि उच्च भएको विभागको निष्कर्षमा रहेको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेको बस्तीमा वन्यजन्तुले पुर्याएको क्षति बापत 1,29,98,307 राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षति सहित अन्न बाली तथा पशुधन क्षति बापत 100 रकम राहत वितरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि 1,34,176, गम्भीर घाइतेको उपचारका लागि 30,82,481, 5 जना मानिसको मृत्यु भएको र उनीहरूलाई 50,00,000 राहत प्रदान गरिएको छ। यस्तै वन्यजन्तुबाट पशुधनमा भएको क्षति बापत 23,60,200, भण्डारण गरेको अन्न क्षति बापत ₹70,000, घरगोठ क्षति बापत ₹3,39,650, अन्नबाली क्षति बापत 21,08,300, कुखुरा क्षतितर्फ 43,500 राहत वितरण गरिएको उहाँले जानकारी दिनुभएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुले पुर्याएको क्षति बापत हरेक वर्ष राहत प्रदान गर्दै आएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन तथा बीपी राजमार्ग अन्तर्गत काभ्रेमा पहिरो खसेका कारण सड़क अवरूद्ध भएको छ। रातिदेखि अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको जवाङ खोला नजिकै 2 ठाउँमा पहिरो खसेको छ भने चितवनको इच्छेकामना गाउँपालिका फिस्लिङमा पनि पहिरो खसेको छ। पहिरो पन्छाउन अझ केही समय लाग्ने धादिङ र चितवन प्रहरीले जनाएका छन्। नारायणगढ मुगलिन पोखरा सड़क भने खुला छ, तर मुगलिन काठमाडौँ सड़क भने अहिले बन्द छ। प्रहरीले काठमाडौँबाट बाहिरिने गाडीलाई नागढुङ्गा र काठमाडौँ भित्रिने गाडीलाई कोरिन्टारमा रोकेर राखेको छ। यसै गरी काभ्रेको रोसीमा पनि पहिरो खसेका कारण बीपी राजमार्ग गैरातीदेखि बन्द छ। सड़क खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जानकारी गराएको छ। पोखरा महानगरपालिकाले बसपा क्षेत्रमा रहेका सुकुम्बासी र व्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महानगरले सार्वजनिक गरेको सूचीमा 574 परिवार समेटिएका छन्, जस अनुसार 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने 233 परिवारलाई अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ। बाँकी 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनका लागि जग्गा खोज्न गत जेठ 12 गते 3 वटा छुटाछुटे समितिहरू गठन गरिएका थिए। सार्वजनिक नावलीमा कुनै दावी विरोध भएमा वा विवरण सच्याउनु परेमा 7 दिनभित्र निवेदन दिन सकिनेछ। महानगर प्रमुख आचार्यले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा निवेदन दिनु अनुरोध गर्नु भएको छ। महानगरले छानबिनपछि आगामी साउन 10 गते अन्तिम नावली प्रकाशन गर्ने तयारी गरेको छ। तनहुँको विवादबाट दक्षिणी क्षेत्रमा
क्षेत्रका रेसिङ र घिरिङ गाउँपालिका हुँदै नवलपुर स्याङ्जा र पाल्पा जिल्ला जोड्ने रणनीतिक महत्वको श्रृङ्ग मार्गमा वर्षायामसँगै यातायात सञ्चालनमा समस्या आएको छ। भीमात घिरिङ देउराली खण्डका विभिन्न स्थानमा अत्याधिक हिलो जमेका कारण सवारी साधन सञ्चालनमा अवरोध पुगेपछि स्थानीय नागरिकले स्वस्ति भोग्दै आएका छन्। यसै क्रममा तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले उक्त सड़क खण्डको स्थलगत निरीक्षण गर्नु भएको छ। निरीक्षणका क्रममा सांसद नेउपानेले वर्षायामभरि सड़क अवरूद्ध हुन नदिन र तत्काल यातायात सुचारू राख्न आइतबार स्थानीय प्रशासन तथा सड़क विभागलाई निर्देशन दिनुभएको थियो। सांसदको निर्देशन लगत्तै आज मोटरमार्गको शेरका खण्ड लगायतका अत्याधिक समस्याग्रस्त क्षेत्रमा सड़क डिभिजन र स्थानीय प्रशासनको जेसीबी प्रयोग गरी हिलो हटाइनेछ भने हिलो सड़कमा गिटी ओछ्याएर तत्कालका लागि सवारी साधन आवत जावत सहज बनाइने भीमात नगरपालिकाका प्रवक्ता पदम राज सैनले जानकारी दिनुभएको छ। आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ, तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो अस्ति जस्तो धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन, तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आकस्मिक बाढ़ी पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा तथा मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले लगातार नौ रात इरानमाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्न प्रयोग भइरहेको इरानको सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो कार्यवाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले बताएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार अमेरिकी सेन्ट्रल कमाण्डले नयाँ आक्रमणको घोषणा गरेको केही समयपछि इरानका दुई प्रमुख बन्दरगाह सहित पाँचवटा शहरमा शक्तिशाली विस्फोटको आवाज सुनिएको अल जजिराले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मारिएका अमेरिकी सैनिकहरूको सम्मानमा अमेरिकाले इरानमाथि कड़ा कार्यवाही गर्ने बताउनु भएको छ। अन्तिममा खेल समाचार। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा आज भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टेरेजले गोल गर्नु भएको थियो। उहाँले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन नसकेको र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गरेको थियो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भएको हो। सेमी फाइनलमा अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 पराजित गर्दै विश्वकपको फाइनलमा फेरान टेरेजले गोल गर्नु भएको थियो। उहाँले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन नसकेको र स्पेनले अर्जेन्टिनामाथि

0: 있고, 디어. अब सैनिक खबरहरूसँगै बिहान 10 बजेको ढोरबारे हाइलाइट अलग लागिसकिएको छ। 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू,
4: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 98562625 र 98468164145।

0: आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामान।

0: रूप सुपथ मूल्य में पाइने के साथ ही अर्डर अनुसार तैयार पारिश। एवरेस्ट स्टील र नेपालको नंबर वन कंपनी बागमती कुर्सी को अधिकृत विक्रेता दीर्घायु फर्नीचर शोरूम दुलेगौड़ा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले संपर्क 9846061268 र 9850607268।
1: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुशीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा फोन 0625414233 मोबाइल 9968861887।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9860230420।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगौड़ाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै,
2: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9868883522।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? भोजन मैडम?
10: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
12: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563218, 98462014726।
12: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
13: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
13: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
13: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
14: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
13: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 98560 31053। ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
13: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
2: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
13: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
2: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
13: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
2: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
13: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
2: तुलसी शाह दुलेगौडा रु 10,505,
13: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
2: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
13: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
2: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
16: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए योर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403005।
18: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
19: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM।
20: इट्स टाइम फॉर कॉलिंग टाइम
19: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले दिवला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि यहाँले www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि यहाँहरूमा चाहिँ उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनु मल्ल र शुरूआती चाहिँ एउटा मिठो जानकारीबाट शुरूआत गर्छु आज चाहिँ हाम्रो रेडियो ढोर बाराहीको चाहिँ 15 वार्षिक उत्सव पनि रहेको छ है अब धेरै धेरै शुभकामना हाम्रो तर्फबाट पनि रेडियो परिवारलाई है अनि साथमा चाहिँ हार्दिक आभार श्रोता साथीहरूको साथ सहयोग र माइकै कारण चाहिँ आज हामी रेडियो ढोर बाराही चाहिँ 16 वर्षमा प्रवेश गर्न सफल भएको छ यो यात्रा रेडियोको प्रसारणको यात्रा मात्र होइन कि अब समुदायको विश्वास र भरोसाको यात्रा पनि हो हाम्रो श्रोता साथीहरूको माया पनि हो हामी प्रण गर्दछौँ कि हाम्रो प्रसारण अझै समुदायमा चाहिँ केन्द्रित बनाउनेछौँ श्रोता साथीहरूमा चाहिँ हामी जोडिनेछौँ निरन्तर हामी साथीहरूमा चाहिँ हाम्रो आवाज पुर्याउने कोसिसमा चाहिँ रहन्छौँ भने फेरि पनि एकपटक शुभकामनाको साथमा आज सोमबारको एपिसोडमा रहेर भने साथीहरूलाई मनपर्ने गीत संगीतलाई कार्यक्रम स्थान दिनेछु 0965142000 बाट भएर चाहिँ आउन सक्नुहुनेछ भन्दै अहिलेको लागि एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु मलाई ताने र लैजाऊ बोलको सुमधुर गीत रहेको छ तपाईँ माझ राख्दैछु मेलिना राई अनि प्रज्वल कार्कीको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त

0: तानेर लैजाऊ भगाई लैजाऊ सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। मेलिना राई सँगसँगै यो सुमधुर गीतमा आवाज रहेको थियो प्रज्वल कार्कीको भने मिलन भट्टराईको। चाहिँ लिरिक्स अनि म्युजिकमा रहेको धेरै दिन भएको छैन, यो गीत रिलिज भएको चाहिँ भर्खरै केही दिन चाहिँ भएको छ, केही हप्ता चाहिँ भएको छ, एक हप्ता जस्तो। अनि यो गीत तपाईँमा कार्यक्रममा स्थान दिँदै कार्यक्रमको शुरूआत गरिसकेको छु भने आज यस्तै मिठा मिठा गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिन्छु, जहाँ चाहिँ श्रोता साथी आफूलाई मन परेको गीत सङ्गीत रचयमा पार्नको लागि हामीसँग जोडिन सक्नुहुन्छ 0965414200 बाटो भएर। अनि साथी हुनुहुन्छ है लाइनमा, हेलो नमस्ते हजुर, गुड मर्निङ, कार्यक्रममा धेरै धेरै स्वागत छ है अमृतजीलाई,
1: धन्यवाद।
0: हजुर हजुर,
1: न्याउली
0: बनेमा किन होला यस्तो असारको झरीमा पनि न्याउली बनेमा सुन्नु मन लागेको यो साउन्डको बर्खामा एकदमै सन्चै आरामै छु। तपाईँको ठाउँतिर चाहिँ राम्रो सुनिएको छैन हो,
1: अनि मैले उहाँ तिमी तारा भनेको मेरो बन्द भयो मङ्गलबारबाट भन्नुभएको थियो होइन,
0: ए हजुर हजुर,
1: बिहान भएन 8 बजे त बुझ्दै बुझेन, अहिले बल्ल अलिअलि बुझेछ होइन,
0: हजुर हजुर,
1: मेरो आएन कि मैले त अफिसमा नि कुरा गर्थेँ भनेर भन्नुभयो थियो तिमीलाई कहिले,
0: हजुर हजुर, हुन्छ, यहाँको जानकारीको लागि धेरै धेरै धन्यवाद। अब यो विषयमा यहाँले हजुर ठिकै छ, समय मिलेसम्म हामीलाई सुन्दै गर्नु होला, अब के कस्तो सुनिन्छ प्रतिक्रिया पनि दिँदै गर्नु होला। केही क्षणमा हामी न्याउली बनेमा बोलको सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु, थ्याङ्क यू सो मच। नमस्ते भाइ भाइ शुभ दिन, उहाँ हुनुहुन्थ्यो अमृत लासनजी, हामीलाई पोखरा कास्की लुम्ली कार्डदेखि सम्झनु भएको थियो, शब्द सङ्गीत मिठो लाग्छ भन्नुहुन्छ, न्याउली बनेमा बोलको सुमधुर गीत रहेको छ, अवसर उहाँलाई एकदमै मन पर्छ, उहाँले रोचेमा पारिराख्नुहुन्छ र उहाँ सँगसँगै धेरै श्रोता साथीको रोचेमा पर्ने गीत पनि हो, कुनै समय ट्रेन्डिङमा पनि थियो र यो गीत राख्नु पूर्व चाहिँ हामी पहिला साथीलाई सहभागी गराइहालौ। हेलो नमस्ते हजुर,
2: दर्शन
0: हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई, अनि सन्चै आरामै हुनुहुन्छ, अनि हाम्रो जित बहादुरजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन, भर्खरै खोल्दै हुनुहुन्छ, आज चाहिँ हाम्रो जित बहादुरजीलाई मनपर्ने गीत सङ्गीतहरू कार्यक्रममा स्थान दिइरहेका छौ, अनि कुन चाहिँ गीत बजाइदिने होला राखिदिने होला, ला म त हजुर गामले त राख्न पाइँदैन क्या, अलिकति आधुनिक रोज्नु पर्यो के, हजुर हजुर, ल मेरो रोजाइको समय मिलेसम्म अब हामी मिठा मिठा अलिकति अब समय सान्दर्भिक सँगसँगै पछिल्लो समयको गीतहरूलाई पनि कार्यक्रममा स्थान दिउँला, अहिले भन्ने साथीभाइ सम्झनुहोस् अनि छुटिन्छौ है त,
2: सर्वप्रथम तपाईँको लागि मिठो सरको भन्नु,
0: थ्याङ्क यू सो मच,
2: अनि अघि आउने साथी भन्नु हुनुहुन्छ अनि मेरो साथीलाई अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु, नमस्कार जी,
0: हुन्छ नमस्कार, शुभ दिन, उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्थ्यो, हुनुहुन्छ अक्सर सुनेर भ्याउँदासम्म चाहिँ हामीलाई सहभागिता जनाएर पनि साथ दिनुहुन्छ, अहिलेको लागि चाहिँ ढिला नगरी अमृतजीको रोजेमा रहेको सुमधुर गीतमा आवाज रहेको छ प्रशान्त शिवाकोटी अनि शान्ति श्री परियारको आवाजमा सोझेको यो गीतमा, लेडिस म्युजिक रहेको छ प्रशान्त शिवाकोटीको नै, यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौ, हामी सँगै रहनुहोला है त।

हजुर हृदयको मायालाई राखे मनैमा हान्याउली बनेमा सुमधुर गीत विमा कार्यक्रममा स्थान दिँदै अहिले भने फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा स्वागत गरिहाल्छु हेलो भन्दै थिए तर साथी छुटिसक्नु भएको छ सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ टेलिफोन लाइन खुल्ला छ 0564142000 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ भने आज यहाँलाई मन परेको गीत संगीतहरू रचाइमा पार्न सक्नुहुन्छ र गीत संगीत सँगसँगै यहाँले यसै साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबुसुन सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार अनि निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसल अहिले पहिलो भएको ठाउँबाट बेन्सन मन्दिर दुलेगौडाको भित्री गल्लीमा थप सेवा र सुविधाको साथमा पनि सञ्चालन हुँदै आइरहेको छ भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गरिनका साथै पुराना गरगनाहरू पनि साटफेर गरिन्छ गएर मर्मत खरिद बिक्री पनि गरिन्छ भने यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ सम्झन सक्नुहुन्छ ओमी माबुसन सुनसादी पसल दुलेगौडालाई हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा हामी ठिक यसै समय बिहानको 10:30 अबको 12 बजेको समयसम्म आउने गर्दछौ भने आज मिठा मिठा गीत संगीतलाई कार्यक्रममा स्थान दिइराख्दा अघि जित बहादुरजी हुनुहुन्थ्यो कुनै पनि गीत संगीत राखिदिनु भन्नुभएको थियो है र अब यो गीत चाहिँ अक्सर हामी बर्खा यामको समयमा चाहिँ म श्रोता साथीहरूमा चाहिँ राखिरहेको हुन्छु किनकि यो गीतले चाहिँ अब कृषि क्षेत्र सँगसँगै चाहिँ एकदमै यथार्थमयको शब्द संगीत पनि रहेको छ कि अब ती दाँतहरू सबै फुक्लिएका छन् तर पनि ती बुढा किसान चाहिँ आफ्नो दुःख कष्ट गरेर चाहिँ अब खेतबारीमा काम गरिरहेछ भन्ने खालको मिठो गीत रहेको छ अहिलेको लागि जीवन शर्माका आवाजमा सजिएको यो गीत सँगसँगै हामी भन्ने जानुपर्ने हुन्छ छोटो व्यावसायिक विश्राममा विश्राम पश्चात 11 बजेको टाइम चेक लगतै हामी पुनः उपस्थित हुन्छौँ नै यहाँहरू भन्ने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ छ यम रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800281642।
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
13: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
15: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
16: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
17: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
13: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9006657731।
19: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
20: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
19: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
0: दिस इज रेडियो ढोरबाराही 102.8 मेगाहर्ज।
21: स्टुडियो
22: अहिले बिहानको 11 बज्यो।
9: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: हजुर, कार्यक्रमको पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा हामीलाई फोन डायल गर्दै सहभागिता जनाउँदै साथमा मिठा मिठा कुराकानीको साथमा जोडिनको लागि आउन सक्नुहुन्छ 0625414200 टेलिफोन लाइन मार्फत। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा चाहिँ हामी आज सोमबारको एपिसोडमा रहेर श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छौँ भने सुन्दै हुनुहुन्छ भने आफूलाई मन परेको गीत संगीत यो समयमा चाहिँ मलाई आज यो गीत सुन्नु मन लागेको छ, रेडियो प्रोग्राम मार्फत चाहिँ बजे हुन्थ्यो जस्तो लागेको छ भने पालो तपाईँको हो। आज चाहिँ मजाले आफूलाई मन परेको गीत संगीत रोजेमा पार्न सक्नुहुन्छ। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ र सकेसम्म आज हामी धेरैभन्दा धेरै गीत संगीतलाई नै कार्यक्रममा स्थान दिन्छौँ भने अहिलेको लागि चाहिँ ढिला नगरी तपाईँमा आज राख्दैछु सुजन चापा गाईको आवाजमा सजिएको झ्यामै चाला पानीमा आखा परे नानीमा चाइनिज जिन्दगानीमा बोलको यो सुमधुर गीत तपाईँमा आज राख्दैछु। हर्क साउथको चाहिँ लिरिक्स रहेको छ भने सुजन चापा गाई सँगसँगै सलिना बिकको आवाजमा सजिएको यो गीत सिकार्नु होला है त।

हजुर चाइनिज जिन्दगानीमा बोलको यो सुमधुर गीत विमात कार्यक्रममा स्थान दिइसकेको छु भने यस्तै मिठा मिठा गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु र आज चाहिँ मजाले हामी धेरै भन्दा धेरै कुराकानी थोरै गर्ने है अनि साथीहरू आउनुभयो भने त अब सहभागी गराउँदै हामी कुराकानी त गर्छौँ नै तर पनि आज सोमबारको एपिसोडमा चाहिँ हामी मजाले गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौँ र कुराकानी सँगसँगै गीत संगीत सुनिरहँदा अहिले पछिल्लो समय अब विश्वकपको माहौल पनि अब आजबाट चाहिँ अब बिस्तारै सकियो होइन अब अर्जेन्टिनालाई हराउँदै स्पेनले चाहिँ अब 16 वर्षपछि चाहिँ अब जित्यो विश्वकप फुटबलको उपाधि भने अब धेरै धेरै बधाई पनि छ यहीँबाट है अब कति साथीहरू त अब रातभरिको अनि दोलले चाहिँ अलिकति गाह्रै परेको छ होला अब स्पेनको चाहिँ अब समर्थक हुनुहुन्थ्यो अर्जेन्टिनाको चाहिँ समर्थक हुनुहुन्थ्यो अब के थियो है अनि अब पक्कै पनि विश्वकप चाहिँ अब राम्रै भयो होला है अनि अब हिजो भर्खर भएको अब फाइनल खेलमा चाहिँ अब अर्जेन्टिनालाई 1-0 गोलले चाहिँ पराजित गर्दै अब स्पेनले चाहिँ विश्व च्याम्पियनसिप चाहिँ बन्न सफल भएको छ अब फेरि पनि यसरी यो थोरै कुराकानी जोड्दै अब थोरै हामी यहीबाट चाहिँ शुभकामना व्यक्त गरौँ यो कुराकानीलाई जोड्दै ढिला नगरिकन अर्को गीत सुनौ अनि सकेसम्म हामी आज धेरैभन्दा धेरै गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौँ वारीबर पारी पिपल लो यो गीत पनि ट्रेन्डिङ नै छ कालीप्रसाद बास्कोटाको आवाज भन्दा पनि कम्पोजमा रहेको यो गीतमा करण परियार अनि गङ्गा सोनम दुईटै भोइस अफ नेपाल नेपाल आइडलको चाहिँ विजयी पनि को चाहिँ आवाज पनि हो यो अहिलेको लागि यो गीत राख्छु गीत पश्चात पुनः उपस्थित हुन्छु हामीसँगै रहनुहोला है त

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो बुझिस्?

0: हजुर, वारीबाट भारी पिपल हो यो सुमधुर गीत सँगसँगै अहिले भनेको सहभागी साथी चाहिँ हामीसँग लाइनमा हुनुहुन्छ। ढिला नगरी स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार। कहाँदेखि कसको आवाज सुन्दैछु होला?
1: हजुर, म अर्जुन थापा हो, काठमाडौँबाट। कति गाह्रो हुने हजुरको रेडियो फोन लाउन, अनि त्यो मेडल पाउनलाई कति गाह्रो भएको मलाई।
0: त्यही त, किन होला यति साह्रो गाह्रो पर्ने भनेको कि किन होला त? हामीलाई अघिबाट सम्झनु भएको थियो हो अर्जुनजीले। त्यही त, भनेपछि हामीलाई चाहिँ सुन्न पाउनु भएको छ कि छैन त? त्यही त, अनि सुनिराख्दा कहिले काहीँ चाहिँ अब टाइमिङ नमिलेको पनि हुन सक्छ। अब सकेसम्म हामी साथीहरूलाई चाहिँ सहभागी गराउने कोसिसमा नै हुन्छौँ है अर्जुनजी। अलिकति ढिलासुस्ती भएकोमा चाहिँ आगामी दिनहरूमा सकेसम्म अब सहभागी गराउने कोसिसमा चाहिँ रहन्छौँ भन्दै। अनि के छ त काठमाडौँतिरको, अनि हाम्रो अर्जुनजीको पछिल्लो समयको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त।
1: घाम मजाले घाम लागिरहेछ, अनि रातभरि पानी पर्छ, दिउँसोलाई घाम लाग्छ, धम्मा धुम्मा पानी परेन अहिले यतिखेर।
0: अनि यो समयमा चाहिँ तपाईँको ठाउँतिर गर्मी छ कि छैन?
1: पनि अनि घाम लाग्नु भयो भने गर्मी हुन्छ।
0: हजुर हजुर,
1: पानी पर्योर्यो भने अलि शीतलै हुन्छ।
0: ल, धेरै दिनपछि कुराकानी भइरहँदा हाम्रो श्रोता साथीलाई चाहिँ अब केही सुनाउनु पर्ने केही छ हाम्रो अर्जुनजीको
1: श्रोता साथीहरूलाई?
0: हजुर, यो अब के छ, अब धेरै पछि कुराकानी भइरहँदा साथीहरूलाई चाहिँ अब मलाई यस्तो भन्नु मन लागेको छ भन्ने केही सन्देशहरू छ कि छैन?
1: बर्खाको समय छ, अलिकति हिँडडुल गर्दाखेरि सचेत भएर हिँड्नु होला, अनि के अरे कुनै जानकार पाएर हिँड्नु होला, बाटोको अवस्था बुझेर हिँड्नु होला, अनि आफूलाई सेफ्टी हुने छाताहरू लिएर हिँड्नु होला, अलिकति टाढो हिँड्नु छ भने पनि खाजा साजा बोकेर हिँड्नु होला। यसो जस्तै भनौँ न, अब अहिले निस्किएको अब चाउचाउ बिस्कुट यताउ लिएर हिँड्नु होला।
0: हजुर,
1: अनि यही भन्न चाहन्छु, अब बर्खाको समय छ, खेतीपातीको समय पनि छ, अब व्यस्त हुनुहुन्छ होला। व्यस्तको व्यस्तताको बावजुद पनि हाम्रो ढोरबाट अहिले माया गर्नुहोला, सबैजनाको साथ सपोर्ट गर्नुहोला, ढोरबाट अहिले माया गर्नुहोला, फोन गरिरहनु होला, सुनिरहनु होला भनेर सम्पूर्ण हाम्रो आमा बुवा दाजुभाइ दिदीहरू सम्पूर्ण माया गर्ने साथीहरूले फोन गर्नु होला, मिडियालाई माया गरौला, बुबालाई माया गर्नु होला भन्छु है सुशा।
0: हजुर, धेरै धेरै धन्यवाद यहाँको सन्देशको लागि। अनि आज चाहिँ हामी साथीहरूलाई मनपर्ने गीत संगीतहरूलाई, आधुनिक गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहँदा हाम्रो अर्जुनजीलाई मनपर्ने आधुनिक गीत संगीत रचेमा पार्नुहोस् अनि हामी सुन्छौँ है त केही छिन पश्चात।
1: हुन्छ
0: नि,
1: रोजाइ पार्नु पर्दा अब आधुनिक गीत नारायण गोपालको।
0: हजुर हजुर,
1: आधुनिक गीत यति चोखो यति मिठो देउला तिमीलाई माया संसारले पुराना प्रेमका कथा भन्ने
0: यो मिठो गीत हामी कार्यक्रम स्थान दिइहाल्छौँ सुन्दै गर्नु होला। अहिले भने साथीभाइलाई सन्देश राख्नुहोस्, सम्झना राख्नुहोस् अनि हामी छुटिन्छौँ है त।
1: सर्वप्रथम हजुरलाई सम्झ, सबैलाई कामना छ, उन्नति प्रगति कामना छ, टेक्निसियन मित्रको लागि, ढोरलाई घरलाई सम्पूर्णको लागि कार्य सफलता कामना भन्छु। मेरो घर परिवार आफन्तजन मानिजन तिनजना सम्झन्छु, अनि आदरणीय दाउ हुनुहुन्छ प्रेम सुवाल दाउको लागि, अनि हाम्रो के दाई नाउँ थाहा भएन दाईलाई यसलाई सम्झिरहेको छु दाई भन्न चाहन्छु, हाम्रो श्रीराम दाल दाईको लागि, उपासना बहिनीको लागि, अनि हाम्रो के धर्म पासन भाइको लागि, कृष्ण बनाइ दाईको लागि, अनि सुनि थाङ बहिनीको लागि, त्यसै गरी हुनुहुन्छ साथीहरू धेरै हुनुहुन्छ, कोही कसरी पनि विचार छैन, हाम्रो पश्चिमको साथीहरू पनि धेरै हुनुहुन्छ, पूर्व साथी सम्पूर्ण मनहरूलाई सम्झन्छु, भद्रदेखि प्रदेश सम्झाउनु सम्पूर्ण नेपाली मनहरूलाई सम्झिँदै सम्झिँदै हजुरलाई भेट्ने बाटो साथ छुटिन्छ है
0: छुटिन्छौ नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो भर्खरै छुटिसक्नु भएको छ अर्जुन थापाजी काठमाडौँदेखि र मिठो सुमधुर गीत रोसेमा पार्नु भएको छ यति चोखो
1: भाइको लागि कृष्ण बलाङ दाईको लागि अनि सुन थाङ गर्नुको लागि त्यसै गरी हुनुहुन्छ साथी धेरै हुनुहुन्छ कोही कसरी विचार छैन हाम्रो पश्चिमको साथीहरू पनि धेरै हुनुहुन्छ पूर्व साथी

यो क्षेत्रमा चाहिँ अब धेरै योगदान पनि छ है। यो गीत अहिलेको लागि कार्यक्रममा स्थान दिइहाल्छु। गीत सँगसँगै हामी जानुपर्ने हुन्छ छोटो व्यवसायिक विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौ। हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
4: शैलेशको बुवा यसपालि अलिअलि घर गर्न जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाल सम्झेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वास र सुनचारी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171600

0: 69 राजु विश्वकर्मा 98 89 142।
1: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
2: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98 560 11 445 र 98 560 20 445।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98 461 96 769 र 98 461 15 644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: मम्मी भोक लाग्यो, खाजा खाम न।
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98 028 28 144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98 166 34 372।
13: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
14: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
13: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
14: ठीक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
16: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
16: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ति, फोन 0656 90 369।
17: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
18: This is Radio Dhorbarahi, 103.8 MHz.
19: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र हामी हप्ताको सातै दिन यसरी नै फरकबार फरक श्रृंखलाको साथमा आउने गर्दछौं भने हाम्रो नियमित श्रोता साथीलाई त थाहा छँदैछ। तैपनि कोही साथी नयाँ हुनुहुन्छ भने जानकारी सँगसँगै अगाडि बढ़ौं। आइतबार भनेको अन्ताक्षरी विश्वको साथमा जोड़िन्छ भने आज सोमबार चाहिँ श्रोता साथीलाई मनपर्ने आधुनिक गीत संगीतहरू रोजाईमा राखे सँगसँगै यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु र भोलि मंगलबार चाहिँ कुनै विषयवस्तु लिएर आउँछु अनि त्यो विषयवस्तुमा यहाँको विचार के छ त आफ्नो कुराहरू खुलेर राख्न सक्नुहुन्छ। अनि बुधबार भनेको चाहिँ ड्रामा गर्छौं हामी अनि बिहिबार चाहिँ तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु भने शुक्रबार चाहिँ म्युजिक ट्र्याक गेमको साथमा चाहिँ हामी जोडिन्छौं। शनिबार चाहिँ गाउँ खाने कथा र यसरी हप्ताको सातै दिन आउने गर्दछौ भने रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला। अनि साथमा चाहिँ प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिम समयसम्म सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि चाहिँ जिन्दगीको बगे भने के छ र भर एउटै होइन र मानिस सबै समुद्र गीत शब्द संगीतले भरिएको गीत रहेको छ। तपाईँ माझ राख्दैछु केतन छेत्रीको आवाजमा सजेको यो गीतमा सुभाष भूषालको चाहिँ म्युजिक रहेको छ भने सुरज गैरे विवशको चाहिँ लिरिक्समा रहेको यो गीत स्वीकार्नुहोला है त।

मला भेटेरा सबळी कुरा मनुवत्ता।

हजुर, हृदय नै सबै चाहेको पूरा, जन्म र मृत्यु विश्वको कुरा, शब्द संगीत मिठो रहेको छ है। तपाईँ माझ राखिसकेको छु जिन्दगीको केसर भएर। यो गीत सँगसँगै प्रोग्राम सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ 0564142000 बाटो भएर आफूलाई मन परेको गीत संगीत रोजेमा पार्न सक्नुहुन्छ भने अहिलेको लागि त फेरि अन्त्य टाइटलमा रहेको हेर्दा हेर्दै बुढो भयो, अब उमेर चाहिँ अब कुन बेला कसरी जान्छ है थाहै हुँदैन। सुमधुर गीत शब्द संगीतले भनेको गीत रहेको छ, तपाईँ माझ राख्दैछु देवेन्द्र बब्लुका आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
1: 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602265 र 9848064145।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 गाछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
6: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैङ्कको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्निक, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
10: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
12: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
13: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। र यहाँहरू भर्खरै मात्र रेडियो ट्युनन गर्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ रेडियो ठोरबाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज। साथै प्रोग्राम रहेको छ कलिङ कायम राजा श्रोता साथीमा हामी आधुनिक गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौं भने अहिलेको लागि चाहिँ तपाईँ माझ राख्दैछु बतासले उडाइ लयो माया मेरो पुरानो आवाजमा पनि यहाँले चाहिँ सुन्न सक्नुहुन्छ। कुमार कान्छा न्यासा भूषुलको आवाजमा भने अहिलेको लागि चाहिँ तिर्सला गुरुङ अनि दीपक लिम्बुको आवाजमा सोझेको यो गीतलाई तपाईँ माझ कार्यक्रममा स्थान दिँदैछु। र कुनै गीत सङ्गीत सुन्न मन लागेको छ र चाहिँ माफ पार्न चाहनुहुन्छ भने 0965414200 बाटो भएर जोडिँदै गर्नुहोला है। त

हजुर बतासले उडाई लग्यो माया मेरो यो सुमधुर गीत सँगसँगै अब भने हामी कार्यक्रमको अन्त अन्ततर्फ पनि छौं अनि छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। तीर्थला गुरुङ अनि दीपक लिम्बुको आवाजमा सजिएको यो गीत सँगसँगै जाँदा जाँदै भने एउटा लरबर बोलका हामी एउटा गीत सुन्छौं। सुशान्त घिमिरेको आवाजमा सजिएको यो गीत सँगसँगै आज भने कार्यक्रममा सहभागिता जनाउनु भएको थियो काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी, अनमृत तुलाचन्दी हुनुहुन्थ्यो बोकारा कास्कीदेखि, त्यसै जित बहादुर थापाजी हुनुहुन्थ्यो लामी सुरादेखि भने सहभागिता जनाउनु हुने अनि साथमा यो तीनजनासम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै सोही गीतको साथमा आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

अब पिउँदिन भो खोया बिर्केयो, अब पिउँदिन भो खोया बिर्केयो, भोलि छोड्छु भन्दा भन्दै भन्ने भो।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-32-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
2: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
3: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
2: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
4: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507 कविता श्रेष्ठ सम्पर्क 065-414-055 र 98-466-18-817
6: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
7: साँच्चै कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
6: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
7: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भएर बनाएको पनि
4: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98-141-35-622
6: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
7: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
6: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
7: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
9: स्टुडियो
10: अहिले मध्याह्नको 12 बज्यो
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा हराएका 17 मध्ये 3 महिला सकुशल फेला, बाँकीको खोजीको लागि ठूलो संख्यामा सेना परिचालन।
0: अविरल वर्षाका कारण देशका मुख्य राजमार्ग पहिरोले अवरूद्ध, पृथ्वी राजमार्गको पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा।
1: सुकुम्बासी र भूमिहीनसँग जग्गाको लागि अन्तिम पटक निवेदन माग, प्रधानमन्त्री शाहले पूँजी बजारका सरोकारवालासँग छलफल गर्दै।
0: इरानमा लगातार 9 रात पनि अमेरिकाको शक्तिशाली आक्रमण, युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो।
1: र अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वकप फुटबलको च्याम्पियन, गोल्डेन बुट र लगातार दोस्रो पटक एम्बापेलाई।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जना मध्ये 3 जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केस्तीको टोलीले आज बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगलमा बेलडाणी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ। 3 जनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेलडाणीका 3 हिज बेलुकी लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। त्यसै गरी शुक्लाफाँटाभित्र अहिले भीमदत्त नगरपालिका 19 बागफाँटाबाट प्रवेश गरेको 14 महिलाको समूह सम्पर्कविहीन छ। रणसिन दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजी कार्यका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन गरिएको छ। बागफाँटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्जभित्र प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब परीक्षक टेकबहादुर राउतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको बताउनुभयो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र छिरेका 10 टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्कविहीन भएको राउतले बताउनुभयो।
1: लगातारको वर्षाका कारण देशका 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सड़क खण्डमा पूर्ण तथा आंशिक रूपमा अवरूद्ध छन्। कोशी प्रदेशको भोजपुर नगरपालिका 5 बख्यम स्थित मध्य पहाड़ी लोकमार्ग भने बाढ़ीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका 9 राजद्वाली र 5 थरको याङबरक गाउँपालिका 1 खोबरे खोला स्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। यस्तै खोटाङको दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 6 माटे खोला क्षेत्रमा मध्य पहाड़ी लोकमार्गको दिक्तेल भोजपुर सड़क खण्ड पनि पहिरोबाट पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा सम्भावित बाढ़ीका कारण बीपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढ़ी तथा पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्मको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 4 र जुरी खोला र कोदारी स्थित अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 6 भोके झुण्डा स्थित पासङ लामो सड़क खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। चितवनको इच्छा कामना गाउँपालिका 3 फिस्लिङ स्थित पृथ्वी राजमार्गमा पहिरोले अवरूद्ध भएकोमा पहिरो हटाएपछि अहिले सवारी सञ्चालनमा आएको छ।
0: सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले एक सार्वजनिक सूचना मार्फत यस्तो आग्रह गरेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन पेश गर्नुपर्नेछ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन माग गरेको हो। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्ने भनेर सूचना प्रकाशन गरिएको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन माग गरिएको बताइएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज पूँजी बजार धितपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा अहिले केही बेरमा शुरू हुने छलफलमा नेपाल धितपत्र बोर्ड सेबनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटीजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्सुरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुने बताइएको छ। बैठकमा पूँजी बजारको वर्तमान अवस्था, धितपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास र समग्र अर्थतन्त्रका विभिन्न समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मदन पुरस्कार गुठीले 2082 मदन पुरस्कारको लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ। आज जारी गरिएको विज्ञप्ति अनुसार यस वर्ष मदन पुरस्कारको लागि गुठीमा प्राप्त 298 पुस्तक मध्येबाट 10 कृति श्रेष्ठ सूचीमा छनौट भएका हुन्। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्ति अनुसार छनौट भएका श्रेष्ठ सूचीमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरनगढ़को इतिहास, बिना जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डो नाच, उमा सुविदेको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्पर्श तथा नदिसको हिउँत रहेका छन्। यीमध्ये एक कृतिलाई मदन पुरस्कार 2082 प्रदान गरिनेछ। मदन पुरस्कारको राशि 4,00,000 रूपियाँ रहेको छ। विक्रम सम्मत 2012 स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक 2013 गद्य, सामाजिक शास्त्र र विज्ञान विधाका 3 कृतिलाई पुरस्कार प्रदान गर्ने गरेको थियो। त्यस यता पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि लगातार 9 रात भीषण हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले विज्ञप्ति जारी गर्दै हर्मुज जलमार्ग भएर आवत जावत गर्ने व्यावसायिक जल जहाजहरूमाथि इरानले पुर्याउन सक्ने खतरा कम गर्न भन्दै आक्रमण गरेको दावी गरेको छ। इरानका स्थानीय संचार माध्यमहरूका अनुसार अमेरिकाले निर्माणाधीन डार्किभिन आणविक ऊर्जा केन्द्र क्षेत्रमा कैयौं क्षेप्यास्त्र प्रहार गरेको छ। यस्तै समुद्रमा 9 सैनिक नाकाबन्दी कडाईका साथ लागू गर्ने क्रममा अमेरिकी सेनाले 6 व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको र अर्को एउटा जहाजलाई निष्क्रिय पारेको दावी गरेको छ। उता उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा एक अमेरिकी नौसेनाको मृत्यु भएको छ। यस घटनासँगै इरानसँगको जारी द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुगेको छ। द्वन्द्व रोक्ने प्रयास असफल भएसँगै दुवै देशबीचको आक्रमण उग्र बन्दै गएको छ जसका कारण पश्चिम एसियामा सुरक्षा चुनौती र युद्धको जोखिम झनै बढ़ाएको छ।
1: र अब खेल समाचार। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा निर्धारित 20 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको 106 मिनटमा फेरान टोरेजले गोल गर्दै स्पेनको जीत सुनिश्चित गरे। खेलको निर्धारित 20 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। स्पेनका कप्तान रोडीको फर्नान्डेज कासान्ते रोडीले फिफा विश्वकप 2026 को गोल्डन बल अवार्ड जितेका छन्। स्पेनलाई 16 वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भूमिका खेलेका रोडीले प्लेयर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जितेका हुन्। यसैबीच गोल्डेन बुट भने फ्रान्सका स्ट्राइकर केलियन एम्बापेले जितेका छन्। उनले यो प्रतियोगिताभर सर्वाधिक 10 गोल गरेका छन्। विश्वकपको इतिहासमा दुई फरक संस्करणमा गोल्डेन बुट जित्ने एम्बापे पहिलो खेलाड़ी बनेका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: शुक्रफाटा राष्ट्रिय निकुञ्जमा हराएका 17 मध्ये 3 महिला सकुशल फेला। बाँकीको खोजीको लागि ठूलो संख्यामा सेना परिचालन।
0: अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरू पहिरोले अवरूद्ध। पृथ्वी राजमार्गको पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा।
1: सुकुम्बासी र भूमिहीनसँग जग्गाको लागि अन्तिम पटक निवेदन माग। प्रधानमन्त्री शाहले पूँजी बजारका सरकार हुवालासँग छलफल गर्दै।
0: इरानमा लगातार नवौं रात पनि अमेरिकाको शक्तिशाली आक्रमण। युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो।
1: र अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वकप फुटबलको च्याम्पियन। गोल्डेन बुट लगातार दोस्रो पटक एम्बापेलाई।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपाय

0: पी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र द्वारा जनहितमा जारी सन्देश। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9850602065 र 9848064145।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0654142733, मोबाइल 9968861887।
0: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अन्तर्मनकी।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98066 15 899।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
12: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिबिसी, पिबिसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560 78302 र 98460 78302।
15: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन्या पक्कै।
16: यो हो बोनस चाउचाउ।

0: यसमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816।
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
3: इन्टरभेन्सनल रेडियोलोजी विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजी विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856-23420 9901-44674 र 9864-23420
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अन्तर

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: सधैँ झै यही आउँदो साउन 9 गते दोस्रो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू,
4: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
3: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
4: पाल झर्ने समस्या,
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
4: टाउको तथा शरीरको चाया,
3: बुढेसकालमा छाला चिलाउने रोग,
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
3: छाला तथा यौनाङ्गमा आउने मुसा,
4: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन
3: एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333।

0: ईआईटी र पांच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97632485, वेबसाइट www.gandakiuniversity.edu.np।
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98।

0: 4163301 र 9848683522।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414000008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-65-32-493 र 98-65-38-073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Everybody. तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
7: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 98-560-33-398 र 98-465-10-950
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
6: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
6: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
8: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
6: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9956031353।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा,
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846065999 छ।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
18: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 2 बज्यो।
11: टाइमचेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
20: नमस्कार, रेडियो ठोरपाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरपाराही हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कंग्रेस पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सह संयोजक माधव कुमार नेपाललाई भेट्न उहाँको निवास पुग्नु भएको छ। केही दिनदेखि अस्वस्थ रहेका नेपाललाई प्रचण्डले भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै नयाँ सत्ता समीकरण बारे पनि छलफल गर्नुभएको हो। बिहान करिब 9 बजे प्रचण्ड कोटेश्वर स्थित नेपाल निवास पुग्नु भएको थियो। दुवै नेताबीच समग्र राजनैतिक अवस्था, सरकारले गरिरहेका गतिविधि तथा प्रदेश स्तरमा फेरिएको समीकरण बारे छलफल भएको नेकपा उच्च स्रोतले बताएको हो। श्रीलंकाबाट हिजो फर्किएका प्रचण्ड हिजैदेखि नयाँ सत्ता समीकरण तथा आगामी राजनैतिक योजना बारे तीव्र छलफलमा जुट्नु भएको थियो। प्रचण्ड श्रीलंकामा रहँदा माधव कुमार नेपालले नेपालका नेता वर्षमान पुन र प्रमेश हमाललाई नयाँ समीकरण बारे संवाद गर्ने जिम्मेवारी दिनुभएको थियो। उहाँहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गर्नुभएको थियो, तर कांग्रेस सभापति गगन थापासँग भने यस्तो छलफल हुन सकेन। प्रचण्ड फर्किए लगतै पुन र हमालले भेटेर विकसित घटनाक्रमबारे जानकारी गराउनु भएको थियो। आज बिहान सहयोग संयोजकलाई भेटेपछि प्रचण्डले अन्य नेताहरूसँग पनि छलफल गर्नुभएको थियो। भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी 35 दिने अन्तिम सूचना जारी गरेको छ। समितिले सोमबार निकालेको सूचनामा तोकिएका स्थानीय तहका लक्षित वर्गलाई जग्गा पाउनका लागि निवेदन दिन आह्वान गरेको हो। भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सरकारको योजना अनुरूप प्रक्रिया थालिएको समितिले जनाएको छ। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने भएका छन्। सोमबार काठमाण्डुमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिदो राजनैतिक परिस्थितिबारे छलफल गर्दै तत्काल सरकार छाड्ने निर्णय नगर्ने निष्कर्ष निकालेको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले तत्काल सरकार छाड्ने विषयमा कुनै निर्णय नभएको बताउनु भएको हो। थपलियाका अनुसार बदलिदो राजनैतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी केन्द्र र अन्य राजनैतिक दलसँग छलफल तथा संवादलाई निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको छ। बैठकमा सहभागी बागमती प्रदेशका कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूहरू सरकारमै रहने बताउनु भएको हो। पछिल्ला दिनहरूमा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने चर्चा चलिरहे त्यसबारे पार्टीबाट कुनै आधिकारिक निर्णय नभएको उहाँले बताउनु भएको हो। उहाँका अनुसार हालका लागि नेपाली कांग्रेस संघको सत्ता सहकार्य यथावत रहेको छ। केन्द्रमा विकसित राजनैतिक घटनाक्रमबारे छलफल भइरहे पनि बागमती सरकारको भविष्यका विषयमा कुनै ठोस निर्णय भइसकेको छैन। मन्त्रालय पुनर्संरचना कार्यविभाजन तथा बिना विभागीय मन्त्रीहरूको व्यवस्थापन लगायत विषयमा पनि पार्टीको माथिल्लो तहमा छलफल भइरहेको उहाँले बताउनु भएको हो। पार्टीको निर्देशन प्राप्त भएपछि आवश्यक निर्णय कार्यान्वयन गरिने र त्यस अघिसम्म सरकारका नियमित काम कार्यवाहीलाई निरन्तरता दिने उहाँको भनाइरहेको छ। केन्द्रमा कांग्रेस एमाले गठबन्धनको भविष्यलाई लिएर अन्यल कायम रहेकै बेला बागमती प्रदेशमा पनि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। यद्यपि एमाले भने पार्टीको औपचारिक निर्णय नआएसम्म सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने कुनै कदम नचाल्ने स्पष्ट संकेत दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। सोमबार नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण व्यावसायीकरण र जलवायु स्मार्ट प्रविधि मार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको हो। यसका लागि चीन सरकार सीडका एफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको उहाँको भनाइरहेको थियो। मन्त्री चौधरीले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृंखला विकास गर्ने बताउनु भएको हो। नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व जलवायु परिवर्तनका बढ़दो असर प्राकृतिक विपद कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँच जस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उहाँले उल्लेख गर्नुभएको हो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समस्या भएको उहाँले बताउनु भएको हो। आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी उहाँले दिनुभएको हो। उहाँले चीन सरकार चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी सिडिका र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको सहयोगमा शुरू भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण व्यावसायीकरण र दिगो विकास सम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोड़िएको बताउनु भएको हो। उहाँले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरीबी न्यूनीकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताउनु भएको हो। पहिरोको कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन्। चितवनको इच्छाकमना गाउँपालिका दुई अन्तर्गत फिल्सिङको पानीधारा र चुमखोलामा आज बिहान पहिरो खस्दा नारायणगढ़ मुगलिन सड़क खण्ड केही समयका लागि अवरूद्ध भएको थियो। सड़कमा थुप्रिएको पहिरो हटाएपछि खण्डमा यातायात सञ्चालनमा आएको हो। त्यसै गरी थादिङको जवाङ खोलामा खसेको पहिरोका कारण अवरूद्ध भएको सड़क पनि सफा गरिएपछि दुईतर्फी गाड़ी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय थादिङले जनाएको छ। सड़क खोलेसँगै नारायणगढ़ मुगलिन हुँदै पोखरातर्फ जाने र पोखराबाट आउने गाड़ी दुईतर्फी चल्न थालेका छन्। वर्षाका कारण पहिरोको जोखिम कायम रहेकाले स्थानीय प्रशासनले रातिको समयमा गाड़ी चलाउन रोक लगाउने गरेको छ। प्रशासनले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाण पत्रलाई मान्यता दिने व्यवस्था मिलाउन साथै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा गत असार 32 गते जारी परिपत्रमा सो अनुरोध गरिएको छ। पत्रमा भनिएको छ, सवारी चालक अनुमति पत्र लिनका निमित्त स्वास्थ्य जाँच वर्तमान व्यवस्थाले सेवाग्राहीको अनावश्यक भीड़भाड़ अतिरिक्त आर्थिक र भार तथा सीमित समूहको संलग्नताबाट समस्या सिर्जना भएकाले सेवा प्रवाहलाई थप सरल पारदर्शी र सेवाग्राही मैत्री बनाउने उद्देश्यले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाण पत्रलाई मान्यता दिने व्यवस्था गर्दा पारदर्शी एवं एकरूपता कायम गर्न सकिने हुँदा सोही अनुसार साथै प्रदेश यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गर्ने भनी माननीय मन्त्री स्तरीय मिति 2083 जेठ 13 गते भएको निर्णय अनुसार हुन पत्रचार गरिएको अनुरोध गरिएको छ। संघीय सरकारको सो परिपत्रबाट चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचलाई थप व्यवस्थित मर्यादित बनाउनेछ, सेवाग्राहीलाई सहज हुनेछ। यसैबीच यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरूको विवरण माग गरेको छ। यही साउने गते विभागले काउन्सिललाई पत्रचार गर्दै सो विवरण माग गरेको हो। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका 19 बागफाटाका महिला सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्। उनीहरू आइतबारदेखि सम्पर्क बाहिर रहेका थिए। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दलगढ़का गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभएको हो। त्यसैगरी आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलटाडी गाउँपालिका 2 का 3 महिलालाई भने गणका सहसेनानी सुमन जीसी नेतृत्वको टीमले उद्धार गरेको हो। उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ।

0: रेडियो धोरबारीले विचार गोष्ठी सहितको 15 औं धोरबाराही उत्सव मनाएको छ। स्थापना भएको 15 वर्ष पूरा भएको अवसरमा रेडियोले दुलेकौड़ामा आजको सन्दर्भमा रेडियो विषयमा विचार गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीमा सुकलागंजकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले मिथ्या सूचनाको बाढीमा रेडियो नागरिकको विश्वसनीय स्रोत बन्न सफल भइरहेको बताउनु भएको हो। उहाँले समाचार सम्प्रेषण छिटो गर्ने वाहनामा गलत सूचना फैलाउने क्रम पनि बढ़दा थालेकोले गम्भीर समीक्षा हुनुपर्नेमा जोड़ दिनुभएको थियो। पण्डितले स्थानीय तहले स्थानीय संचार माध्यमहरूलाई प्राथमिकता दिँदै आएको जानकारी दिँदै खोज पत्रकारितामा जोड़ दिन संचारकर्मीहरूलाई आग्रह गर्नुभएको हो। नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारीले संचार माध्यमहरू धराशयी बन्दै गइरहेको अवस्थालाई चिर्न स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता अनुसार संचार संस्थाहरू मर्ज हुनुपर्ने संचार माध्यमहरू बीचको सहकार्यलाई बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको हो। उहाँले सरकारले समेत संचार माध्यमहरूको विकासमा सहयोगी भूमिका नखेलेको गुनासो गर्दै सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको हो। कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी सुकलागंजकीका सभापति हरि खड्का, नेकपा सुकलागंजकीका सुकलागंजकीका संयोजक शरण सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी सुकलागंजकीका अध्यक्ष ऋषेश्वर भुवाई लगायतले रेडियो परिवर्तित समयसँग परिमार्जन गरी चल्नुपर्ने विचार व्यक्त गर्नुभएको हो। उहाँहरूले रेडियोको प्रसारणले श्रोतामुखी बनाउँदै विश्वास वृद्धि गरेर अघि बढ़न सक्नुपर्ने सुझाव दिनुभएको थियो। कार्यक्रममा रेडियो प्रस्तुता एवं साहित्यकार टुकादेवी पौडेल आचार्यलाई नगद 10,000 राशि र सम्मान पत्र सहित सम्मान गरिएको थियो। पौडेललाई रेडियो मार्फत साहित्यका विकास गर्न सफल भएकाले सम्मान गरिएको स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभएको हो। रेडियो प्रसारण उपसमितिका संयोजक ज्ञान प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव फडिन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष खेमराज खनाल र कार्यक्रम संचालन स्टेशन म्यानेजर अशोक विश्वकर्माले गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा विभिन्न प्रवेश तथा सरकारी सेवाको परीक्षामा प्रश्नपत्र चुहावट भएको घटना विरूद्ध शुरू भएको युवा आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै हजारौं प्रदर्शनकारी सोमबार संसद भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँ दिल्लीमा भेला भएका छन्। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएपछि राजधानीको जन्तर मन्तर क्षेत्र तथा संसद आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीहरू अघि बढ़ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले लाउड स्पीकर मार्फत उनीहरूलाई तितरबितर हुन आग्रह गरेको छ। हस्त दिउँसो 2 बजेको ढोरबरा हाइलाइट्स आजलाई सकिएको हो। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhorbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा धोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087769142।
5: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: म्याडम धूम्रपान भनेको के हो?
5: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर।
4: जीप लाइन अगाडि शाखा दुलिकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087769।

0: 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062625 र 9848064145।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
6: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
6: ए हो र, ल त ल,
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142222 र 9856062692।
8: कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
8: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लो

0: मलबाट मयान चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
5: दाइ, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाइ?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-6609-29।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635930369।
3: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
9: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856-11445 र 9856-20445।
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
11: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
11: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
11: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843-61209 र 9801-41-2718। आजै सम्पर्क गर्नुहोस्।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
13: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
13: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
13: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
14: मम्मी भोक लाग्यो खाजा खाऊँ
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर
14: हस् मम्मी
1: मैले सुने छोरी ल जाम हिँड
15: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
13: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
13: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामा सँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातु सँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065-414-142 98-560-23-128 98-462-14-726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 065-414-233 मोबाइल 98-678-61-887।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98-253-9100-122 98-058-0008 र 98-460-69-246।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
7: दिदी, पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
3: रन बहादुर गुरुङ दुलेगौडा, रु 12,610,
10: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
11: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
10: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
11: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
10: पार्वती रिमाल दुलेगौडा रु 10,100,
11: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
10: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
11: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
10: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
11: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
10: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
11: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
10: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9470007087।
13: स्टुडियो टाइम अहिले दिउँसोको 3 बज्यो।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुगला फाटा निकुञ्जभित्र गएका सबै महिलाहरू सम्पर्कमा, मध्यवर्ती क्षेत्रका गाउँमा पूर्व सूचना प्रणाली जडान।
0: लेबल नभएका मिसावटी उक्त र चोरी पैठारीका सामानमाथि बजार अनुगमन तीव्र, गैर कानूनी व्यापार गर्नेलाई कड़ा कार्यवाही गर्ने विभागको चेतावनी।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू, जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मन्त्री चौधरीको भनाई।
0: अमेरिका र इरानबीच तनाव बढ्दा होर्मुज जलमार्गमा तेल ओसार पसार प्रभावित, कच्चा तेलको मूल्य करिब 3% बढ़्यो।
1: र विश्वकप लीग दुई क्रिकेटको पहिलो खेलमा नेपालले भोलि नामिबियाको सामना गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कञ्चनपुरको शुक्लफाटा राष्ट्रिय निकुञ्ज भित्र च्याउ टिप्न गएका सम्पर्कविहीन महिलाहरू सम्पर्कमा आएका छन्। हिजोदेखि हराएका भीमदत्त नगरपालिका 19 बागफाटाका 14 जना महिला आज सम्पर्कमा आएका हुन्। शुक्लापाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका सबै महिलाहरू सुरक्षित परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभएको छ। त्यसै गरी हिजो साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलडाँडी गाउँपालिका 2 का 3 जना महिलालाई आज बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
1: मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्व सूचना प्रणाली जडान गरिएको छ। वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर 13, खडकबार, राप्ती सोनारी 9 को महादेवपुर, राप्ती सोनारी 8 को बुचापुर तथा राप्ती सोनारी 2 को गोबारपुरमा पूर्व सूचना प्रणाली अर्थात साइरन जडान गरिएको जेडीएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा र नीलगाई लगायतका वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क रहन सहयोग पुग्ने उहाँले बताउनुभयो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायलाई कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै बजार तथा अनलाइन प्लेटफर्म मार्फत लेबल नभएका न्यून गुणस्तरका मिसावटयुक्त र चोरी पैठारी गरिएका खाद्य वस्तु, पेय पदार्थ तथा लत्ता कपड़ाको बिक्री भइरहेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको हो। विभागका अनुसार यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्य र अधिकारमा प्रत्यक्ष असर पुर्याउने भएकाले कानूनी कार्यवाही गरिनेछ। सूचनामा उपभोक्ता संरक्षण ऐन 2075 र उपभोक्ता संरक्षण नियमावली 2076 अनुसार गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको मौलिक अधिकार भएको स्मरण गराइएको छ। विभागले उत्पादन, पैठारी, ढुवानी, संचय तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई कानूनले तोकेको मापदण्ड र दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। बजार अनुगमनलाई अझ प्रभावकारी बनाई कानून उल्लंघन गर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड़ गर्ने जोखिमलाई पनि कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गरिने विभागले स्पष्ट पारेको छ।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरू गरिएको नेपालका लागि चिनिया राजदूत चाङ मायोमिङले बताउनुभयो। राजदूत माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय विकास सहयोगका लागि सिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ कोअपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछ। राजदूत माओ मिङले कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। यो नयाँ परियोजनाले प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट नेपाली कृषकहरूको क्षमता वृद्धि गर्ने र कृषि क्षेत्रको उत्थानशीलता बढ़ाउने लक्ष्य राखिएको छ। यस सहकार्यले सन् 2030 सम्मको संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल र चीन मैत्री सम्बन्धलाई पनि थप प्रगाढ बनाउने विश्वास लिएको छ।
0: सोही कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण र जलवायु स्मार्ट प्रविधि मार्फत रूपान्तरण गर्ने छिमेकी तथा मित्र राष्ट्रसहित अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले चीन सरकार, चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी सेटका र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओको सहयोगमा शुरू भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकास सम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोड़िएको बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पजको नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँको नयाँ बस पार्क स्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार 30 वर्षभन्दा कम उमेरकी निशा सुनार नयाँ बस पार्कमा रहेको एक गेस्ट हाउसको कोठा भित्र मृत अवस्थामा फेला परेकी हुन्। गेस्ट हाउस संचालकले कोठाबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। हालसम्म यस घटनामा कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको हो।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच तनाव बढ़दा कच्चा तेलको मूल्य पनि बढ़ेको छ। दुई देश बीच बढ़दो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने तेल ओसार पसार प्रभावित बनेपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 3% बढ़ेको हो। आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत सातादेखि अमेरिका र इरान बीच सैन्य गतिविधि तीव्र बनेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार बढ़दो क्रममा रहेको छ। अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई दुवैको मूल्य गत साताको अन्त्यमा 4% भन्दा बढ़ीले वृद्धि भएको थियो। आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 91 अमेरिकी डलर नाग्दै जून 11 यताकै उच्च स्तरमा पुगेको छ। बजारमा आएको यो उछाल अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा त्यसको जवाब स्वरूप इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेपछि देखिएको हो।
4: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिकोणात्मक सीरिजमा नेपालले भोलि पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा आयोजना हुने यस सीरिजमा नेपालले आयोजक नेदरल्याण्डस र नामिबियासँग कुल 4 खेल खेल्नेछ। विश्वकप लीग दुईको शीर्ष 4 पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो सीरिज महत्वपूर्ण मानिएको छ। नेपालले जुलाई 23 नेदरल्याण्डस, जुलाई 27 पुनः नामिबिया र जुलाई 29 नेदरल्याण्डस विरूद्ध अन्तिम खेल खेल्ने तालिका छ। हालसम्म लीग दुईमा 28 खेलबाट 24 अंक जोडेको नेपाल अंक तालिकाको 5 स्थानमा छ।
3: दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुगलाफाटा निकुञ्ज भित्र गएका सबै महिलाहरू सम्पर्कमा, मध्यवर्ती क्षेत्रका गाउँमा पूर्व सूचना प्रणाली जडान।
3: लेबल नभएका मिसावटयुक्त र चोरी पैठारीका सामानमाथि बजार अनुगमन तीव्र, गैर कानूनी व्यापार गर्नेलाई कड़ा कार्यवाही गर्ने विभागको चेतावनी।
4: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढ़ीकरण परियोजना शुरू, जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मन्त्री चौधरीको भनाई।
3: अमेरिका र इरान बीच तनाव बढ़दा होर्मुज जलमार्गमा तेल ओसार पसार प्रभावित, कच्चा तेलको मूल्य करिब 3% बढ़्यो।
4: र विश्वकप लीग दुईको पहिलो खेलमा नेपालले भोलि नामिबियाको सामना गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।
5: संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
8: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
16: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यहीँ जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका
16: भाँडा पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास

0: गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606।
4: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार।
7: मोबाइल 9800585537 र 9800615899।
8: युइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
9: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
6: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537।
1: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रश्न आभूषण सुन चाँदी पसल रेडियो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुन चाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि बाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र त्यसै गरी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा भनी श्रोता साथी आज केही विशेष पनि रहेको छ। हाम्रो रेडियो ठोरबाराही 103.8 मेगाहर्ज सञ्चालन भएको 15 वर्ष पूरा भएको छ। आज विशेष दिन पनि रहेको छ, वार्षिक उत्सव पनि रहेको छ भने यहाँहरूले चाहिँ

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। चौखा दाउ गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी गीतको बोल रहेको छ हल्का गोपे गोपे, जसमा आवाज रहेको छ दीपक लिम्बु र शान्तिजी परियारको, भनी लय र सँगै सजिएको छ विमल अधिकारीकोमा स्वीकार।

हजुर श्रोत साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। हल्का गोपे गोपे गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला भन्ने श्रोत साथी। अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फ अतिर लागिरहेको छु र गीतको बोल रहेको छ यादले सताउँदा, जसमा आवाज रहेको छ गोविन्द खरेल र सरिता सुनारको भने लय रहेको छ गोविन्द खरेलको र सङ्गीत सजिएको छ मन्जित पहाड़ीकोमा। निकै नै सुमधुर भाका रहेको छ स्वीकार होला भन्दै यहाँले चाहिँ हामीलाई कल गर्न सक्नुहुनेछ, आफ्नो विचार, आफ्नो शुभकामना, आफूलाई छोटो मिठो केही जानकारी दिन छ भने आज विशेष दिन पनि रहेको छ, रेडियोको वार्षिक उत्सव पनि रहेको छ भने 0 5 1 4 2 0 0 बाटो भएर कल गर्न सक्नुहुनेछ र आफ्नो भनाइ राख्न सक्नुहुनेछ भने श्रोता साथी। अहिलेको लागि भने यो मिठो भाकालाई स्वीकार्नुहोला है त।

अझ सुध साथी यादले सताउँदा यो निकै नै सुमधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने श्रोता साथी गीत राख्नतर्फतिर लागिरहेको छु। फेरि पनि अर्को मिठो भाका गीतको बोल रहेको छ दिल की टुकुरी, जसमा आवाज सुमधु भाका रहेको छ रामजी खार र प्रियङ्का कार्कीको भने स्वीकार्नु होला है त।

हजुर साथी, निकै नै छोटो मिठो मधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने श्रोता साथी अहिलेको लागि भने अस्ट्रेलिया सिडनी गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ विष्णु खत्री र दीपिका बैम्बो मगरको भने लयर सँगै सजिएको छ विष्णु खत्रीकोमा स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, अस्ट्रेलिया सिडनी गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भनिपके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार नभयो होला यो मिठो भाकालाई पनि। श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने त्यसै गरी श्रोता साथी जाँदा जाँदै कार्यक्रममा फेरि पनि आउँछ अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ उमेर 55 को, जसमा आवाज रहेको छ लक्ष्मी परियार र चीज गुरूङ र त्यसै गरी अर्जुन गहतराजको भने लैरो संगीत सजिएको छ अर्जुन गहतराजकोमा। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरूङ र माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैत।

0: क्योंतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461 16878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235 52663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253 59 1022, 98058 28008, र 98460 69 2046।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372। दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
14: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
15: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165095301।
16: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन, नमस्ते नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। आज चाहिँ हामी तपाईँको माझमा चाहिँ मन्डेको एपिसोडमा रहेर बिहानको सङ्गत लिएर उपस्थित भइसकेको छौँ भने कार्यक्रममा चाहिँ कार्यक्रम लिएर म चाहिँ लक्ष्मी सुन रहन्छु। अब एक घण्टाको समय भरको लागि ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयसम्मको लागि भने चाहिँ तपाईँले हामीलाई ठिक यसैसम्म सुन्न सक्नुहुनेछ। भन्दा तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radio.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। भन्दै आज चाहिँ हाम्रो यसै रेडियो 15 वार्षिक उत्सव रहेको छ भने सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद चाहिँ व्यक्त गर्न चाहन्छु। अनि अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगै स्थान दिने नै छौँ भने उडी गयो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् हजुर।

हजुर, यो संग्रह पनि कार्यक्रम सन्धिसक्यो भने पक्कै हाम्रो श्रोता साथीले त सुनिराख्नु भएको छ भन्ने आशा र यो रहेछ आज हामी तपाईँको माझमा चाहिँ मण्डेका विश्वमा रहिरहने बिहानको संलग्न कार्यक्रम सन्धिरहेको छ र पनि दिइनेछौँ भन्ने हाम्रो श्रोता साथीले त्यस्तो सुनेर साथ दिइराख्नु भएको छ र यसरी नै आज हामी चाहिँ यिनै पन्ध्रौं वार्षिक उत्सवमा उपस्थित भइसकेका छौँ भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई सुनेर साथ दिनुभएको छ भने कति समयमा चाहिँ हामीलाई आफ्नो प्रतिक्रियाहरू पनि दिइसक्नु भएको छ दिइराख्नु भएको छ भने यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै अहिलेको लागि फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगै सन्देने नै छु। माइली बोलको गीतलाई चाहिँ कार्यक्रम सन्देने नै छु। द फिरान्तेबाट रहेको फिरान्ते बिहानबाट रहेको भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि कार्यक्रममा फेरि पनि यो सँगलाई छाड्दैछु। स्वीकार्नुहोस् है त।

हजुर, यो संग्रह पनि कार्यक्रम सुनिसक्यो भने पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुन्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संग्रह स्थान दिने नै छौ ढिला नगरिकन भने तपाईँहरूको माझमा चाहिँ यो मुटुमा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौ ब्याक टु नाइन्टिज लेकाली ब्यान्डबाट रहेको र अहिलेको लागि भने चाहिँ यो गीतलाई कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जाने नै छौँ। पक्कै पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर मनोरञ्जन लिइराख्नु भएको छ भने हामी केही दिनपछि उपस्थित हुने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै

0: आहा आहा कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0658 571 240

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
2: सधैँ भई यही आउँदो साउन 9 गते दोस्रो शनिवार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
2: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
3: पाल झर्ने समस्या
2: छाला का संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
3: टाउको तथा शरीरको चाया
2: बुढेसकालमा छाला चिलाउने रोग
3: विभिन्न छाला का पुराना तथा नयाँ एलर्जी
2: छाला तथा यौनाङ्गमा आउने मुसा
3: कुष्ठ रोग तथा छाला का अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
2: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
4: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग मुटुक को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रम मा चाहिने जानकारी
4: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
5: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0615-92493-552-494-582-7778।
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
6: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
8: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।

0: तिमी पनि यसो बुझ्ने गर न, फूल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9645610950।
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो लस सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज चाहिँ हामी तपाईँहरूको माझमा मन्डेका एपिसोडमा रहेर यिनै कार्यक्रमहरूलाई नै ब्याडको सँगलाई कार्यक्रम स्थान दिइरहेको छ भने तपाईँहरूले हामीलाई सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँगलाई स्थान दिने नै छु भने हङकङ पोखरा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु कन्दारा ब्यान्डबाट रहेको र अहिलेको लागि चाहिँ गीत सार्दैछु श्रीकान्त हसैका।

हजुर यसँग पनि कार्यक्रम सुनिसकेको छौ भने आजको हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राखेर चाहे हामी चाहिँ सन्डे एपिसोडमा रहेर सदाबहारको गीतहरूलाई कार्यक्रम सुनिदिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्घलाई कार्यक्रम सुनिदिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेडिज सङ्घलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङ्घलाई त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्घलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकोस्टिक अनप्लग म्यासअप र कभर सङ्घलाई कार्यक्रम सुनिदिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथ उपस्थित हुन्छौँ भने तपाईँले हामीलाई रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तर्मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र अहिलेको लागि भने चाहिँ धेरै कुराकाण्डा गरिकन कार्यक्रममा चाहिँ सङ्घलाई सुन्दिने नै छौ भने मुटु सुने लुम्लेको हावाले बोलको गीतलाई चाहिँ कार्यक्रम सुन्दिने नै छु। प्रवि बिहानबाट रहेको र अहिलेको लागि भइसकेको छ।

हजुर, यो सङ्ग्रह पनि कार्यक्रम स्थान दिइसकेको छौँ र आज चाहिँ हामी तपाईँको माझमा यिनै बिहानको सङ्घलाई कार्यक्रम स्थान दिइरहेको छौँ भने अहिलेको लागि भने चाहिँ फेरि कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने नै छु भने नेपाते बिहानको उडायो रेलैले बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु र अहिलेको लागि भने चाहिँ यो गीत छाड्दै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: क्योइतोको थेदीमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253519122, 98058-28008 र 98460-69246।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372। दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
15: हजुर, फेरि पनि केही क्षणको विश्राम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनको आवाज। भने हामी चाहिँ आज तपाईँको माझ मण्डेका एपिसोडमा रहेर यिनै ब्यान्डको संघलाई नै कार्यक्रम स्थान दिइरहेका छौँ भने हामी भोलि चाहिँ तपाईँको माझमा लेटेस्ट संघलाई लिएर पक्कै पनि उपस्थित हुने नै छौँ। हाम्रो श्रोता साथीलाई हामीलाई रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनको आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरकै साथ सुन्न सक्छ हुनेछ भन्दै अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ संघ स्थान दिने नै छ भने चाइना कम्पनी बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ। ब्रोस स्विच ब्यान्डबाट रहेको भने अहिलेको लागि भने चाहिँ गीतलाई कार्यक्रम स्थान दिँदैछु। स्वीकार्नुहोस् है त

हजुर, यो सङ्ग्रह पनि कार्यक्रम सुनिदिइसक्यो भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला भन्ने आशा रह्यो। र यसरी नै आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब हामी फेरि पनि छुट्टिने बेला भइसकेको छ भने जाँदा जाँदै चाहिँ फेरि पनि सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र अहिलेको लागि भने चाहिँ जाँदा जाँदा चाहिँ बस सुन्दरी बोलको गीतलाई चाहिँ कार्यक्रम दिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi, 103.8 MHz. हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो.
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
4: ग्राहकको चाहना नै हाम्रो तुष्टि. जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार.
5: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620.
6: कहाँ जाने?
7: सिधै मयाम चिसा पानीबाट काठमाडौँ. काठमाडौँबाट मयाम चिसा पानी
6: अनि बीचमा नझर्ने.
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि.
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो. ल जाम जाम.
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363.
8: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोपाइटर मीन बहादुर सुनार, 98253519122, 98058 र 98460976246.
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ.
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर.
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै.
12: अहिले साँझको 5 बज्यो. टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: ढोरबाराही हाइलाइट्स को साथ में
14: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
15: नमस्कार रेडियो ठोबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोबराई हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। तनहुँ दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले स्वकीय सचिवको पारिश्रमिक तथा आफूले राज्यबाट प्राप्त गर्ने तलब भत्ताको व्यवस्थापन बारे स्पष्ट पार्दै दुवै रकम जनहितमै खर्च गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। आइतबार जारी प्रेस विज्ञप्तिमा सांसद न्यौपानेले निर्वाचन अघिदेखि नै आफ्नै व्यवस्थापनमा स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभएको छ। हाल नेपाल सरकारले स्वकीय सचिवका लागि सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएसँगै सो मितिदेखि स्वकीय सचिवले तलब भत्ता स्वयं बुझ्ने व्यवस्था गरिएको उहाँले बताउनु भएको हो। यसअघि स्वकीय सचिवलाई उपलब्ध गराउँदै आएको पारिश्रमिक बराबरको रकम अबदेखि आफ्नो व्यक्तिगत आमदानीबाट तनहो एक जन्मथलो तथा स्थायी ठेगाना रहेको क्षेत्रका जनताको आवश्यकता प्राथमिकता र सामाजिक सेवामूलक कार्यमा खर्च गर्ने निर्णय गरिएको न्यौपानेले जनाउनु भएको छ। त्यसैगरी प्रतिनिधि सभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने आफ्नो तलब भत्ता भने यसअघि जस्तै तनहुँ दुईका जनताको हित आवश्यकता र प्राथमिकताका क्षेत्रमा खर्च गरिरहने र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। विज्ञप्ति मार्फत न्यौपानेले राज्य कोषबाट प्राप्त हुने नगद सुविधा व्यक्तिगत लाभका लागि नभई जनसेवा जनउत्तरदायित्व र सार्वजनिक हितका क्षेत्रमा सदुपयोग गर्ने आफ्नो नीति कायम रहने बताउनु भएको छ। साथै उहाँले यसअघि सार्वजनिक गरेका विभिन्न प्रतिबद्धता समेत पुनः स्मरण गराउनु भएको छ, जसमा सरकारी ठेका नलिने, निर्वाचनमा कुनै व्यक्ति वा संस्थाबाट आर्थिक सहयोग नलिने, आफ्नो तलब भत्ता जनहितमा खर्च गर्ने, प्रत्येक तीन महिनामा स्थानीय तहमा पुगेर जनसंवाद कार्यक्रम सञ्चालन गर्ने, आगामी निर्वाचनमा उम्मेद्वारी नदिने तथा तनहुँमा पुँजीगत खर्चको प्रगति प्रत्येक तीन महिनामा सार्वजनिक गर्ने प्रतिबद्धता समावेश गरिएको छ। सांसद न्यौपानेले पारदर्शिता, इमानदारी र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर आफ्ना सबै प्रतिबद्धता कार्यान्वयन गर्दै आएको दावी गर्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहने विश्वास व्यक्त गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र माथतका निकायले असार महिनाभर 245 विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाएका छन्। जिल्लामा जघन्य तथा गम्भीर अपराधका 28 मुद्दा दर्ता भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 11 मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधका 85 मुद्दा दर्ता भएका छन्। अन्य विभिन्न अपराधका 121 मुद्दा दर्ता भएका छन्। कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी न्याय उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार चालू मुद्दाका आधारमा कास्की प्रहरीले 180 जना प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले असारमा 66 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 48 जना पुरूष र 18 जना महिला रहेका छन्। उनीहरूबाट 11 वर्ष र 11 महिना 2 दिन कैद ठेकिएको छ। प्रहरीले उनीहरूबाट 23,39,792 रूपियाँ बीको रकम असुल दावी गरेको छ। सामाजिक हिस्सातर्फ 116 ठाडो उजुरी दर्ता भएका छन्। ती उजुरीमा 116 जना पीड़ित र 116 जना पीड़क रहेका छन्। पीड़ित मध्ये 18-25 वर्ष उमेर समूहका 26 जना रहेका छन्। 26-देखि 35 वर्ष उमेर समूहका 43 जना रहेका छन्। 36-देखि 45 वर्ष उमेर समूहका 30 जना रहेका छन्। 46-देखि 60 वर्ष उमेर समूहका 16 जना र 60 वर्षभन्दा माथिका 1 जना रहेका छन्। बागलुङमा एक वर्षमा 12,551 सवारी कार्यवाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष 2082-83 12,551 सवारी कार्यवाही गर्दा 1,06,00,000 रूपियाँ राजस्व संकलन भएको छ। सवारी कार्यवाही तथा राजस्व संकलन भने पछिल्लो 3 वर्ष यताकै सबैभन्दा कम रहेको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक नियम उल्लंघन गर्ने 12,551 सवारी साधनमाथि कार्यवाही गर्दा 1,06,04,000 राजस्व संकलन भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी न्याय उपरीक्षक सन्तोष ग्यावालीका अनुसार कार्यवाहीमा सबैभन्दा बढ़ी कार, जीप तथा भ्यान परेका छन्। यस अवधिमा 6,705 कार, जीप तथा भ्यानमाथि कार्यवाही गर्दा 59,09,500 रूपियाँ राजस्व संकलन भएको छ। त्यस्तै 922 ट्रकमाथिको कार्यवाहीबाट 8,86,000 रूपियाँ, 675 बसबाट 5,13,000 रूपियाँ, 560 ट्रैक्टरबाट 4,24,000 रूपया तथा 4,590 मोटरसाइकलबाट 20,33,500 रूपया राजस्व संकलन भएको छ। अन्य 1,100 सवारी साधनमाथिको कार्यवाहीबाट 8,38,000 रूपया राजस्व उठेको कार्यालयले जनाएको छ। तथ्याङ्कका अनुसार ट्राफिक प्रहरी, ट्राफिक कार्यवाही र राजस्व दुवैमा कमी आएको छ। भानु नगरपालिकाले एउटै योजनालाई टुक्राएर फरक फरक दुई उपभोक्ता समिति गठन गरी लाखौं रूपियाँ भुक्तानी गरेको विषय सार्वजनिक भएको छ। साथै उपभोक्ता समिति मार्फत सञ्चालन गरिएका विभिन्न योजनामा नियम विपरीत हेवी उपकरण प्रयोग गरिएको विषय पनि औलाएको छ। लेखा परीक्षण प्रतिवेदन अनुसार सार्वजनिक खरिद नियमावली 2064 नियम 97 उपभोक्ता समिति मार्फत निश्चित सीमासम्मका निर्माण कार्य सञ्चालन गर्न सकिने व्यवस्था गरेको भए पनि नगरपालिकाले योजै प्रकृतिको योजनालाई विभाजन गरी फरक फरक उपभोक्ता समिति गठन गरेर भुक्तानी गरिएको देखिएको हो। प्रतिवेदनमा उल्लेख भए अनुसार कोट गाउँ खानेपानी योजना अन्तर्गत दुई उपभोक्ता समितिलाई फरक फरक मितिमा क्रमशः रु 9,88,700 रु 9,79,500 भुक्तानी गरिएको छ। यसैगरी एउटै योजनामा दुई उपभोक्ता समिति गठन गरी कुल रु 19,88,200 भुक्तानी गरिएको रकमलाई अनियमित ठहर गरिएको छ। यसैगरी उपभोक्ता समिति मार्फत सञ्चालन गरिएका सड़क तथा अन्य पूर्वाधार योजनामा डोजर, एक्सावेटर, लोजर, रोलर लगायत हेवी उपकरण प्रयोग गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। सार्वजनिक खरिद नियमावली अनुसार उपभोक्ता समितिबाट सञ्चालन हुने निर्माण कार्यमा सामान्यतया यस्ता उपकरण प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ। जटिल प्रकृतिको कार्यमा भने सम्बन्धित प्राविधिकको सिफारिश र सार्वजनिक निकायको स्वीकृति मात्र प्रयोग गर्न सकिने प्रावधान रहेको छ। तर नगरपालिका अन्तर्गत सञ्चालित विभिन्न योजनामा हेवी उपकरण प्रयोग गरिएको देखिए पनि आवश्यक प्राविधिक सिफारिश तथा स्वीकृतिका आधारहरू स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनले सार्वजनिक खरिद सम्बन्धी कानूनी व्यवस्था पूर्ण रूपमा पालना गर्न उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनामा पारदर्शिता कायम गर्न तथा अनियमित देखिएका विषयमा आवश्यक प्रमाण र कागजात पेश गरी प्रक्रिया मिलाउन नगरपालिकालाई सुझाव दिएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष 2082-83 155,056 पशु चौपायामा विभिन्न किसिमका खोप लगाएको छ। पशु चौपायालाई खोरेद, सर्सरे, भ्याकुते, लम्की स्किन, साइन फिभर, रेबिस जस्ता रोगबाट बचाउन उद्देश्यले भैँसी, गाई, गोरु, बाख्रा, भेडा, बंगुर, कुखुरा, कुकुर, बिरालोमा खोप लगाएको हो। गाई, गोरु, भैँसी, बंगुरमा खरेत र बाख्रा तथा भेडामा पीपीआर बंगुरमा खैजा बिरालो र कुकुरमा रेबिसको खोप लगाएको सेवा कार्यालयका प्रमुख डाक्टर रूपेश श्रेष्ठले बताउनु भएको हो। वालिङ नगरपालिकामा 26,799, कल्याङ नगरपालिकामा 22,542, कालीगंजकी गाउँपालिकामा 19,528, भीरकोट नगरपालिकामा 17,100, 59, पुतली बजार नगरपालिकामा 15,185, चापाकोट नगरपालिकामा 14,507, हरिनाश गाउँपालिकामा 11,501, बिरूवा गाउँपालिकामा 11,026, फेरीखोला गाउँपालिका 6,698, अर्जुन चौपारी गाउँपालिका 6,598, आदिखोला गाउँपालिका 4,813 पशु चौपायालाई खोप लगाएको हो। गोर्खामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरूखाट गाउँपालिका 2 माथिल्लो टुकुजेकी 65 वर्षीय धनकुमारी गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बाख्रा चराउन जाने क्रममा आइतबार अपरान्ह 3:25 बजे आरूखाट गाउँपालिका 3 स्थित पुन चौतारामा बिजुलीको पोलबाट प्रवाह भएको करेन्ट लागेर गुरूङ गम्भीर घाइते हुनुभएको थियो। करेन्ट लागेर घटनास्थलमै 5 बाख्रा मरेका थिए भने बिजुलीको पोलमा आगलागी भई करिब 20-25 मिटर आसपासको क्षेत्रमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय आरूखाटबाट खटिएको प्रहरी टोलीले गुरूङको उद्धार गरी उपचारका लागि एम्बुलेन्स मार्फत आरूखाट आधारभूत अस्पताल पुर्याएको थियो। उपचारका क्रममा साँझ 7:45 बजे चिकित्सकले गुरूङलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। घटनापछि स्थानीय त्रसित बनेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बिजुलीको तार सर्ट भएर करेन्ट जमीनमा फैलिएको देखिएको प्रहरीको भनाइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन विद्युत लाइनको नियमित निरीक्षण, जोखिमयुक्त स्थानको व्यवस्थापन तथा आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सड़क स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढ़ाएको छ। 2 दशक अघि ट्र्याक खुलेको उक्त सड़क अहिले रघुगंगा गाउँपालिकाभित्र निर्माणधीन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाहरूको सहयोगमा सड़क स्तरोन्नति सहित कालोपत्रे योजना शुरू गरिएको हो। कालीगंजकी करिडोरको बेनी जोमसोम सड़क अन्तर्गत घुमाउने तालदेखि गाउँपालिका केन्द्र मौवा फाँट जोड्ने करिब 6 किलोमिटर 400 मिटर सड़क कालोपत्र गर्न लागि हो। रघुगंगामा निर्माणधीन 40 मेगावाट क्षमताको राघुघाट जलविद्युत आयोजनाको प्रबन्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरको 80% र पालिकाभित्र निर्माण सम्पन्न भएका र निर्माणधीन अन्य जलविद्युत आयोजनाहरूको 20% लागत साझेदारीमा सड़क स्तरोन्नति सहित कालोपत्र योजना अगाडि बढ़ाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभएको हो। पूर्व पश्चिम राजमार्ग नारायणगढ़ बुटोल सड़क आयोजनाको जैविक विविधता संरक्षण तथा प्रवर्धन कार्यक्रम अन्तर्गत वन्यजन्तुले सुरक्षित रूपमा सड़क वारपार गर्न सक्ने आकाशे पुल निर्माण गरिएको छ।

0: आयतनका अनुसार पूर्वी नवलपरासीको गैराकोट नगरपालिकाको थुम्सीमा र कावसोती नगरपालिकाको खरकच्चा जंगलमा निर्माण गरिएको उक्त क्यानोपी पुलले सड़कका कारण वन्यजन्तुको आवतजावतमा पर्ने अवरोध कम गर्नुका साथै सवारी दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। हस्त साझ 5 बजेको ढोरबरा हाइलाइट साझलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनसादी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
6: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
7: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
6: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 98560131।
8: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
9: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
8: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0465903669, मोबाइल 9840829626।
10: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
8: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क

0: अंडा सॉसेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461 56 99 छ।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वस्थ पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: मेडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि मैडम, यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: नमस्ते, अहिले तपाईँ रेडियो धुर्पालाई सुन्दै हुनुहुन्छ।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-36-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9821-53-507।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460878302।
7: बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पछिल्लो 24 घण्टाको विपदमा परि दुईजनाको मृत्यु, 15 जना घाइते। सबैभन्दा धेरै वर्षा कपिलवस्तुको पत्थर कोटामा, पर्सीबाट मात्रै मौसममा सुधार आउने।
0: आइतबारको विधाबारे पुनरालोकनका लागि सरकारी कार्यदल गठन, 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने।
1: शेयर बजार सरकारको मुख्य प्राथमिकतामा रहेको प्रधानमन्त्री शाहको भनाई, आज परिसूचक 41 अंकले बढ़ेर 2719 बिन्दुमा कायम।
0: भारतको संसद भवन नजिक ककरो जनता पार्टीको प्रदर्शन, प्रहरी र प्रदर्शनकारी बीच झडप, सुरक्षा व्यवस्थामा कडाई।
1: र काबा भलिबल च्याम्पियनशीपका लागि नेपाली टोली पाकिस्तान प्रस्थान।

0: रोकरोक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। काभ्रे प्लानचोकमा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। आफ्नो वृद्ध भत्ता लिन कटुञ्जे गएर फर्किने क्रममा आज रोशी गाउँपालिका सात कटुञ्जे बेसीका 75 वर्षीय मोतीमान पाखरिनलाई रोशी खोलाले बगाउँदा उनको मृत्यु भएको हो। दिउँसो रोशी गाउँपालिका सात स्थित रोशी खोला तर्ने क्रममा पाखरिन बगेको सूचना पाए लगत्तै प्रहरी चौकी कटुञ्जे बेसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले पाखरिनलाई रोशी गाउँपालिका आठ गिम्दी बेसी स्थित रोशी खोलाको किनारमा मृत अवस्थामा फेला पारेको काभ्रे प्लानचोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा देशभर विपदजन्य 62 घटना भएको जनाएको छ। यो अवधिमा मुलुकका विभिन्न भागमा बाढ़ी पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुईजनाको मृत्यु हुनुका साथै 15 घाइते भएका छन्। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण करिब 12,27,000 रूपियाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। पछिल्लो 24 घण्टामा 18 जिल्लामा 26 पहिरो, 13 सर्पदंश, 8 आगलागी, 7 अविरल वर्षा, 5 जनावर आक्रमण तथा 3 बाढ़ीका घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। ती घटनाबाट 47 जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका 267 जना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ।
3: जल तथा मौसम विज्ञान विभागले प्राय सबै जिल्लामा पानी परिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद विनु महर्जनले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेकाले धेरैजसो जिल्लामा वर्षा भइरहेको जानकारी दिनुभयो। विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थान, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 414 वर्ष मापन केन्द्र मध्ये 372 केन्द्रमा वर्षा भएको छ। यो अवधिमा नेपालभर औसत 11.7 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा कपिलवस्तुको पथरकोटामा सबैभन्दा धेरै 167.0 मिलिमिटर वर्षा भएको छ। पर्सीदेखि मात्रै वर्षा क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: सरकारले सार्वजनिक विदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। शनिबार र आइतबार दुई दिन विदा थालिएपछि सार्वजनिक विदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै सरकारका सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पूँजी बजार सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ। पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग सिंहदरबारमा आज छलफल गर्दै उहाँले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई विशेष प्राथमिकता दिएको बताउनु भएको हो। उहाँले यस क्षेत्रका व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पूँजी बजारलाई व्यावसायिक मर्यादित बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैं प्रोत्साहन तर गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अप्नाउने पनि बताउनुभयो। छलफलमा पूँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी नीतिगत संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिएका थिए। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढ़ी पुर्याउने वातावरण मिलाउन सरकारसँग आग्रह समेत गरेका छन्।
4: यसैबीच शेयर बजार परिसूचक नेप्से आज 41 अंकले बढ़ेर 2719 बिन्दुमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज पूँजी बजारका व्यवसायहरूसँग नेपाल धितुपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्षसँग भेट गरेकै दिन बजारमा उत्साह देखिएको हो। आज 5,51,26,88,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ। आज 239 कम्पनीको शेयर मूल्य बढ्दा 32 कम्पनीको मूल्य घटेको छ भने 5 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
5: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्ज।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी 15 महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पार्नुभएको हो। उपसभापति शर्माले सभापति गगन कुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताउनुभयो। 15 महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबीच सकारात्मक संवाद भइरहेको समेत उहाँको भनाई थियो।
3: झापाको दमक नगरपालिका एक हवलदार चोक स्थित टपरी होटलबाट खैरो हिरोइन सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका 4 का पूर्ण कुमार राईलाई होटलभित्र लागु औषध खैरो हिरोइनको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। लागु औषध नियन्त्रण ब्यूरो काँकडभित्ता र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरीको टोलीले होटलमा पुगेर खाजा खाइरहेका राईको खान तलासी लिँदा हिरोइन जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी दिल्ली स्थित जन्तर मन्तरमा युवाहरूले परीक्षामा भएको प्रश्नपत्र चुवावट र भ्रष्टाचार विरूद्ध ठूलो प्रदर्शन गरेका छन्। कक्रोच जनता पार्टी सीजेपीका हजारौं समर्थकहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आज संसद भवनतर्फ मार्च गरेका हुन्। प्रदर्शनकारीहरू सुरक्षा घेरा र बार तोडेर संसदतर्फ अघि बढ़ेपछि स्थिति तनावपूर्ण बनेको थियो। भेटलाई नियन्त्रणमा लिन दिल्ली प्रहरी र अर्धसैनिक बलहरूले लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास प्रहार गरेका छन्। झडपका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् भने जन्तर मन्तर र संसद वरपरको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अवरूद्ध गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। सीजेपीको चलो संसद मार्च संसद भवन नजिक पुगेपछि सुरक्षा व्यवस्था कड़ा पारिएको थियो। घटनाका बेला संसदको मनसून अधिवेशन जारी थियो। बाहिर प्रदर्शन चर्किरहेका बेला संसदको बैठक केही समयपछि स्थगित गरिएको थियो। प्रदर्शनको नेतृत्व गरिरहेका सीजेपीका संस्थापक अभिजित दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
3: अब खेल समाचार। काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा यही जुलाई 22 29 सञ्चालन हुने प्रतियोगितामा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, श्रीलंका, कजाकिस्तान, अफगानिस्तान र बंगलादेशको सहभागिता रहनेछ। सिंगल राउण्ड रोबिन लीग पछि शीर्ष चार टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितालाई शीर्ष चारमा अटाउन नसक्ने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो दिन बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। त्यसपछि नेपालले कजाकिस्तान, श्रीलंका र अफगानिस्तानसँग खेल्ने तालिका छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पछिल्लो 24 घण्टाको विपदमा परि दुईजनाको मृत्यु, 15 जना घाइते। सबैभन्दा धेरै वर्षा कपिलवस्तुको पत्थर कोटामा पर्सीबाट मात्रै मौसममा सुधार आउने।
3: आइतबारको विधाबारे पुनरालोकनका लागि सरकारी कार्यदल गठन, 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने।
4: शेयर बजार सरकारको मुख्य प्राथमिकतामा रहेको प्रधानमन्त्री शाहको भनाई, आज परिसूचक 41 अंकले बढ़ेर 2719 बिन्दुमा कायम।
3: भारतको संसद भवन नजिक ककरोच जनता पार्टीको विशाल प्रदर्शन, प्रहरी र प्रदर्शनकारी बीच झडप, सुरक्षा व्यवस्थामा कडाई।
4: र काबा भलिबल च्याम्पियनशीपका लागि नेपाली टोली पाकिस्तान प्रस्थान।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 06-64-14-233, मोबाइल 98-78-61-87।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 06-4-50-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
4: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
3: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
4: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
7: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-5-60-66-136 र 98-1-51-66-136।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
11: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
10: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्लागण्डकी 4, दुलेगौडा,
12: व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
14: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
14: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
14: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु, फोन 0665712440।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98565-21692।
3: साईली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878। प्रशान्त नेउपाने 98460-26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
9: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरु पजोल खाउ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
11: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816।
12: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
14: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगाउँडा थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
3: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
12: अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
13: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
16: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 98166034372।
18: स्टुडियो
19: अहिले साँझको 7 बज्यो।
15: टाइम चेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
14: ढोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461493004।
22: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभर एकसाथ सुन्दै हुनुहुन्छ। ध्वरबाराही हाइलाइट्सको शुरूमा आजका मुख्य समाचारहरू सुन्नुहोस्।

0: विचार गोष्ठी सहित सोमबार 15 रेडियो ढोरबाराई उत्सव सम्पन्न। रेडियोको विश्वास कायम राख्न थप परिष्कृत भएर लाग्नुपर्ने वक्ताहरूको सुझाव। उत्सवको अवसरमा साहित्यकार पौडेल सम्मानित।
1: प्रधानमन्त्री र अर्थमन्त्रीको टकराव मिलाउन रासुपा सभापतिको दौड़धूप। प्रधानमन्त्रीलाई भेटे लगतै अर्थमन्त्रीसँग भेटवार्ता। मिलेर अगाडि बढ़ने निर्देशन।
0: सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गरिने। प्रतिपक्ष विहीन प्रदेशसभाको कल्पना आफूहरूले नगरेको कांग्रेस सभापति शर्माको भनाई।
1: मार्चमा निस्किएका ककरोच अगाडि बढ़ेसँगै भारतीय प्रधानमन्त्री मोदीले छाड़ी संसद भवन। दिल्लीमा सुरक्षा व्यवस्थामा थप कडाई।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईका लागि नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल भोलि नामिबियासँग खेल्दै।
1: अब पूरा समाचार सुन्नुहोस्। रेडियो ढोरबाराहीले विचार गोष्ठी सहित 15 औं ढोरबाराही उत्सव मनाएको छ। स्थापना भएको 15 वर्ष पूरा भएको अवसरमा रेडियोले दुलेगौंडामा आजको सन्दर्भमा रेडियो विषयको विचार गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीमा शुक्लागुण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले मिथ्या सूचनाको बाढ़ीमा रेडियो नागरिकको विश्वसनीय स्रोत बन्न सफल भइरहेको बताउनुभयो। उहाँले समाचार सम्प्रेषण छिटो गर्ने बहानामा गलत सूचना फैलाउने क्रम पनि बढ़न थालेकाले गम्भीर समस्या हुनुपर्नेमा जोड़ दिनुभएको छ। पण्डितले स्थानीय तहले स्थानीय संचार माध्यमहरूलाई प्राथमिकता दिँदै आएको जानकारी दिँदै खोज पत्रकारितामा जोड़ दिन संचारकर्मीहरूलाई आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघ तनहुका अध्यक्ष डीपी अधिकारीले संचार माध्यमहरू धराशायी बन्दै गइरहेको अवस्थालाई चिर्न स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता अनुसार संचार संस्थाहरू मर्ज हुनुपर्ने, संचार माध्यमहरूबीचको सहकार्यलाई बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। उहाँले सरकारले समेत संचार माध्यमहरूको विकासमा सहयोगी भूमिका नखेलेको गुनासो गर्दै सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीका सभापति हरि खड्गा, नेकपा शुक्लागण्डकीका संयोजक शरण सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकीका अध्यक्ष ऋषेश्वर भुवाई लगायतले रेडियो परिवर्तित समयसँगै परिमार्जन गरेर चल्नुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँहरूले रेडियोको प्रसारणले श्रोतामुखी बनाउँदै विश्वास वृद्धि गरेर अगाडि बढ़न सक्नुपर्ने सुझाव दिनुभएको छ। कार्यक्रममा रेडियो प्रस्तोता एवं साहित्यकार टुकादेवी पौडेल आचार्यलाई नगद 10,000 राशि र सम्मान पत्र सहित सम्मान गरिएको थियो। पौडेललाई रेडियो मार्फत साहित्यको विकास गर्न सफल भएकाले सम्मान गरिएको स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभयो। रेडियो प्रसारण उपसमितिका संयोजक ज्ञान प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव फणेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष खेमराज खनाल र कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर अशोक विश्वकर्माले गर्नुभएको थियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भेटवार्ता गर्नुभएको छ। स्वर्णिमको लगानी रहेको रिसोर्टमा दुईजना बीच पारिवारिक जमघट भनिए पनि खास मुद्दा सरकारकै विषय रहेका कारण रासोपाभित्र तरंग सृजना भएको छ। स्रोतका अनुसार स्वर्णिम र रवि पुनर्योजनामै त्यहाँ पुगेका थिए। दुई नेताबीच पछिल्लो समय वाग्ले र प्रधानमन्त्री वालेन्द्र शाहबीचको सम्बन्धबारे छलफल भएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री वालेन्द्रले अर्थमन्त्री वाग्लेको कार्यशैलीमाथि प्रश्न उठाएर आलोचना गरेको कुरा उठेको थियो। रविले स्वर्णिमलाई महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीसँग सल्लाह र समन्वयमै जान पनि सुझाव दिएको बुझिएको छ। करको दर आफूलाई जानकारी नदी हेरफेर गरेको उद्योगी व्यवसायसँग छलफल गर्दा सोडिमबारे गुनासा आएका कारण बालेनले आफ्नो सचिवालय मार्फत असन्तुष्टि जनाएको सभापति लामिछानेले जानकारी दिनुभएको छ। गत मंगलबार बालेन रविलाई भेट्न बुढा नीलकण्ठ स्थित उहाँकै निवासमा पुग्नुभएका बेला सोडिमबारे पनि कुराकानी भएको थियो, तर उहाँलाई मन्त्री पदबाट हटाएर अर्कोलाई ल्याउने बारे दुई नेताबीच छलफल नभएको बताइएको छ। रवि निकट स्रोतले प्रधानमन्त्रीले सोडिम वाग्लेसँग केही हदसम्म चित्त दुखाएको र त्यसको निराकरण बारे भएको जनाएको छ। रविसँगको संवादमा सोडिमले मन्त्रालयको अधिकार क्षेत्रकै विषयमा प्रधानमन्त्रीसँग छलफल नगरेको बताउनु भएको छ। सोडिमले यसो भनेपछि रविले दुवैजना बीच सहकार्य हुनुपर्ने बताउनु भएको हो। रविले विश्वासिलो पात्र सोडिमसँग प्रधानमन्त्री बालेनसँग काम गर्दा सम्मानजनक व्यवहार भए नभएको लगायत बारे लगायत बारे पनि जिज्ञासा राख्नु भएको थियो। सोडिमले कहिलेकाहीँ प्रधानमन्त्रीको अस्वाभाविक व्यवहारका कारण सरकारमाथि प्रश्न उठ्ने गरेको बताउनु भएको छ, तर अहिले नै काम गर्न नसकिने अवस्था नरहेको उहाँले खुलाउनु भएको छ। प्रधानमन्त्रीको स्वभावका कारण कहिलेकाहीँ गडबड़ी हुने गरेको वाग्लेको भनाइ छ।
1: गत पुसमा सम्पन्न विशेष महाधिवेशन पछाडि देखिएको आन्तरिक विवाद समाधान हुन नसक्दा नेपाली कंग्रेसभित्रको शक्ति संघर्ष झन तीव्र बन्दै जान थालेको छ। नेतृत्व चयन, संगठनात्मक निर्णय र आगामी राजनीतिक कार्यदिशालाई लिएर संस्थापन र संस्थापनेतर समूह बीचको मतभेद गहिरिँदै जाँदा पार्टी विभाजनको डीलमा उभिएको हो। विशेष महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयन र संगठन पुनर्संरचना लगायतका विषयमा सहमति जुट्न नसक्दा महाधिवेशन पछाडि पनि विवाद निरन्तर चर्कन्दै गएको छ। दुवै पक्षले एक अर्कामाथि पार्टीको विधि विधान र लोकतान्त्रिक अभ्यास विपरीत अगाडि बढ़ेको आरोप लगाएका छन्। पछिल्लो समय संस्थापन इतर समूहले छुट्टै भेला परामर्श र शक्ति प्रदर्शनलाई तीव्रता दिन थालेको छ।
0: नेकपासँग प्रदेश सरकारका लागि अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुवैले संवाद अगाडि बढ़ाएका छन्। सोमबार बिहान नेकपाका सहसंयोजक माधव कुमार नेपाल र संयोजक पुष्पकमल दाहाल प्रचण्डको छलफलमा एमाले र कांग्रेस दुवैसँग संवाद अगाडि बढ़ाउने निचोड़ समेत निस्किएको छ, तर अन्तिम निर्णय लिने बेला छलफल गर्ने सहमति भएको छ। माधव प्रचण्ड भेटवार्तामा कांग्रेससँग एमाले दुवैसँग संवाद गरेर कम्फर्टेबल अवस्थामा सहकारीको हात अघि बढ़ाउने छलफल भएको स्रोतको भनाइ छ। नेपालका सचिवालय सदस्य लक्ष्मण रेग्मीका अनुसार दुई नेताहरूबीच सम्वादको थालनी भएको छ। अहिलेलाई दुवै पक्षसँग सम्वाद अगाडि बढ़ाउने भन्ने छलफल भए पनि त्यस्तो उपलब्धिमूलक केही निर्णय नभएको रेग्मीले बताउनु भएको छ। उता एमालेका अध्यक्ष केपी शर्मा ओली लचिलो भएर नेकपासँग सहकारी गर्न खोजे सम्वाद बढ़ाउन दुई नेताबीच प्रारम्भिक छलफल भएको छ। पछिल्लो समय ओली प्रचण्डसँग लचिलो भएर थप छलफल गर्न लाग्नु भएको छ। यदि ओली लचिलो भएमा नेकपा र एमालेबीच प्रदेशको सत्ता समीकरण बारे सम्वाद हुन सक्नेछ। यता सम्भावित सत्ता समीकरण बारे नेपाली कांग्रेसका सभापति गगन थापा र प्रचण्डबीच पनि निरन्तर फोन सम्वाद भइरहेको छ, तर प्रचण्डले एमालेसँग गठबन्धन तोडेको औपचारिक निर्णय भएपछि मात्रै थप सम्वाद अघि बढ़ाउने तयारी गरेको सूचना गगनसँग पुगेको जनाइएको छ।
1: सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिव संयोजकको तोमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन विदा दिन थाले पछाडि साविकमा रहेकाहरू सार्वजनिक विधाको पुनरावलोकन गर्ने कार्यदल गठन गर्ने निर्णय भएको हो। कार्यदलले 15 दिनभित्रमा गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 विधि निर्णयमा उल्लेख गरिएको छ। बैठकले धेरै पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई पनि खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। यस्तै बैठकले दरबन्दी कटौती पछाडि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेको छ। जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौलिया मुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीहरूलाई सघाउनु पर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ।
0: प्रधानमन्त्री वालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनु भएको छ। झण्डै एक घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रिय राज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकाले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्।
1: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार र निर्माण वर्षलाई सफल बनाउन सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष घोषणा गरेको छ। यसका लागि मन्त्रालयले आज सबै मन्त्रालयका कानून शाखा महाशाखाका प्रमुखसँग छलफल शुरूआत गरेको हो। प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने बस्ने तय भएको छ। कानून निर्माण वर्ष सफल बनाउन नयाँ संघीय सांसदलाई आवश्यक विधायकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका 166 विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमको सचिवालयले जानकारी दिएको छ।
0: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षविहीन प्रदेश सभाको कल्पना आफूहरूले नगरेको उल्लेख गर्दै सत्ताका लागि तीन दल मिलेर जाने अवस्था नरहेको बताउनु भएको छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बरू आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको तर प्रमुख प्रतिपक्षविहीन प्रदेश सभाको परिकल्पना समेत गर्न नसक्ने बताउनु भएको छ।
1: चीनी सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चीनी राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहने भएको छ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्य पालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गर्नुभएको छ।
0: तपाई यति बेला साँझ 7 बजेको ढोरबारा हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला। सधैँ झैं यही आउँदो साउन 9 गते दोस्रो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू,
2: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
3: अनुहारमा देखिने चाया पोतो र डण्डीफोरको उपचार,
2: कपाल झर्ने समस्या,
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
2: टाउको तथा शरीरको चाया,
3: बुढेसकालमा छाला चिलाउने रोग,
2: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
3: छाला तथा यौनाङ्गमा आउने मुसा,
2: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक सुप्लागण्डकी चार दुलेगौडा।
4: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम प्रोसर आभूषण सुनचारी पसल दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
7: मोबाइल 9800585537 र 9800665589।
8: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
11: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9855332475 र 9800112475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।
15: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855228543 र 9847000787।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुँको भीमतबाट दक्षिणी क्षेत्रका रिसिङ र घिरिङ गाउँपालिका हुँदै नवलपुर, स्याङ्जा र पाल्पा जिल्ला जोड्ने रणनीतिक महत्वको श्रृंग मार्गमा वर्षायामसँगै यातायात सञ्चालनमा समस्या आएको छ। भीमत घिरिङ देउराली खण्डका विभिन्न स्थानमा अत्याधिक हिलो जमेका कारण सवारी साधन सञ्चालनमा अवरोध पुगेपछि स्थानीय नागरिकले शास्ति भोग्दै आएका छन्। यसै क्रममा तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले उक्त सड़क खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा सांसद नेउपानेले वर्षायामभरि सड़क अवरूद्ध हुन नदिन र तत्काल यात्रा रिसिङ र घिरिङ गाउँपालिका हुँदै नवलपुर, स्याङ्जा र पाल्पा जिल्ला जोड्ने रणनीतिक महत्वको श्रृंग मार्गमा वर्षायामसँगै यातायात सञ्चालनमा समस्या आएको छ। भीमाद घिरिङ देउरा

0: मोटरमार्गको शेरखा खण्ड लगायतका अत्याधिक समस्याग्रस्त क्षेत्रमा सड़क डिभिजन र स्थानीय प्रशासनको जेसीबी प्रयोग गरी हिलो हटाइएको छ भने हिलो सड़कमा गिटी ओछ्याएर तत्कालका लागि सवारी साधन आवत जावत सहज बनाइएको भीमा नगरपालिकाका प्रवक्ता पदमराज सेनले जानकारी दिनुभएको छ। प्रवक्ता सेनले भीमात घिरिङ र रिसिङ स्थानीय तहको समन्वयमा वर्षाभरि यो सड़क सुचारू राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: जल तथा मौसम विज्ञान विभागले पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। अहिले मनसूनको न्यूनचापीय रेखा सरदर ठाउँभन्दा उत्तरतर्फ रहेकाले देशैभरि वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा कम हुँदै जाने सम्भावना रहेको छ। आज राति मधेस कोशी बागमती कण्डकी र लुम्बिनी प्रदेशमा पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको अरियालले जानकारी दिनुभयो। विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराईका एक दुई ठाउँमा राति मुसलधारे र आरी गप्टेसम्मको वर्षा हुन सक्नेछ। ती क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा गेग्रान बहावको जोखिम रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेभल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ लत्ता कपड़ा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको छ। विभागले उत्पादक पैठारीकर्ता ढुवानीकर्ता संचयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
1: वर्खाको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै डाक्टरहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर अस्पताल पुग्न थालेका छन्। अस्पतालकी निर्देशक डाक्टर पुष्पा गिरीश प्रष्टका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र माथतका केन्द्रहरूमा पुग्ने गरेकोमा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामीहरू अत्याधिक रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचे पछाडि नानीमा संक्रमण भएर बिरामीहरू अस्पताल पुग्ने गरेको डाक्टर गिरीले बताउनुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवेशन कार्यविधिमा तोकिएको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको ठहर गर्दै उक्त जिल्ला समिति पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको हो। आयोगका अनुसार अधिवेशन सञ्चालन प्रक्रिया सम्बन्धी प्राप्त उजुरी उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरण गर्दै तथा परीक्षणपछि तोकिएको विधि र प्रक्रिया पूरा नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालिएको हो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बागलुङ जिल्ला अधिवेशन कार्यविधि अनुसार पुनः अधिवेशन सञ्चालन गरिनेछ। नयाँ अधिवेशनको मिति समय स्थान तथा निर्वाचन समिति गठन सम्बन्धी निर्णय 7 दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ।
1: साउन महिनाको पहिलो सोमबार पवित्र तीर्थस्थल चितवनको देवघाटमा भक्तजनको घुइँचो लागेको छ। त्रिशुली र कालीगण्डकी नदीको पवित्र वेणी संगममा स्नान गरेर भगवान शिवको पूजा आराधना तथा दर्शन गर्न आएका विभिन्न जिल्लाका श्रद्धालुहरू देशभरबाट देवघाट आइपुगेका हुन्। साउन महिना भगवान शिवलाई समर्पित पवित्र महिना मानिने भएकाले प्रत्येक सोमबार शिवालय तथा धार्मिक तीर्थस्थलहरूमा भक्तजनको विशेष चहल पहल रहने गर्दछ। देवघाटमा पनि बिहानैदेखि नदीमा स्नान गर्ने, जल अर्पण गर्ने, बेलपत्र चढ़ाउने र शिवको आराधना गर्ने भक्तजनको लाम लागेको देखिएको थियो। मन्दिर व्यवस्थापन समितिले भक्तजनलाई सहज रूपमा दर्शन र पूजा अर्चना गर्न आवश्यक व्यवस्थापन मिलाएको जनाइएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने भेड व्यवस्थापनमा स्थानीय निकायले समेत सहकार्य गरेका थिए।
0: भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष 2082-83 मा 1,55,056 वटा

0: पशु चौपाईमा विभिन्न किसिमका खोप लगाएको छ। पशु चौपाईलाई खुरेत, चरचरे, भ्यागुते, लम्की स्किन, साइबर फिभर, रेबिज जस्ता रोगबाट बचाउने उद्देश्यले भैँसी, गाई गोरू, बाख्रा, भेडा, बंगुर, कुकुर, बिरालोमा खोप लगाइएको हो। गाई गोरू, भैँसी, रागो र बंगुरमा खोरेत र एचएस ब्युक, बाख्रा तथा भेडामा पीपीआर, बंगुरमा हैजा, बिरालो र कुकुरमा रेबिजको खोप लगाइएको सेवा कार्यालयका प्रमुख डाक्टर रूपेश श्रेष्ठले बताउनु भएको छ। त्यहाँ खोरेत खोप 42,848, एचएमब्युक खोप 3,490, पीपीआर खोप 96,937, बंगुर हैजा खोप 4,317, रेबिज 8,814 खोप लगाइएको हो। पशु चौपाईमा खोप लगाउन थालेसँगै त्यहाँ रोगमा कमी आएको डाक्टर श्रेष्ठले बताउनु भएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतको प्रधानमन्त्रीमा एन्ड्री बर्नहम नियुक्त हुनुभएको छ। 56 वर्षका बर्नहम एक दशकमा बेलायतको 7 र समग्रमा 69 प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। गएको शुक्रबार लिबरल पार्टीका नेता बन्नुभएका उहाँले आफ्नै दलका सर कियर स्टारमरलाई विस्थापित गर्नुभएको हो। बकिङगम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले एन्ड्री बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ। यसअगाडि जूनको 22 सरकार र लिबरल पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएका स्टारमरले आजै राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनु भएको थियो। नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने पनि उहाँको भनाइरहेको छ। यसैबीच बेलायतका नयाँ प्रधानमन्त्री एन्ड्री बर्नहमले राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रको गम्भीर अवरोधहरूको सामना गर्नुपर्नेछ। उहाँका मुख्य चुनौतीहरूमा सुस्त अर्थतन्त्र र उच्च जीवनयापनको लागत व्यवस्थापन गर्ने, सामाजिक हेरचाह जस्तो जीर्ण सार्वजनिक सेवाहरूमा सुधार गर्ने, विश्वव्यापी द्वन्द्वहरूको व्यवस्थापन गर्ने र सरकारी संयन्त्रमा वर्षौंदेखि कायम गतिरोध अन्त्य गर्ने कार्यहरू समावेश रहेका छन्।
0: संसदतर्फको मार्चका क्रममा जारी तनावबीच कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटवार्ता गर्दै तीन बुधे माग प्रस्तुत गरेका छन्। सीजेपीका प्रवक्ता आशुतोष राङ्काका अनुसार सरकारको पहलपछि नड्डाको निवासमा करिब 10 मिनट छलफल भएको थियो। छलफलमा उनीहरूले सोनम वाङचुकको तत्काल रिहाई, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई 1 करोड़ भारतीय रूपियाँ क्षतिपूर्ति दिन माग गरेका छन्। नड्डाले यी मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने बताएका छन्। अर्कोतिर संसदको मनसून अधिवेशन जारी रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिनु भएको छ। संसद भवन बाहिर कक्रोच जनता पार्टीको संसद मार्चका क्रममा प्रदूषण र तनाव भइरहेका बेला प्रधानमन्त्री मोदीको कारगेट कड़ा सुरक्षा व्यवस्थाबीच संसद परिसरबाट बाहिरिएको हो। संसद भवन वरपर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार तथा लाठीचार्ज घटनापछि सुरक्षा व्यवस्था थप कड़ा बनाइएको थियो।
1: बहराइन र कुवेतले सोमबार इरानबाट गरिएको हवाई आक्रमणको प्रयासलाई आफ्नो हवाई प्रतिरक्षा प्रणाली मार्फत विफल पारेको दावी गरेका छन्। अमेरिका इरानबीच एक साताभन्दा बढ़ी समयदेखि जारी सैन्य तनावका बीचमा दुवै देशले पछिल्लो आक्रमणबारे जानकारी सार्वजनिक गरेका हुन्। होर्मुज जलसन्धिमा ओमानतर्फ जाने जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जल क्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयास पछाडि अमेरिका इरान बीचको कमजोर युद्ध विराम लगभग भंग भएको बताइएको छ। त्यसैता दुवै पक्ष बीचमा आक्रमण र प्रत्याक्रमण जारी रहेको जनाइएको छ।
0: अब अन्तिममा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुईका लागि नेदरल्याण्डमा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल मंगलबार नामिबियासँग खेल्दैछ। यस सिरिजमा आयोजक नेदरल्याण्ड नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुन लागेको हो। आठ टोली सहभागी सिरिजमा हाल 5 स्थानमा रहेको नेपाललाई शीर्ष 4 रहँदै विश्वकप ग्लोबल छनौट हुन अबका खेलहरू जित्दै जानुपर्नेछ। 100 सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान कृतिपुरमा ओमान, युएई, अमेरिका र स्कटल्याण्ड न्यूजील्याण्ड विरूद्ध खेलिएको सिरिजका 8 खेल मध्ये 6 खेलमा जित निकाल्दै आफूलाई पाँचौं स्थानमा उभ्याएको थियो। नेपाल घरेलू मैदानमा दुई सिरिज खेल्नु अघि सातौं स्थानमा रहेको थियो। अब नेपालले नेदरल्याण्डमा घरेलू मैदानको लय पछ्याएमा शीर्ष चारमा रहने सम्भावना कायम राख्नेछ। नेदरल्याण्डमा नेपाली टोलीको लक्ष्य सोही हुनेछ।
1: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको ढोरबाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
0: विचार गोष्ठी सहित सोमबार 15 रेडियो ढोरबाराही उत्सव सम्पन्न। रेडियोको विश्वास कायम राख्न थप परिष्कृत भएर लाग्नुपर्ने वक्ताहरूको सुझाव। उत्सवको अवसरमा साहित्यकार पौडेल सम्मानित।
1: प्रधानमन्त्री र अर्थमन्त्रीको टकराव मिलाउन राष्ट्रपा सभापतिको दौड़धूप। प्रधानमन्त्रीलाई भेट लगतै अर्थमन्त्रीसँग भेटवार्ता। मिलेर अगाडि बढ़न निर्देशन।
0: सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गरिने। प्रतिपक्षी विहीन प्रदेश सभाको कल्पना आफूहरूले नगरेको कांग्रेस उपसभापति शर्माको भनाई।
1: मार्समा निस्किएका ककरोच अगाडि बढ़ेसँगै भारतीय प्रधानमन्त्री मोदीले झाड़ी संसद भवन। दिल्लीमा सुरक्षा व्यवस्थामा थप कडाई।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईका लागि नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल भोलि नामिबियासँग खेल्दै।
1: विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com इमेल गर्नुहोस्।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
4: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142 र 98171656606।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141035622।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
9: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
10: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
14: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
16: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
15: ए त्यसो भए त म गइहाले
16: चिया त पिएर जाऊ
15: अहिले हतार छ पछि आउँदै गरौँला है
17: दीर्घायु फर्निचर सोरुम
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-602
18: 103.8 अन्तर्मनको आवाज
19: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह

बल्झी रहन्छ घरि घरि उसकै याद वरिपरि घाउमा नुन छरेर जान्छ किन होला पिरोल्ने यस्तो उत्पात माय।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
1: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
2: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
1: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
0: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9856031053।
3: हिँड्दा हिँड्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
0: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा, माछा पुत्र बैङ्कको ठिक पारिपत्री, फोन 0625939769।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856241454 र 9846243420।
6: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौड़ा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
8: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
9: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
8: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
9: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्यारे दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
10: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
13: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
14: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
15: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
16: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
15: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
16: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
17: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
17: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950
13: 103.8 अन्तर्मनको आवाज
19: स्टुडियो टाइम अहिले रातिको 8 बज्यो
20: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: शनिवार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू,
1: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
0: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
1: कपाल झर्ने समस्या,
0: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
1: टाउको तथा शरीरको चाया,
0: बुढेसकालमा छाला चिलाउने रोग,
1: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
0: छाला तथा यौनाङ्गमा आउने मुसा,
1: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
0: साथै दुलेगौंडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा।
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचारी पसल दुलेगौंडा फित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
5: मोबाइल 9098535537 र 9086615899।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शङ्कर।

0: बराल
1: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
4: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै
5: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
5: त्यसो भए कहाँ जाने त कान्छा
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
5: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
6: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्याप्सिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98-560-1145 र 98-560-2445
8: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
9: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
8: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
10: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98-560-32-475 र 98-011-32-475
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
11: ओके ल डन
12: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
11: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
12: प्रोपाइटर गोविन्द सिग्देल फोन 98-560-28-543 र 98-417-00-787
13: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
13: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
17: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
18: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
17: अनि बन्छ त दाई?
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
22: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
23: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
22: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
23: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
22: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
23: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
22: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
23: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
22: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
23: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
22: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
23: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
22: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
23: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
0: छुटका दायराहरू:
23: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
23: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9850602065 र 9848064145।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0654142733, मोबाइल 9868168187।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
24: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
25: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
26: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
23: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
27: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
25: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
27: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
28: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
29: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
27: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
27: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: ल
1: हुँदैन किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
5: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
1: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो केको चिन्ता लिनु भएको छ यो दिदीले
6: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
11: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
10: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
12: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
30: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
31: यही साउन 9 गते शनिबार
30: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
32: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
30: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
32: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
31: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
33: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
30: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
31: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
34: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
12: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0065414377 मोबाइल 9856044343
30: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
5: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
30: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
30: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
31: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटनापछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
31: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
31: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मैडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र पनि।
14: राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुन्। ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवाना प्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक 2 सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्वविजेता बनेको स्पेनी टोली मड्रिड पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्वविजेता टोलीले एउटा खुल्ला बसमा मड्रिड हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
15: साझापखमा तपाईलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी पहिरो अविरल वर्षा सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
0: उहाँहरूलाई अर्थसकति स्थानमा राख्नको लागि हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई सुरक्षित स्थानमा कसरी राख्ने कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडा लगायतका सामग्रीहरूको जोखो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको त्यहाँ सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ उहाँहरूले गरी पनि राख्नुभएको छ।
15: प्रहरीको तथ्याङ्कले 110 भन्दा बढ़ी घर संख्या विस्थापित भएको देखाउँछ जसको आधा भन्दा बढ़ी कोशी प्रदेशमा रहेका छन्। अधिकारीहरूले यो वर्ष मनसूनजन्य विपदको जोखिम सम्बोधनका लागि 3 सुरक्षा निकायका कम्तीमा 26,000 सुरक्षाकर्मीलाई तयार अवस्थामा राखिएको बताएका छन्। प्राधिकरणले मनसून शुरू भए यता 68 चट्याङ 394 पहिरो र 110 बाढ़ीका घटना भएको जनाएको छ। सबैभन्दा बढ़ी परिवार बाढ़ी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरू दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
0: अहिले हाम्रो यो विशेष गरी पहिरो के कारणको लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
15: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
2: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौँ र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी उद्योग धन्दा इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
15: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
2: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेका छौँ, बुझिरहेका छौँ, यसले यो हामीलाई जानकारी छ, यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ नै हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटल नेक छ कहाँ कहाँ चाहिँ अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ। हामीले थाली नै सकेका छौँ तपाईँहरूका यी समस्याका बारेमा पनि। कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले, र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यो सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक, उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
15: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको?
2: उतैबाट आएको, हामीले अप्रोच गरेको होइन।
15: यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
2: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरीले भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्केटिङ सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ लाभ लिन सक्ने किसिमका कुराहरू, र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
15: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
14: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
15: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में
1: यही साल 9 गते शनिवार
0: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
2: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
0: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
2: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
3: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
1: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
4: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
5: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0658143177, मोबाइल 9856044343।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी,
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615524995524
9: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083/84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्षीय स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 36 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
11: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
12: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
15: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
16: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 06564142636, मोबाइल 98568832 र 98460038302।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्तक बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083/84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083/4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97324845, फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856420, 9801454 र 9846230420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
10: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
9: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100,
10: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
9: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
10: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
9: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
10: रसमाया गुरुङ दिलेगौड़ा, रु 55,555,
9: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
10: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु

0: 31,111
1: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोलहरू 21,000
0: 12 बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रू 15,005
1: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रू 10,125
0: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रू 101,111
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रू 51,111
0: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रू 15,055
1: कृष्ण राज घिमिरे दुलेगौड़ा रू 55,555
2: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114353005।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
6: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
5: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
6: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
7: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
5: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा, हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
8: जयमस्ती, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9850602065 र 9840664145
2: ए सबिना यस्तो हतारमा कता हो
3: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
2: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
4: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9840788528 र 9908161142
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0664142333 मोबाइल 98678161887 मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
5: हामी कहाँ Samsung Redmi Poco Oppo Vivo Realme Narzo ITL Color Tecno Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
6: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
8: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
8: हो त है सामान लिन टाढा किन जानु पर्यो र
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
3: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
2: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
3: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
5: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9261653507
11: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
12: मोबाइल 9908535537 र 9806615899

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
3: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठीक पारिपट्टि।
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
7: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचारी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172142।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
12: मेडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
11: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9850602065 र 9848064145।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
15: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0654142333, मोबाइल 9968861887।
16: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
14: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
17: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
17: ए ल ल,
18: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9855033878, प्रशान्त नेउपाने 9840206925।
17: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
19: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
17: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
20: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
21: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
21: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फित्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौं देखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
1: मोबाइल 9800 58 35 537 र 9800 66 15 869।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
23: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
24: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 98 71 56 606।
25: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
26: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
25: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
23: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
27: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0 65 4 14 2 36, मोबाइल 9856 78 302 र 9846 78 302।
0: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
28: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
29: ढोरबाराही हाइलाइट्सको साथमा
30: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
29: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841 49 304।

0: नमस्कार रेडियो ढोरबारा 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनाको स्वागत छ। ढोरबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। रेडियो ढोरबाराहीले विचार गोष्ठी सहितको 15 औं ढोरबाराही उत्सव मनाएको छ। स्थापना भएको 15 वर्ष पूरा भएको अवसरमा रेडियोले दुलेगौड़ामा आजको सन्दर्भमा रेडियो विषयमा विचार गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीमा शुक्ल गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले मिथ्या सूचनाको बारेमा रहेको नागरिकको विश्वसनीय स्रोत बन्न सफल भइरहेको बताउनुभएको छ। वहाँले समाचार सम्प्रेषण छिटो गर्ने बहानामा गलत सूचना फैलाउने क्रममा पनि बढ़न थालेकाले गम्भीर समीक्षा हुनुपर्नेमा जोड़ दिनुभएको थियो। पण्डितले स्थानीय तहले स्थानीय संचार माध्यमहरूलाई प्राथमिकता दिँदै आएको जानकारी दिँदै खोज पत्रकारितामा जोड़ दिन संचारकर्मीहरूलाई आग्रह गर्नुभएको हो। नेपाल पत्रकार महासंघ तनहुका अध्यक्ष डीपी अधिकारीले संचार माध्यमहरू धरायशी बन्दै गइरहेको अवस्थालाई चिर्न स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता अनुसार संचार संस्थाहरू मर्ज हुनुपर्ने संचार माध्यमहरू बीचको सहकार्यलाई बढ़ाउनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले सरकारले समेत संचार माध्यमहरूको विकासमा सहयोगी भूमिका नखेलेको गुनासो गर्दै सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ल गण्डकीका सभापति हरि खड्का, नेकपा शुक्ल गण्डकीका संयोजक शरण सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्ल गण्डकीका अध्यक्ष त्रिशोर भुवाई लगायतले रेडियो परिवर्तित समयसँग परिमार्जन गरी चल्नुपर्ने विचार व्यक्त गर्नुभएको छ। उहाँले रेडियोको प्रसारणले श्रोतामुखी बनाउँदै विश्वास वृद्धि गरेर अघि बढ़न सक्नुपर्ने सुझाव दिनुभएको थियो। कार्यक्रममा रेडियो प्रस्तोता एवं साहित्यकार टुका देवी पौडेल आचार्यलाई नगद 10,000 राशि सरा सम्मान पत्र सहित सम्मान गरिएको थियो। पौडेललाई रेडियो मार्फत साहित्यका विकास गर्न सफल भएकाले सम्मान गरिएको स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभएको छ। रेडियो प्रसारण उपसमितिका संयोजक ज्ञान प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव फरेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष खेमराज खनाल र कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर अशोक विश्वकर्माले गर्नुभएको थियो। तनहुँ दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले स्वकीय सचिवको पारिश्रमिक तथा आफूले राज्यबाट प्राप्त गर्ने तलब भत्ताको व्यवस्थापन बारे स्पष्ट पार्दै दुवै रकम जनहितमै खर्च गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। आइतबार जारी प्रेस विज्ञप्तिमा संसद न्यौपानेले निर्वाचन अघिदेखि नै आफ्नै व्यवस्थापनमा स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभएको छ। हाल नेपाल सरकारले स्वकीय सचिवका लागि सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएसँगै सो मितिदेखि स्वकीय सचिवले तलब भत्ता स्वयं बुझ्ने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ। यसैबीच तनहुँको विवादबाट दक्षिणी क्षेत्रका रिसिन र घिरिङ गाउँपालिका हुँदै नवलपुर स्याङ्जा र पाल्पा जिल्ला जोड्ने रणनीतिक महत्वको श्रृंग मार्ग मा वर्षायामसँगै यातायात सञ्चालनमा समस्या आएको छ। भीमत घिरिङ देउराली खण्डका विभिन्न स्थानमा अत्याधिक हिलो जमेका कारण सवारी साधन सञ्चालनमा अवरोध पुगेपछि स्थानीय नागरिकले स्वास्थ्य भोग्दै आएका छन्। यसै क्रममा तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा संसद सदस्य इन्जिनियर श्रीराम न्यौपानेले उक्त सड़क खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा सांसद न्यौपानेले वर्षायामभरि सड़क अवरूद्ध हुन नदिन र तत्काल यातायात सुचारू राख्न आइतबार स्थानीय प्रशासन तथा सड़क विभागलाई निर्देशन दिनुभएको हो। सांसदको निर्देशन लगायत सोमबार मोटरमार्गको शेरका खण्ड लगायतका अत्यधिक समस्याग्रस्त क्षेत्रमा सड़क डिभिजन र स्थानीय प्रशासनको जेसीबी प्रयोग गरी हिलो हटाइएको छ भने हिलो सड़क मा गिटिज ओछ्याएर तत्कालका लागि सवारी साधन आवाजात सहज बनाएको भीमत नगरपालिकाको प्रवक्ता पदम राज सेनले जानकारी दिनुभएको छ। प्रवक्ता सेनले भीमत घिरिङ र रिसिङ स्थानीय तहको समन्वयमा वर्षभरि यो सड़क सुचारू राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कास्की पोखरा महानगरपालिका 15 रामबजारका रामप्रसाद तिलिजा प्रहरीक वर्ष मुस्तङको थासाङ गाउँपालिकामा नीलगिरी हिमालको फेदमै अवस्थित मार्से लेकमा याक नाक चौरीको आलो रगत पिउन पुग्नुहुनेछ। तिलिजा विभिन्न अस्पतालमा ग्यास्ट्रिक र गानो गोलाको उपचार गराए पनि निको नभएपछि लगातार 3 वर्षदेखि चौरीको आलो रगत पिउने गर्नुभएको छ। बेनी जुमसम सडकखण्डबाट करिब 4 घण्टाको उकालो यात्रा गरेर तिलिजा जस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 2 भुरुङ तातो पानीकी सानिया रन्तीजा आफन्तसँग वर्खाको समयमा चौरीको आलो रगत पिउन मार्चे लेक पुग्नु भएको छ। तनहुका अबुखरिनी गाउँपालिकाले भूमिहीन सुकुवासीलाई लाल पूर्जा उपलब्ध गराउने प्रक्रियालाई अगाडि बढ़ाउँदै ओडा नम्बर 1 देखि ओडा 6 सम्मको 38 परिवारको विवरण प्रमाणित गरेको छ। कार्यगाउँ कार्यपालिकाको साउन 1 गते बसेको बैठकले उक्त निर्णय गर्दै लाल पूर्जा वितरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन भूमि समस्या समाधान समिति तनहुमा विवरण पठाइएको हो। गाउँपालिकाका अनुसार प्रमाणित भएका 38 भूमिहीन सुकुम्बासी परिवारको विवरण अब भूमि समस्या समाधान समिति तनहु मार्फत आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि धनी पूर्जा वितरण तर्फ अघि बढ़ाइनेछ। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भूमिहीन परिवारलाई सम्पत्ति अधिकार सम्बन्धित जीवन र सुरक्षित भविष्य प्रदान गर्ने प्रतिबद्धता अनुसार काम भइरहेको बताउनुभएको छ। स्वामित्वको अभावका कारण लामो समयदेखि विभिन्न सरकारी सेवा तथा आर्थिक अवसरबाट वञ्चित नागरिकका लागि यो निर्णय महत्वपूर्ण कदमका रूपमा हेरिएको गाउँपालिकाको भनाइ छ। भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष 2082-83 155,056 पशु चौपाया विभिन्न किसिमका खोप लगाएको छ। पशु चौपायालाई खोरेत चरचरी भ्याकुते लम्की स्किन साइन फिभर रेबिज जस्ता रोगबाट बचाउने उद्देश्यले भैंसी गाई गोरू बाख्रा भेड़ा बंगुर कुकुर बिरालोमा खोप लगाइएको हो। यहाँ गाई गोरू भैंसी राँगो र बंगुरमा खोरेत र एचएसवीक्यू बाख्रा तथा भेड़ामा पीपीआर बुंगुरमा हैजा बिरालो र कुकुरमा रेबिजको खोप लगाइएको सेवा कार्यालयका प्रमुख डाक्टर रूपेश श्रेष्ठले बताउनु भएको छ। गोर्खामा करेन्ट लागेर 1 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरूघाट गाउँपालिका 2 माथिल्लो कट्टुजेकी 65 वर्षीय धनकुमारी गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बाख्रा चराउन जाने क्रममा आइतबार अपरान्न 3:25 बजे आरूघाट गाउँपालिका 2 स्थित पुनः चौतारामा बिजुलीको पोलबाट प्रभाव भएको करेन्ट लागेर गुरूङको मृत्यु भएको घाइते हुनुभएको थियो। करेन्ट लागेर घटनास्थलमा 5 वटा बाख्रा मरेका थिए भने बिजुलीको पोलमा आग लागि भई करिब 20-25 मिटर आसपासको क्षेत्रमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय आरूघाटबाट खटिएको प्रहरी टोलीले गुरूङको उद्धार गरी उपचारका लागि एम्बुलेन्स मार्फत आरूघाट आधारभूत अस्पताल पुर्याएको थियो। उपचारका क्रममा साँझ 7:45 बजे चिकित्सकले गुरूङलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। घटनापछि स्थानीय त्रासित बनेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बिजुलीको तार सर्ट भएर करेन्ट जमीनमा फैलिएको देखिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। देशैभर जारी लगातारको वर्षा बुधबारदेखि क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसून वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सरदर स्थानीयभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ। मौसममा आउने सुधारबारे जानकारी दिँदै वरिष्ठ मौसमविद मीन कुमार आर्यले भन्नुभयो सोमबार र मंगलबार देशका विभिन्न स्थानमा वर्षा जारी रहे पनि बुधबारदेखि भने मौसम क्रमशः सुधार आउने र वर्षा कम हुँदै हुँदै जाने बताउनु भएको छ। मौसम पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भएको छ। यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मध्य प्रदेशका केही स्थानमा मध्यम वर्षा भएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद अर्यालले बताउनु भएको छ। सोमबार राति नै मध्य कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। भारी वर्षाका कारण भारी पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेकाले ती क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अप्नाउन विभागले आग्रह गरेको छ। तनहुका कराते प्रशिक्षक मनोज श्रेष्ठले एसियाली कराते महासंघ एकेएफबाट आधिकारिक रूपमा कुमिते प्रशिक्षकको मान्यता प्राप्त गर्नुभएको छ। श्रेष्ठले प्राप्त गरेको यस मान्यतासँगै तनहु जिल्ला मात्र होइन नेपाली कराते क्षेत्रले पनि अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपलब्धि हासिल गरेको छ। लामो समयदेखि कराते प्रशिक्षक खेलाड़ी उत्पादन तथा खेलकुद विकासमा सक्रिय श्रेष्ठको मेहनत, अनुशासन र कराते प्रतिको समर्पणको कदर स्वरूप उहाँलाई यो मान्यता प्रदान गरिएको हो। यस उपलब्धिले नेपाल कराते को अन्तर्राष्ट्रिय पहिचान थप मजबूत हुनुका साथै नयाँ पुस्ताका खेलाड़ीलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ। अवस्था यिनै खबरसँगै राति 10 बजेको ढलबारे हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो लाइट अहिले बिहानको 5 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
6: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौं। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
14: अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
10: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
15: सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: 761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
2: कता हिँड्नु नि मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
2: त्यसो भए कहाँ जाने त कान्छा
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
2: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
3: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
5: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
6: 103.8 अन्तर्मनको आवाज

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चुमावी चुली गौड़ा
1: दक्ष र अनुभव विशेषज्ञहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0965707124
3: 103.8

नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट सुरु गरौ आजका मुख्य समाचारका शीर्षकहरूबाट। बजेट कार्यान्वयन मार्गदर्शनका अनुसार विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने, सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने बाटो खुल्यो। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता, बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने, मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुँदे निर्णयमा आन्तरिक विवाद समाधान हुन नसक्दा नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष झन तीव्र भन्दै। मार्चमा निस्किएका कक्रोच अघि बढ़ेसँगै भारतीय प्रधानमन्त्री मोदी संसद भवन दिल्लीमा सुरक्षा व्यवस्थामा कडाई। चालू आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले चालू आव 2083/84 बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो। मन्त्रालयले मार्गदर्शन मार्फत आर्थिक वर्ष फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो। खर्च नहुने विनियोजित बजेट आगामी चैत 15 गतेसम्म मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गनिर्देशनमा उल्लेख छ। मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रम, स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट निकासा गर्नेछ। वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसन्तसम्म खर्च नभए वा बाँकी अवधिमा खर्च हुन सक्ने भए त्यस्तो रकम 2083/84 अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ। सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा हिजो बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार 2 दिन विदा दिन थालेपछि साबिकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुँदे निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना असन्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी कुनै कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। सचिवहरूले मालपोतन र नापिका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत तथा र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै वहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सिर्जना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनु भएको छ। झण्डै 1 घण्टा चलेको प्रधानमन्त्री संघको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टाले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायतका विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकाले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको बलमा सहभागीहरूले बताएका छन्। अर्थमन्त्री डाक्टर सलीम बग्देले आर्थिक वर्ष 2083/84 बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा हिजो प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा सो निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणकर भट्टा र अर्थ सचिव घनश्याम उपाध्याय सहित पूर्वाधार विकास, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह एवं रक्षा मन्त्रालयका सचिवको सहभागिता रहेको थियो। यही साउन 1 गतेदेखि नयाँ आर्थिक शुरू भएपछि बजेटको कार्यान्वयनमा अर्थ मन्त्रालयले अग्रसरता लिएको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन नसक्दा नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष झन तीव्र बन्दै गएको छ। नेतृत्व चयन संगठनात्मक निर्णय र आगामी राजनीतिक कार्यदिशालाई लिएर संस्थापन र संस्थापन इतर समूह बीचको मतभेद गहिरिँदै जाँदा पार्टी विभाजनको डीलमा उभिएको हो। विशेष महाधिवेशनको क्रममा नयाँ नेतृत्व चयन संगठन पुनसंरचना लगायतका विषयमा सहमति जुट्न नसक्दा महाधिवेशनपछि पनि विवाद निरन्तर चर्किँदै गएको छ। दुवै पक्षले एक अर्कामाथि पार्टीको विधान र लोकतान्त्रिक अभ्यास विपरीत अघि बढ़ेको आरोप लगाइरहनु भएको छ। पछिल्लो समय संस्थापन इतर समूहले छुट्टै भेला परामर्श र शक्ति प्रदर्शनलाई तीव्रता दिएको छ। नेकपा एमालेको बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिँदै आएको समर्थनबारे पर्ख र हेरको नीति लिएको छ। सो दलको हिजोको काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर निदेश चन्द्र देवकोटाले जानकारी दिनुभएको छ। यही साउन 1 गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमोद देवकोटाले जानकारी दिनुभएको हो। यही साउन 1 गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमोद दीपक प्रसाद देवकोटाले प्रदेश मन्त्री परिषदमा रहेका एमालेका अधिकांश मन्त्रीलाई बिना विभागीय मन्त्री रहने गरी हेरफेर गरेका थिए। नेपाली कांग्रेसको संस्थापनपछि इतर पक्षले ल्याएको 5 बुदे प्रस्तावको एउटा बुदा बाहेक अन्य बुदामा सकारात्मक देखिएको छ। 14 महाधिवेशनबाट समितिमा आएका तर विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई एकमुष्ट वर्तमान समितिमा संयोजन गर्नुपर्ने प्रस्ताव स्वीकार्न नसकिने संस्थापन पक्षको भनाइ छ। अन्य प्रस्तावमा भने सहमति खोज्न सकिने सहमन्त्री गुरूराज घिमिरेले बताउनु भएको छ। संस्थापन इतर पत्रकार सम्मेलन गरी दुई पक्षको एकताको लागि पहिलो प्रस्ताव 14 महाधिवेशनको कार्य समितिको पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको समितिसँग एकीकृत गर्नुपर्ने रहेको छ। तर सबैलाई एकमुष्ट संयोजन गर्न विधानले नदिने महामन्त्री घिमिरेले बताउनु भएको छ। पार्टीभित्र यो प्रस्तावका सन्दर्भमा दुई पक्षमा औपचारिक र अनौपचारिक संवादहरू भएका थिए। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइराला पक्षका 111 जना केन्द्रीय सदस्य थपेर पार्टीभित्रको विवाद मिलाउनु पर्ने उक्त पक्षको अडान रहेको छ। सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने बाटो खुलेको छ। सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न सक्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन भएको हो। पछिल्लो मन्त्री परिषदको बैठकले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन भएको हो। विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए तर सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। त्यसबेला सरकारले संघीय संसदका पदाधिकारी तथा सांसदहरूको पारिश्रमिक र सुविधा सम्बन्धी एन 2073 अनुसूचीमा हेरफेर गरेर सांसदका स्वकीय सचिवको सुविधा खोसेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको हो। 5 असोज 2082 बसेको मन्त्री परिषद बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो। संघीय संसदका पदाधिकारी तथा सांसदहरूको पारिश्रमिक र असुविधा सम्बन्धी ऐन 2073 दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मार्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सकिने उल्लेख छ। वर्खाको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै डाक्टरहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउन थालेका छन्। अस्पतालकी निर्देशक डाक्टर पुष्पगिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिडेंग सेवा लिन अस्पताल र माथातका केन्द्रहरूमा आउने गरेका मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका डाक्टर गिरीले बताउनु। अब अन्तर्राष्ट्रिय समाचार। सांसदतर्फको मार्चका क्रममा
जारी तनाव बीच कक्रोस जनता पार्टी सीजेपी का प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटवार्ता गर्दै तीन बुधे माग प्रस्तुत गरेका छन्। सीजेपी का प्रवक्ता आशुतोष राकांका अनुसार सरकारको पहलपछि नड्डाको निवासमा करिब 10 मिनट छलफल भएको हो। छलफलमा उनीहरूले सोनाम वाङचुकको तत्काल रिहाई, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई 1 करोड़ भारतीय रूपियाँ क्षतिपूर्ति दिन माग गरेका छन्। नड्डाले यस मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने बताएका छन्। अर्कोतिर संसदको मनसून अधिवेशन जारी रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिनु भएको छ। संसद भवन बाहिर नै कक्रोच जनता पार्टी सीजेपीको संसद मार्चका क्रममा प्रदर्शन र तनाव भइरहेका बेला प्रधानमन्त्री मोदीको कार गेट कड़ा सुरक्षा व्यवस्था बीच संसद परिसरबाट बाहिरिएको हो। संसद भवन वरपर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। प्रदर्शनकारी र प्रहरी बीच झडप, अश्रु ग्यास प्रहार तथा लाठीचार्जका घटनापछि सुरक्षा व्यवस्था थप कड़ा बनाइएको छ। बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्ना हवाई प्रतिरक्षा प्रणाली मार्फत विफल गरेको दावी गरेको छ। अमेरिका इरान बीच एक साताभन्दा बढ़ी समयदेखि जारी सैनिक तनावका बीच दुवै देशले पछिल्ला आक्रमणबारे जानकारी सार्वजनिक गरेका हुन्। हर्मुज जलसन्धिमा ओमनतर्फ जाने जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका इरान बीचको कमजोर युद्ध विराम लगभग भंग भएको बताइएको छ। यस यता दुवै पक्ष बीच आक्रमण र प्रति आक्रमण जारी रहेको जनाइएको छ। यिनै खबरसँगै हामी ढोरपारे हाइलाइट्सको अन्त्यमा रहेको छौं। विदा हुनु पूर्व आजको मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। बजेट कार्यान्वयन मार्गदर्शनका अनुसार विनियोजित बजेट फागुनसम्म खर्च